0: उहाँलाई चिन्नुहुन्छ, कोही आफन्त यहाँ हुनुहुन्छ? मुचुल्का उठाउनु अघि प्रहरीले उपस्थित भिडलाई सोध्यो। कसैले पनि ती व्यक्तिलाई चिन्न सकेनन्। डोजरको त्रास र आफ्नो वासस्थान गुमेको पीडामा रहेका स्थानीयका लागि त्यो अर्को ठूलो झड्का थियो। त्यही बेला रिपोर्टिङ गर्न पुगेकी थिइन् पत्रकार उर्मिला ग्वाथारू। उनले त्यो कारुणिक दृश्य आफ्नै आँखाले देखिन्। म घटनास्थल पुग्दा त्यहाँ प्रहरी र केही स्थानीय मात्रै थिए। भत्किएका टहरहरूको छेउमा शव राखिएको थियो। प्रहरीले त्यो शव पहिचान गर्न सक्ने व्यक्ति कोही छ कि भन्दै अनुहार देखाएर सोधखोज गरिरहेको थियो। थारूले भनिन्। एकछिनपछि भिडलाई चिर्दै एक युवा म छोरा हुँ भन्दै रुँदै आइपुगे। त्यसपछि माहौल थप स्तब्ध बन्यो। मृतक थिए 61 वर्षीय इन्द्रबहादुर राई। उनको जीवन काठमाडौँका सडक र गल्लीहरूमा भारी बितेको थियो। उनी खोटाङको पहाडी भेगबाट सुन्दर भविष्य र परिवारको सुखको खोजीमा काठमाडौँ उपत्यका छिरेका थिए। छिमेकीहरूको भनाइलाई आधार मान्ने हो भने उनी काठमाडौँमा सङ्घर्ष गर्न थालेको 2 दशकभन्दा बढी भइसकेको थियो। पछि उनी सपरिवार बल्खुको सुकुम्बासी बस्तीमा बस्न बाध्य भएका थिए। आजको कान्तिपुर दैनिकमा घर पस्यो डोजर, खोलामा बग्यो जीवन शीर्षकमा खबर छापिएको छ।
1: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारको अव्यवहारिक भन्सार नीतिका कारण सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जीवन दिनदिनै कष्टकर बनेको बताएका छन्। कंग्रेसले शुरू गरेको साहसिक ग्रीन टेबल श्रृंखला अन्तर्गत शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पहिलो कार्यक्रम सीमामा 100 को सीमामा उनले यस्तो कुरा बताएका हुन्। सरकारको अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रका नागरिकमा असन्तुष्टि बढ्दै गएको र सरकारप्रति आक्रोश सुलिँदै गएको आफूले पाएको उनले बताएका छन्। सर्वलाहीको सीमा क्षेत्र घुमेर आएका थापाले राजस्व बढाउने नाममा संघीय सरकारले सीमा क्षेत्रको सामाजिक सांस्कृतिक पक्षलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनले काठमाडौँमा बसेर जनभावना विपरीत नीति बनाउँदा सीमावर्ती क्षेत्रका नागरिकहरू मर्कामा परेको बताएका छन्। थापाले विगतमा आफ्नै पार्टी सरकारमा रहँदा पनि अव्यवहारिक कानून हटाउन र व्यवहारिक नीति बनाउन नसकेको स्वीकार गरेका छन्। सीमामा कडाई हुँदा नागरिकले शास्ति बेहोर्नु पर्दा कंग्रेसले आवाज उठाएको थियो तर दिगो समाधान दिन सकेन। उनले भने अब सरकारले प्रभावित नागरिकको आवाज सुनेर व्यवहारिक भन्सार नीति ल्याउनु पर्छ। सीमामा 100 को सीमा अव्यवहारिक शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
0: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा 3 महत्वपूर्ण कामको घोषणा गरेका छन्। शुक्रबार 137 अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा मन्त्री यादवले भिडियो सन्देश जारी गर्दै पहिलो घोषणा अन्तर्गत 5 वर्षीय राष्ट्रिय व्यवसाय जन्य सुरक्षा तथा राष्ट्रिय स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको बताए। उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने उनको भनाइ छ। दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशी स्थित नेपाली दूतावासमा रहेका सहचारीसँग अन्तर्क्रिया गर्ने घोषणा गरे। त्यसै गरी विदेशमा रहेका नेपालीहरूलाई घडेरीका लागि 1.5 करोड ऋण उपलब्ध गराउने व्यवस्था गरिने पनि उनले जानकारी दिए। आजको मध्याह दैनिकमा खबर छ।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

जस्ट राइट यो नयाँ वर्ष एलजी का घर आशी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

Black तथा Sure Shot Gifts, Washing Machine मा 6 केजी Ariel Magic, Dishwasher मा Washing Tablets, Air Conditioner मा Installation र Free Standing Oven मा Pressure Cooker. नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ.

0: तथा टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 kg एरियल, टॉप लोड वॉशिंग मशीन में 2 kg एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 kg एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, CGLX EMI मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्रपृष्ठका खबर। नेपाल मेडिकल काउन्सिलले थप 19 जना चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका 19 जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिएका छन्।
3: संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारले गरेको सिफारिस सरकारले सहजै स्वीकार गरेन। प्रधानमन्त्री बालेन्द्र शाहले नै चासो देखाएपछि यो विषय अहिले अन्यलमा परेको छ।
2: जेएनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आत्महत्या द्रोत्साहनको आरोप लगाउँदै तत्काल छानबिन र कानूनी कार्यवाहीको माग गरेको छ। जेएनजी मुभमेन्टले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै थापाथली मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्ती हटाउने क्रममा भएको डोजर कार्यवाहीपछि 2 जना स्थानीयले आत्महत्या गरेको दावी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहमाथि आत्महत्या द्रोत्साहनमा छानबिन हुनुपर्ने बताएको छ।
3: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धम्क्याएर र लखेटेर सुकुम्बासीहरूलाई हटाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल मार्फत थापाले वास्तविक भूमिहीनलाई पहिचान नगरी र पुनस्थापनाको आधार नबनाई डोजर चलाउने काम रोक्न भनेका हुन्। संविधान अनुसार भूमिहीन दलित र सुकुम्बासीलाई एक पटकका लागि जग्गा उपलब्ध गराउने कानूनी व्यवस्था गरिएको स्मरण गराउँदै उनले वास्तविक प्रति पहिचान र पुनस्थापनाको नीतिगत बाटो प्रष्ट रहनुपर्ने बताएका छन्।
2: सरकारले सुकुम्बासी बस्ती खाली गराउने निर्णय गर्दै सुरक्षाकर्मी परिचालन गरेपछि 17 वर्षीय रबिन तामाङले आत्महत्या गरे। सरकारले बस्ती खाली गर्न 2 दिनको म्याद दिएपछि मानसिक दबावका कारण उनले आत्महत्या गरेको उनका बुबा हस्तबहादुर तामाङले बताएका छन्। रबिनले आफ्नै घरको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन्।
3: हालसम्मको अभ्यासमा ट्राफिक कार्यवाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई यो झन्झट नहुने भएको छ। सर्वोच्च अदालतले ट्राफिकको आधारमा सवारी चालकको अनुमति पत्र, ब्लू बुक, चाबी लगायतका कागजपत्र नियन्त्रणमा लिनु कानुन विपरीत भएको ठहर गरेपछि ट्राफिक व्यवस्थापन र कारवाहीमा नयाँ अभ्यास देखिने भएको हो।
2: नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोर राजनीतिक भेटघाटमा व्यस्त रहेका छन्। उनले शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14 #7 #1 गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। इरानले आफ्नो मुलुकमा अमेरिकाले पुनः आक्रमण गरे उसका निशानामा लामो र पीडादायक प्रहार गर्ने चेतावनी दिएको छ। इरानले होर्मुज जलमार्गमा आफ्नो दावी पुनः दोहोऱ्याएको छ। इरानको दावीका कारण होर्मुज जलमार्ग पुनः खोल्ने अभिप्रायले अमेरिकी गठबन्धन बनाउने योजना थप जटिल बनेको छ।
3: अब खेल र खेलाडीका खबर। आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गत शुक्रबारको खेलमा नेपालले युएमाथि जित दर्ता गराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 289 रन बनाएको थियो। पछि वर्षा भएपछि खेल डीएलएस मेथडबाट 38 ओभरमा झारिएको थियो, जसमा नेपालले युएलाई 255 रनको टार्गेट दिएको थियो। त्यसपछि जवाफी ब्याटिङ गरेको युएईले भने सुरुमा खेल रोकिएपछि 255 रनको लक्ष्य पायो। युएका लागि मोहम्मद शहातले 65 रन बनाउँदा खुजेमा तहनवीरले अर्धशतकका लागि 1 रनले बाँकी चुक्न पुगे। नेपालका लागि सन्दीप लामिछानेले 3 तथा सम्पाल कामी र नन्दन यादवले समान 2-2 विकेट लिए। अन्तत नेपाल 6 रनले विजयी भयो।
2: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा कृषि क्षेत्र रूपान्तरणमा प्रधानमन्त्रीको ध्यान शीर्षकमा डाक्टर विष्णुराज उप्रेतीले लेख्नु भएको छ। नेपालका अलैची, चिया, कफी, जडीबुटी र मह जस्ता मौलिक उत्पादनहरूले गुणस्तरमा आधारित प्रतिस्पर्धाबाट अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउँदै आएका छन्, जसले कृषि निर्यात बजारको सम्भावना ठूलो रहेको संकेत गरेको छ। कृषि रूपान्तरणका लागि संस्थागत सुधार, मन्त्रालय एकीकरण, बलियो कानूनी आधार र प्रभावकारी सुशासन अनिवार्य छन्। कृषि समन्वय परिषद जस्ता निकाय मार्फत बहुत समन्वय सुदृढ पार्दै नीति अनुसन्धान र कार्यान्वयन बीचको दूरी घटाउनु पर्छ।
3: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 19 गते शनिबार, सन् 2026 मे 2 तारिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संघीय मन्त्रालयको परिपत्र विपरीत सुकुम्बासी बस्तीमा डोजर चल्यो, देशैभर अव्यवस्थित बसोबासको समस्या, भूमिहीनलाई सुलभ दरमा आवास र व्यावसायिक काममा लगाउन विज्ञको सुझाव।
4: भूमिहीनहरूलाई त्यसमा चाहिँ एकदम चक्राबन्दी गरेर व्यवसायिक खेती गराउन सक्छ, कृषि गराउन सक्छ, सुलभ दरको आवास निर्माण गरेर न्यून भाडामा दिन सक्छ।
0: भारत र चीनले लिपुलेक मानसरोवर यात्रा थाल्दै नेपाल बेखबर, ट्रम्पका विशेष दूत गोरको भेटघाट तीव्र।
1: भन्सारमै एमआरपी लागू नगर्न पूर्वका उद्योगीको माग, अब बाली लगाउनु अघि समर्थन मूल्य निर्धारण गरिने।
0: भारतमा खाना पकाउने ग्यास र हवाई इन्धनको भाव बढ्यो, नयाँ दिल्लीमा ग्यासको भाव बढ्दा रेस्टुरेन्ट सहित पावर प्लान्ट अत्याधिक मर्कामा।
1: र विश्वकप क्रिकेट लिग 2 नेपालले युएईलाई 6 हरायो। आइपिएल क्रिकेटमा राजस्थान दिल्लीसँग 7 पराजित।
5: बिजेपीले दाना खुवाउ, त्यसलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
7: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855063172 र 9452512206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ।
3: मन्त्रालयले अस्ति बिहिबार देशभरका सबै पालिकालाई पत्र लेख्दै पहिला सुकुम्बासीको पहिचान, व्यवस्थापन अनि मात्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो। तर काठमाडौँमा हिजो बिहानैदेखि डोजर चल्न रोकिएन। परिपत्र जारी भएको भोलिपल्टै सहरी विकास मन्त्रालयले काठमाडौँको बल्खु, टेकु लगायत क्षेत्रमा डोजर चलायो। डोजर चलेपछि बुद्ध जयन्तीकै दिन गुम्बा समेत ढल्यो। बल्खुमा डोजर चलेपछि विक्षिप्त एकजना व्यक्तिले नदीमा हाम फाल्दा ज्यानै गुमाए। सचिव स्तरीय निर्णय भन्दै सामान्य प्रशासन मन्त्रालयद्वारा जारी 5 बुँदे परिपत्रमा पहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालय सँगको समन्वयमा गाउँपालिका, नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा अतिक्रमण गरी बसेका घर परिवार मध्ये वास्तविक सुकुम्बासीको पहिचान गर्न भनिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले काठमाडौँको मेयर हुँदा नै सुकुम्बासी बस्ती हटाउन खोज्नु भएको थियो, तर संघीय सरकारले उहाँलाई त्यसबेला साथ दिएको थिएन। शाह प्रधानमन्त्री बनेपछि सार्वजनिक सरकारको शासकीय सुधारको 100 कार्यसूचीमा देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन र प्रमाणीकरण 60 दिनभित्र सम्पन्न गर्ने भनिएको थियो। परिपत्र विपरीत किन चल्यो डोजर शीर्षक खबर कान्तिपुर दैनिकले छापेको छ।
4: यसैबीच काठमाडौँ बागमती किनारको शङ्खमूल, बल्खु र बंशी घाटबाट हिजो करिब 1000 सुकुम्बासी परिवार हटाइएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचनाकारी दोस्रो चरणमा हिजो बिहानदेखि नै काठमाडौँका विभिन्न ठाउँका सुकुम्बासी क्षेत्रमा डोजर चलाउन सुरु गरेको थियो। साँझसम्म पनि डोजर चलि नै रहेको थियो। पहिलो चरण थापाथली, मनोहरा, शान्तिनगर, गैरी गाउँमा सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो। नागरिकमा खबर छ।
3: विभिन्न जटिलता र बाध्यताका कारण देशभर अव्यवस्थित बसोबासको समस्या छ। अहिले काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि अतिक्रमित बस्ती खाली गर्ने अभियान चलिरहेको छ। विस्थापितहरूलाई व्यवस्थापनको प्रयास भइरहेको सरकारको भनाइ छ। कतिपय विस्थापितले सरकारले विकल्प नदिएको भनेर गुनासो पनि गरिरहेका छन्। यस्ता अतिक्रमित बस्ती हटाउँदा आवश्यक व्यवस्थापन कसरी गर्न सकिएला त? शहरी विकास तथा पूर्वाधार विज्ञ सूर्यराज आचार्य।
5: यो व्यवस्थापनको कुरो यो जटिल कुरा हो। अब यो सरकारको नीति के छ, कुन तहमा जाने भन्ने कुराले अर्थ राख्छ। तर सामान्यतया आइडियल हिसाबको व्यवस्थापन सम्भव नदेखिन सक्छ, किनभने यो अव्यवस्थित अतिक्रमणमा बसोबास अहिले जति छ, अब त्यसको व्यवस्थापनको अर्थ के हो? अब सरकारको पक्षमा पनि त्यसले झन् जटिलता ल्याउने र अरू सरोकार पक्षहरूलाई पनि त्यसले कन्फ्युजन सिर्जना गर्ने सम्भावना हुन्छ। सर्ट टर्मको इमिडिएट एउटा मानवीयताको हिसाबले तुरुन्तै अप्ठ्यारो नपरोस् भन्ने किसिमको व्यवस्थापन एउटा हुन सक्छ। अब दीर्घकालीन रूपमा व्यवस्थापन भनेको कहाँ लगेर सेटल गराउने थियो भन्नेमा दोस्रो हुन सक्छ।
4: योजना र पूर्वाधार जुन तयारी गर्नुपर्ने थियो त्यहाँ कोही चुकेको छ कि
5: होइन? त्यो त सरकारको कदम एकदमै सही छ। योभन्दा पूर्वका सरकारहरूले जम्मा गरेको यो जटिलता र समस्याले गर्दा यो आएको। पहिलादेखि नै हाम्रो सरकारी नीति कहाँनिर टुट्यो भने आधारभूत आवश्यकता, आधारभूत आवासको व्यवस्थाको लागि नीति त्यो सरकारको दायित्व। त्यो भनेको सबै नागरिकलाई फ्रीमा घर बाँड्दै हिँड्ने भनेको होइन। सरकारी कम्पनीहरूले नै अपार्टमेन्ट बनाएर त्यस्तो बनाउँदा सस्तो पर्न जान्छ, घर भाडा सस्तो हुन्छ। नगरपालिकाहरूले अपार्टमेन्ट बनाएर न्यून आएका व्यक्तिहरूलाई लटरीमा प्रतिस्पर्धामा दिने त्यो हुन्छ। अब हामीहरूकोमा के भयो भने न स्थानीय सरकारले त्यसमा चासो लियो, न संघीय सरकार केन्द्रीय स्तरबाट भयो। त्यसले गर्दाखेरि आवास सेक्टर नै भद्रबलमा गयो, आवासको चाहिँ हाउसिङ मार्केटहरूमा त्यसमा हाम्रो नीति नै छैन। त्यसैले यो सुरुवात भएको छ, यो एकदम सही छ, तर यसमा नीतिगत कुरा योजनाका कुरामा समेट्नु पर्ने कुराहरू थुप्रै छन्।
4: के कस्ता भूमिका र जिम्मेवारी चाहिँ देख्नुहुन्छ, पालिकालाई सुझाव के दिनुहुन्छ?
5: धेरै पालिकाहरू, गाउँपालिका अथवा नगरपालिका काठमाडौँबाट बाहिर जानुभयो भने नेपालको अझै पनि अर्थतन्त्रको मेरुदण्ड, कतिपय कृषि ल्यान्ड बाँझो छ, जग्गा बाहिर छ, मान्छे काठमाडौँमा बस्छ, जागिरे छ, व्यवसाय एन्टरप्रेनर छ, पालिकाले के संयोजन गरिदिन सक्छ भने त्यस्ता भूमिहीन श्रमिकहरूलाई बाँझो भएको जग्गा पालिकाले 5 वर्ष 10 वर्ष पालिकाले लिजमा लिएर भूमिहीनहरूलाई त्यसमा चाहिँ एकदम चक्राबन्दी गरेर व्यवसाय खेती गराउन सक्छ, कृषि गराउन सक्छ, सुलभ दरको आवास निर्माण गरेर एकदम न्यून भाडामा दिन सक्छ।
4: सरकारलाई तपाईँले सुझाव दिनुपर्दा के दिनुहुन्छ?
5: इमिडिएट सरकार नागरिकको संरक्षक पनि हो, इमिडिएट त्यसरी हटाउँदाखेरि जुन बाल बालिका महिला गर्भवती अपाङ्गता भएको मानवीयताको हिसाबले सरकार संवेदनशील हुनुपर्छ, ती धेरै छैन। अनि त्यसपछि विस्थापित हुनुभएको नागरिकहरूले पनि के जोड्नु पर्यो भने नयाँ सोचबाट उहाँले पनि सोच्नु पर्यो र आफ्नो व्यवस्थापनको लागि कसरी व्यवस्थित हुने, आफू भएको चाहिने पुरानो गाउँ बस्तीमै गएर त्यहाँ अन्य आय स्रोतको सृजनाको त्यो सम्भावना अघि जुन स्थानीय सरकारको हामीले कुरो त्यो गर्ने हो कि भन्ने यो दुइटै गर्नुपर्छ। र तेस्रो सामाजिक अभियन्ताहरूले पनि यसलाई एउटा सरकारलाई चाहिने क्रिटिसाइज गर्ने हामीले पनि यसलाई सन्तुलित रूपमा बुझिदिनुपर्छ। सरकार भएको हुनाले अझ संवेदनशीलले जिम्मेवारी हुनुपर्ने आवश्यकता त छँदैछ।
3: उहाँ हुनुहुन्थ्यो शहरी विकास तथा पूर्वाधार विज्ञ सूर्यराज आचार्य। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरु वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitwannationalpark.gov.np।
7: शुभ प्रभात गुरुआमा।
8: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, पालै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक
3: समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीय मन्त्रालयको परिपत्र विपरीत सुकुम्बासी बस्तीमा डोजर चल्यो। काठमाडौँको शङ्खमूल बल्खु र बंशीघाट क्षेत्रबाट हिजो झण्डै 1000 परिवार हटाइयो। देशैभर अव्यवस्थित बसोबासको समस्या, भूमिहीनलाई सुलभ दरमा आवास र व्यावसायिक काममा लगाउन पूर्वाधार विज्ञ सूर्यराज आचार्यको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। भारत र चीनले लिपुलेख नाका मार्फत कैलाश मानसरोवर यात्रा पुनः सञ्चालनको घोषणा गरेका छन्। नेपाल भारत तिब्बतको सिमाना जोडिएको यो हिमाली नाका खोल्दा नेपाल भने बेखबर छ। भारत सरकारले आयोजना गर्ने यो यात्रा 2026 जूनदेखि अगस्तसम्म सञ्चालन हुने जनाइएको छ। भारतको परराष्ट्र मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्ति अनुसार कैलाश मानसरोवर जाने तीर्थयात्रीका 10 समूहले भारतको उत्तराखण्ड हुँदै लिपुलेख नाका पार गर्नेछन्। अन्य 10 समूहले सिक्किम हुँदै नाथुला नाकाबाट यात्रा गर्नेछन्। प्रत्येक समूहमा 50 तीर्थयात्री रहने विज्ञप्तिमा उल्लेख छ। भारतको परराष्ट्र मन्त्रालयले तीर्थयात्राका लागि आवेदन दिन वेबसाइट खुल्ला गरिसकेको बताइएको छ। यसअघि भारत र चीनले सन् 2015 र सन् 2020 लिपुलेख सम्बन्धी द्विपक्षीय व्यवस्था गर्दा नेपालले विरोध जनाएको थियो। दुई छिमेकीले अस्ति लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा शुरू गर्ने घोषणा गर्दा नेपाललाई वास्ता नगर्दा नेपालको सार्वभौम सत्ता सम्बन्धी चिन्ता पुनः बल्झिने विज्ञहरू बताउँछन्। लिपुलेख आफ्नो अभिन्न अङ्ग भएको बताउँदै नेपालले बारम्बार वक्तव्य जारी गर्दै आएको छ। 5 वर्ष अघि सन् 2020 संविधान संशोधन गरेर यो भूभागलाई नेपालले आफ्नो आधिकारिक नक्सामा समेत समावेश गरेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले काठमाडौँमा राजनैतिक भेटघाट तीव्र बनाउनु भएको छ। गोरले हिजो अर्थमन्त्री डाक्टर सोनिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग सिंहदरबारमा भेटवार्ता गर्नुभयो। बालेन्द्र शाह बालेन प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने गोर सबैभन्दा उच्च कूटनीतिज्ञ हुनुहुन्छ। सर्जियो गोर अहिले भारतका लागि अमेरिकी राजदूतको रूपमा कार्यरत हुनुहुन्छ। उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण र मध्य एसियाका लागि विशेष दूतको रूपमा नियुक्त गर्नुभएको थियो। वैशाख 7 काठमाडौँ आएका अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपूर स्वदेश फर्के लगत्तै गोरको काठमाडौँ भ्रमण भएको हो। नेपाल भ्रमणको क्रममा गोरको प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम भने नरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले बताउनु भएको छ। पहिलो पटक काठमाडौँ आएका गोरको नेपाल भ्रमण मुख्यत व्यवसाय लगानी र दुई देशका सरकारबीच सम्बन्ध विस्तार लगायतका विषयमा केन्द्रित रहेको अमेरिकी दूतावासले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग भएको भेटमा उहाँहरूबीच व्यापार विस्तार तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गतका पहलहरूलाई अघि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्त्री वैशाख 28 गते दुई दिनका लागि काठमाडौँ आउने तय भएको पनि परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। ट्रम्पका विशेष दूतको काठमाडौँमा भेटघाट तीव्र, भारतीय विदेश सचिव आउँदै शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: आयातित वस्तुको जाँच पास हुँदा भन्सार बिन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य एमआरपी लागू गर्ने निर्णय अव्यवहारिक भएकाले पुनर्विचार गर्न पूर्वका उद्योगीहरूले माग राखेका छन्। भन्सार जाँच पासकै समयमा अनिवार्य एमआरपी लागू गर्ने निर्णयले आयातकर्तामा अन्यलता सृजना भएको र भन्सार कार्यालय परिसरमा कन्टेनर खोलेर एमआरपी टाँस गर्ने पूर्वाधार समेत नभएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताउनुभयो। भन्सार जाँच पास रोकिँदा सीमा पारी ठूलो संख्यामा मालवाहक ट्रक कन्टेनर अलपत्र अवस्थामा रहेको उहाँले जानकारी दिनुभएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 26 र 30 चैतमा सूचना जारी गरेर स्वदेशी तथा आयातित सम्पूर्ण वस्तुमा भन्सारमै एमआरपी अनिवार्य गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो। विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले सरकारी निर्णय कार्यान्वयन गराउँदा 4 दिन यता औद्योगिक कच्चा पदार्थ र छिटपुट अन्य वस्तु बाहेक आयात भएका व्यापारिक वस्तुको जाँच पास नभएको जानकारी दिनुभयो। भन्सारमै एमआरपी लागू नगर्न पूर्वका उद्योगीको माग शीर्षकको खबर नयाँ पत्रिकामा छ।
3: यसैबीच सार्वजनिक वित्तमा अनिवार्य दायित्व बढेकाले स्रोत जुटाउन मुस्किल रहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको जग बसाल्ने बजेट बाटो के र कसरी विषयको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले राष्ट्रिय योजना आयोगले 18 खर्ब 90 अर्ब रूपियाँको बजेट सिलिङ दिएको जानकारी दिँदै अहिलेको सार्वजनिक वित्तमा अनिवार्य दायित्व नै 13 खर्ब 30 अर्ब रूपियाँ रहेकोले स्रोत जुटाउन चुनौतीपूर्ण रहेको बताउनु भएको छ।
4: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। यो निर्देशिका अनुसार प्रमुख खाद्य तथा नगदे बाली रोप्नु अगावै न्यूनतम समर्थन मूल्य निर्धारण गरेर किसानलाई जानकारी गराइनेछ। निर्देशिकामा कुन बालीको समर्थन मूल्य कुन मितिमा जारी गर्ने भनेर समय समेत किटान गरिएको छ। निर्देशिका अनुसार 5 बाली उखु गहुँ धान बर्खे मकै र कोदोको समर्थन मूल्य निर्धारण हुनेछ। यसमध्ये उखुको कार्तिक 30 गहुँको असोज 30 चैते धानको माघ 8 बर्खे धानको वैशाख 30 बर्खे मकैको फागुन 21 र कोदोको वैशाख 7 मन्त्रालयको मूल्याङ्कन समितिबाट समर्थन मूल्य निर्धारणका लागि सिफारिस हुनेछ। त्यसपछि मन्त्री परिषदबाट स्वीकृत गराइने मन्त्रालयले जनाएको छ। सबै बालीको समर्थन मूल्य निर्धारण अघि 4 चरणमा मूल्याङ्कन हुनेछ। उखुको हकमा भदौ 3 फिल्ड सर्वेक्षण तथा तथ्याङ्क संकलन गर्ने र 15 असोजसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ। अब बाली लगाउनु अघि समर्थन मूल्य निर्धारण शीर्षकको खबर नयाँ पत्रिकामा छ।
14: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: यो माइलो माडी घुम्दा घुम्दै 2 बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
16: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
17: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
18: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97 45 23 91 63।
19: हेलो आयन, के छ?
20: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
19: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
20: भिडियो अन गर न यार।
19: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
20: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
21: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0828 40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
22: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
23: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
24: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
23: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर उभौली पर्व शुरू भएसँगै छ महिना अघि बेसी झरेका गोठाला भेडा बाख्रा धपाउँदै लेकतिर उक्लेका छन्। गोर्खा चुम्नुब्री गाउँपालिका तीन पाङसिङका गोठालाहरू हजारौं भेडा बाख्रा धपाउँदै लेकतिर लागेको लक्ष्मण कार्कीले बताउनुभयो। चुम्नुब्री तीन पाङसिङ गोर्खाकै सबैभन्दा धेरै भेडा पालन गर्ने गाउँ हो। हिउँद लाग्न थालेपछि लेकबाट खोरला सिङ्ला लाप्राक बारपाक दुधपोखरी हुँदै लमजुङतिर लगिएका र आरखेत आरूघाट माम्बु हुँदै धादिङसम्म पुर्याइएका भेडा बाख्रालाई अहिले फर्काएर लेकतर्फ लैजान थालिएको उहाँले बताउनुभयो। लेकबाट बेसी र बेसीबाट लेक लैजाने गोठालाहरूको मौलिक परम्परा छ। लेकको गोठबाट बेसी साइत हेरेर झार्ने गर्छन्। लेकको गोठबाट पनि एकै दिनमा बेसी झार्दैनन्। हावापानीसँगै घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइ पुर्याउँछन्। पाङसिङका विकास गुरूङले भन्नुभयो, बेसीबाट लेक लैजान पनि धेरै समय लगाउँछन् अनि गाउँमा झारिसकेपछि त्यहाँबाट अन्यत्र लैजान चाहिँ विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ। जेठ दोस्रो सातासम्ममा भेडा बाख्रा लेकको गोठमा पुर्याइन्छ। उभौली लागेसँगै लेकतिर भेडा गोठाला शीर्षकको खबर नागरिकमा छ।
3: अब विदेशको खबर। अमेरिका इरान युद्धबाट आपूर्तिको दबाव बढ्दै जाँदा भारतले खाना पकाउने ग्यास र हवाई इन्धनको भाव बढ़ाएको छ। सरकारी कम्पनी इण्डियन आयल कर्पोरेशन लिमिटेडले धेरै मात्रा र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपीजी सिलिण्डरको भाव बढ़ाएको जनाएको छ। आईओसीएलको मूल्य तालिका अनुसार व्यावसायिक प्रयोगका लागि बनाइएको 19 किलोको ग्यास सिलिण्डरको मूल्य 993 भारतीय रूपियाँ कायम भएको छ। यो राजधानी नयाँ दिल्लीमा ग्यासको मूल्यमा झण्डै 48% वृद्धि भएको हो। भारत

0: पर्याप्त मात्रामा आपूर्ति भएको सुनिश्चित गर्न पछिल्लो कदम चालेको बताएको छ।
1: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपालले युएलाई डीएलएस नियमका आधारमा 6 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा डीएलएस नियममा 38 ओभरमा 255 रनको लक्ष्य पाएको युएले 8 विकेट गुमाएर 288 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 6 विकेट गुमाएर 289 रन बनाएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरीले शतक बनाए। यो जितसँगै नेपालले 8 वटा देश सहभागी लीग टूमा 23 खेलमा 16 अङ्क जोड्दै तालिकाको 7 स्थानमा छ। युएई 23 खेलमा 12 अङ्क सहित पुछारमा र ओमान 26 खेलमा 31 अङ्क सहित तेस्रो स्थानमा छ।
0: खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ। हिजो जयपुरमा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थानलाई 7 विकेटले हराएको हो। टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले 6 विकेट गुमाएर 225 रन बनाएको थियो। उसका रियान परागले 50 बलमा 90 रन बनाए पनि टोलीको जितका लागि पर्याप्त भएन। 226 रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै पूरा गर्यो। राजस्थान 10 खेलबाट 12 अङ्क सहित तालिकाको 4 स्थानमा छ भने दिल्ली 9 खेलबाट 8 अङ्क सहित 6 स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 चेन्नई सुपर किङ्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। हिजो पूर्वी तराई क्षेत्रमा ठूलो पानी परेको छ। मधेस प्रदेशको रूपनीमा सबैभन्दा धेरै 115 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अझै एक हप्ता देशका विभिन्न भागमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना कायमै छ। हप्तैभर पानी पर्ने भएकोले गर्मी भने केही कम हुने विभागको पूर्वानुमान छ। प्री मनसूनमा वर्षासँगै मेघगर्जन चट्याङ र हावाहुरी पनि चल्ने सम्भावना रहेकोले सावधानी अपनाउन विभागको आग्रह छ।
1: रोल्पाको थबाङ गाउँपालिका सलापमा जीप दुर्घटना भई मृत्यु भएका 20 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपेक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार घटनास्थलबाट शव संकलन गरी थबाङ रहेको आधारभूत अस्पताल लगेर शवको शनाखत गरिएको छ। शव परिवारको जिम्मा लगाइएको छ।
0: र विद्यमान कानून अनुसार नेपाल सरकारका सहसचिव वा त्यस सरहका पदाधिकारीले मात्र गाड़ी सुविधा पाउँछन्। तर व्यवहारमा भने नियम विपरीत 600 भन्दा बढी सवारी साधन गाड़ी प्रयोग भइरहेको भेटिएको छ। ती गाड़ीको नाममा इन्धन र मर्मत शीर्षकमा समेत ठूलो खर्च हुँदै आएको छ। राजनैतिक तथा प्रशासनिक पहुँचको आडमा कानूनले तोकेभन्दा बाहिर प्रयोग भइरहेका गाड़ीको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विवरण संकलन पनि शुरू गरेको छ। कानून विपरीत 600 भन्दा बढी गाड़ी दुरूपयोग योग कनिष्ठ कर्मचारीसम्मको रजाई शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
1: सुख लुकाउन सजिलो, दुःख लुकाउन गाह्रो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: संघीय मन्त्रालयको परिपत्र विपरीत सुकुम्बासी बस्तीमा डोजर चल्यो। देशैभर अव्यवस्थित बसोबासको समस्या, भूमिहीनलाई सुलभ दरमा आवास र व्यावसायिक काममा लगाउन विज्ञको सुझाव।
0: भारत र चीनले लिपुलेक मानसरोवर यात्रा थाल्दै नेपाल बेखबर। ट्रम्पका विशेष दूत गोरको भेटघाट तीव्र।
1: भन्सारमै एमआरपी लागू नगर्न पूर्वका उद्योगीको माग, अब बाली लगाउनु अघि समर्थन मूल्य निर्धारण गरिने।
0: भारतमा खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढ्यो। नयाँ दिल्लीमा ग्यासको भाउ बढ्दा रेस्टुरेन्ट सहित पावर प्लान्ट अत्याधिक मर्कामा।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालले युएलाई 6 रनले हरायो। आईपीएल क्रिकेटमा राजस्थान दिल्लीसँग 7 विकेटले पराजित।
0: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बहुमत प्राप्त सरकारले ल्याइरहेको अध्यादेशसँग सम्बन्धित छ। यहाँ 2 जना व्यक्ति छन्, उनीहरूबीच कुराकानी भइरहेको छ अनि लेखिएको छ, अस्तिसम्म देशको मात्र कुरा गर्थे, अहिले अध्यादेशको मात्र, कति छिटो परिपक्व भइसकेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौ। नमस्कार।
2: स्वदेश FM 93.2 MHz। आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्ब म उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र डिजिटल प्लेटफर्ममा हाम्रो

0: patro.com र नेपाली network.com मार्फत पनि तपाई यतिखेर सुनिराख्नु भएको छ काठमाडौँ रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहसलाई एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा बहस संवाद गर्ने गर्दछौँ, सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ र नागरिकहरूका पीडाहरूका बारेमा मलम लगाउने ढङ्गले पनि हामी बहस गर्ने गर्दछौँ र नागरिकका पीडाहरू जुन ढङ्गले चाहिँ आज देशमा जुन किसिमको महँगी बढेको छ, बेरोजगारी बढेको छ, कालोबजारी बढेको छ, यी सबै विषयमा चाहिँ हामी खबरदारी पनि गर्ने गर्दछौँ। तर दुईटै नजिकको सरकार आएको छ, यसका यी यावत समस्याहरूलाई बिस्तारै बिस्तारै समाधान गर्दै लैजाने उसले प्रण गरिरहँदाखेरि पनि जनजीविकामा प्रत्यक्ष खालका प्रभाव पार्ने किसिमका कार्यहरू पनि अहिले भइ नै रहेका छन्। आज इन्धनको मूल्य आकाशिएको छ, बजारमा गयो भने दैनिक उपभोग्य खाद्यान्नका वस्तुहरूमा महँगी छ र यसलाई कसरी चाहिँ आत्मनिर्भर बनेर देशभित्रै रोजगारीको र सुरक्षाको ग्यारेन्टी गर्ने गरी सरकारले काम गर्न सक्छ त भन्ने विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ, परिचर्चा गर्न चाहन्छौँ। आज राष्ट्रपतिलाई अध्यादेशको एउटा वैरो लाग्ने स्थिति पनि छ र आफ्नै नजिरको उल्झनमा राष्ट्रपति पर्ने खतरा एकातिर छ, एकातिर सरकारले सिफारिस गरेका अध्यादेश स्वीकृति गर्नुपर्ने संवैधानिक बाध्यता र अर्कोतिर विपक्षी दलहरूको विरोधका कारण समेत राष्ट्रपति पौडेल तिखेर दोधारमा छन्। राष्ट्रपति पौडेलले के गर्छन् त अध्यादेश भन्ने किसिमले पनि आज हामी बहस र चर्चा गर्न चाहन्छौँ। दुईटै नजिकको सरकारले अध्यादेश ल्याउनु पर्ने अवस्था कसरी सिर्जना भयो त भन्ने खालको पनि विषय छ। अध्यादेशको विरोध गरेर सरकारमा पुगेको शक्ति नै अध्यादेशको बाटोमा लाग्नु ठिक होइन, जसले लोकतन्त्रको चिरहरण गर्न सक्छ भन्ने किसिमका पनि बहस र छलफलहरू यतिखेर भइ नै रहेका छन्। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ, परिचर्चा गर्न चाहन्छौँ। सांसदहरू स्वकीय सचिवको सुविधा बिउताउनु पर्ने लबिङमा रहेको पनि खुलेको छ, तर सङ्घीय संसदको एउटा अधिवेशन सकिएर अर्को अधिवेशन सुरु हुने बेला भइसक्दा समेत यो विषय निर्क्यौलमा पुगेको छैन। किन सांसदहरूलाई स्वकीय चाहियो भन्ने किसिमका विषयहरू पनि छन्, मानसिक तनावमा छन्। सुकुम्बासी बस्तीका बालबालिकाहरू दुईजनाले आत्महत्या गरिसकेका छन् अहिलेसम्म, एकजना 17 वर्षीय बालकले पनि आत्महत्या गरेको खुलेको छ। सुकुम्बासी बस्तीमा जुन प्री तयारी नगरिकन, व्यवस्थापनको तयारी नगरिकन जुन किसिमले आज डोजर चलिरहेका छन् एक किसिमको त्रास दिन्छ सुकुम्बासी बस्तीमा। यति मात्र होइन, लाल पूर्जा भएका अर्थात् जग्गाधनी पूर्जा भएका व्यक्तिहरू पनि घरमा सूचना टाँच्नुपर्ने एउटा स्थिति छ, हुलमुलमा आफ्नो घर पनि भत्काउन सक्छन् भन्ने किसिमले चाहिँ एक किसिमको नागरिकमा त्रासको स्थिति पनि छ। त्यसैले गर्दाखेरि अहिले जुन किसिमले आज डोजर चलेका छन् होइन, जुन किसिमले सुकुम्बासी बस्तीको चिल्लीबिल्ली भएको छ, यसलाई कसरी व्यवस्थापन गर्ने त, अब यो ढङ्गमा पनि सरकार अगाडि बढ्नुपर्छ, यसलाई पनि सरकारले व्यवस्थापन गर्न सक्नु पर्दछ। भत्काउने मात्र होइन बनाउने कुरामा पनि सरकार अगाडि जानुपर्दछ भन्ने किसिमका बहसहरू चर्चाहरू आज हामी गर्न चाहन्छौँ। लिपुलेख मानसरोवर यात्रा थाल्दै भारत र चीन नेपाल भने बेखबर छ। नयाँ सरकार आइसके पछाडि हिजो काठमाडौँ महानगरपालिकामा हुँदाखेरि ग्रेटर नेपालको नक्सा राखेका बालेन्द्र शाह बालिनको आज वाक्य फुर्न सकिरहेको छैन होइन। प्रधानमन्त्रीले अहिले बोल्ने स्थिति बनेको छैन, अहिलेसम्म प्रधानमन्त्रीले कूटनीतिक रूपमा यसको के पहल गर्न सकिन्छ त्यो विषयमा पनि आफ्नो स्टेटमेन्ट नदिएको स्थिति छ। तर लिपुलेख मानसरोवर यात्रा भारत र चीनले थालेको एउटा कुरा छ। भारत सरकारले आयोजना गर्ने यात्रा जुनदेखि अगस्तसम्म सञ्चालन हुने समेत जनाइएको छ। त्रिदेशीय नाका हो यो लिपुलेख, जहाँ चाहिँ तिनवटा देशको एउटा सङ्गम छ होइन, नाबिगुन्जी कुटी होइन, लिपुलेख लिम्पियाद्रा कालापानी, यो नेपालका भूमिहरू त्यहाँ पर्छन् जहाँ चाहिँ हर दुईवटा देशहरूसँग संवाद गरेर वार्ता गरेर आफ्नो पूर्व मन्त्री केशव बडाल हुनुहुन्छ। केशव बडालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
1: हार्दिक धन्यवाद छ खेमबमजी।
0: के छ तपाईँको स्वास्थ्यमा अहिले, आराम हुनुहुन्छ, सन्चै हुनुहुन्छ?
1: ठिकै छ, काम चलाउ छ।
0: तर देशको अवस्था पनि काम चलाउ छ कि राम्रै छ अहिले, कसरी हेर्नु भएको छ?
1: अब देशको अवस्था बडो विचित्र लागिराख्या छ मलाई, किनभने
0: किन विचित्र लाग्छ, यत्रो जनताले दुई तिहाईको मत दिएर एउटा इनर्जेटिक युवाहरूलाई चाहिँ सत्तामा पठाएका छन्, अझै विचित्र?
1: अब त्यो के छ भने वर्षौंदेखि बस्दै आएको ठाउँमा घर भत्काउन थालेपछि दुईजना नेपाल आमाका सन्तान ले आत्महत्या गरिसक्नु भएको छ र चाहिँ त्यो भत्काउने पनि कति हद भन्दाखेरि बुद्ध विहारदेखि लिएर मन्दिरदेखि लिएर अब 30-40 वर्षदेखि बस्दै आएका जनताको चाहिँ घर अब त्यो श्रम गरेर आर्जन गरेको सबै भत्काइएको छ। रुवावासी छ, नेपाली जनताले यस्तो पीडा यति उकुसमुकुस भएको कुरो हेरेर चुप लागेर बसेको अवस्था चाहिँ मेरो जानकारीमा यो पहिलोचोटि हो। धेरै धेरै म चाहिँ अब 22-23 सालदेखि त सङ्घर्षमै छु जनताको हक अधिकार इज्जत र स्वाभिमानको निम्ति, तर यस्तो यति हदको निर्दयता यति हदको चाहिँ अब 24 घन्टामा त तेरो तम भोस्या थोड हट भन्दा चाहिँ सातो पुत्लो बोलाएर अब नेपालको इतिहासमा मैले भनिहाले यो 60-65 वर्ष
0: होइन अब तपाईँहरूले चाहिँ 40 वर्षदेखि
1: यसमा चाहिँ
0: होइन 40 वर्षदेखि सुकुम्बासीको समस्या समाधान गर्ने नाममा भोट ब्याङ्क बनाउनु भयो, भोटको राजनीति गर्नुभयो, त्यो समस्या समाधान गर्न सक्नु भएन, बालेनले रातारात बनाए होइन हटाए सुकुम्बासीलाई।
1: होइन ठिक छ, तपाईँको यो भनाइ भनेको चाहिँ मानवता आजको युगको मानव अधिकार र मानवीय भावनालाई लात हान्ने हो भने सबै गर्न सकिन्छ। म अहिले देशको नाउँ त लिन चाहन्न, हाम्रै छिमेकी देश सार्कै एउटा देशले देशभरिका गरिबको रेखा पनि भएका जति सबै जनताहरू होइन 16% जनतालाई चाहिँ लखेटेर तिनको प्रोपर्टी पनि आफ्नो बनाएर सम्पन्न भएको जस्तै नेपालमा अहिले गरिबीको रेखा मुनि 20% नागरिक हुनुहुन्छ, उहाँहरू सबैलाई हटाएपछि सबै सम्पन्नै सम्पन्न झिलिमिली झ्याइ भइहाल्छ। के त्यही हो, जनतालाई दुःख दिएर झिलिमिली झ्याइ बनाउने, जनतालाई रुवाएर जनतालाई उठीवास लगाएर जनतालाई चाहिँ बिचल्ली बनाएर होइन वृद्ध बालक कसैमाथि चाहिँ दया माया केही नराखेर काठमाडौँ जस्तो ठाउँको एउटा कुनामा 15,000 सशस्त्र प्रहरी प्रहरीहरूको चाहिँ हुल लगेर चाहिँ 24 घन्टाको सूचनामा चाहिँ डाङडुङ्गे बाबा डेरामा बसेको मान्छेलाई पनि 24 घन्टामा त यो कोठाबाट हट भन्न मिल्दैन होइन। अब ती मान्छे जान्छन् कहाँ, बस्छन् कहाँ, खान्छन् के गर्छन् इत्यादिको बारेमा यो चाहिँ के छ भने सामान्य मानवताको लेस पनि देखिएन। अब यसलाई नै भयानक राम्रो भन्नुहुन्छ मेरो खेम बमजीले भनेदेखि मलाई केही भन्नु छैन। म देशभरिका 3 करोड नेपाली दाजुभाइ दिदीबहिनीलाई कमसे कम चाहिँ तपाईँहरूले निर्वाचित गरेर 2/3 नजिक पुर्याउनु भएको सरकारलाई विवेक ज्ञान मात्रै भयो, विवेक भएन भने त्यो चाहिँ हिरोसीमा र नागासाकी जस्तो घटना घट्छ। त्यसले गर्दाखेरि चाहिँ ज्ञान तपाईँहरूसँग प्रशस्तै रहेछ, विवेक चाहिँ शून्य रहेछ। विवेकको विकास गर्नको निम्ति चाहिँ सबै तपाईँहरूले निर्वाचित गरेको 182 जना माननीय सांसदजीहरू प्रधानमन्त्रीलाई चाहिँ सिकाइदिनुहोस्
0: र उहाँलाई
1: चाहिँ ज्ञान त रहेछ, विवेक शून्य रहेछ। विवेकहीन ज्ञान भयो भने त्यो ज्ञानले उपलब्धि भन्दा नोक्सान धेरै गर्छ।
0: प्रधानमन्त्रीजीले त के भन्नु भएको छ भने नेपालिन शाहजीले साँचो क्रान्ति कबाट होइन ज्ञबाट सुरु हुन्छ, त्यो ज्ञ भनेको ज्ञान हो रे होइन।
1: होइन त्यो ज्ञान त देखिहाल्यो नि, विवेक शून्य ज्ञान भनेको मैले अघि भर्खर भने त बताउन सकिन छु मैले, म अलिकति बुझ्ने भाषा बोल्दिनै के हो नि।
0: होइन बुझ्ने भाषा तपाईँ बोल्नुहुन्छ, देशभरिका जनतालाई सुनाउनुहोस् के, लाखौँ जनताले तपाईँले सुनिराख्नु भएको छ अहिले।
1: ठिक छ म भन्दैछु चाहिँ तपाईँसँग ज्ञान छ, तपाईँसँग विवेक छैन भने तपाईँसँग चाहिँ औजार छ, त्यो औजारले चाहिँ तरकारी काट्नु भयो भने त ठिकै होला, कसैको टाउको काट्नु भयो के हुन्छ। त्यस हुनाले ज्ञानलाई ज्ञबाट सुरु गरेको मेरो चाहिँ छिमेकी अब 9 नम्बर ओडाको उहाँ 7 नम्बरको म छु होइन, बालेन बाबुको ज्ञान धेरै रहेछ, त्यो ज्ञानलाई विवेकद्वारा निर्देशित गर्नु भएन भने, ज्ञानलाई विवेकयुक्त ढङ्गले परिचालन गर्नु भएन भने तपाईँले राम्रै सोचेको भए पनि राम्रो निष्कर्षमा पुर्याउन सक्नुहुन्न। यसको निम्ति मैले चाहिँ सफलताको निम्ति तपाईँलाई यो ज्ञान सुझाव दिन खोजेको।
0: अनि यहाँले अघि भन्नुभयो नि त सुकुम्बासी बस्तीका 2 जनाले आत्महत्या गरेका छन्, त्यो के कारणले आत्महत्या गरे त्यसको चाहिँ अनुसन्धान हुन आवश्यक हुन्छ, अहिले त्यतिकै भन्न मिल्दैन भनेर भर्खरै राज्यसभाका सांसद राजीव खत्रीजीले भन्दै हुनुहुन्थ्यो होइन, यसभन्दा अगाडि कुरा गरेका थिएँ मैले होइन, तर चाहिँ होइन अहिलेको अवस्थामा चाहिँ अब सुकुम्बासी बस्तीको व्यवस्थापन गर्छौँ भन्दैछ सरकारले, उहाँहरूलाई चाहिँ उचित ढङ्गले राख्छौँ भन्दैछ, त्यो भन्दाखेरि कतैबाट पनि कहीँबाट पनि विरोध पनि आएको छैन, कहीँबाट पनि होइन यो किसिमको चाहिँ अवरोध पनि सिर्जना भएको छैन, खुरुखुर छाड्दै हुनुहुन्छ नि त बस्ती होइन उहाँहरूले।
1: हो त्यो चाहिँ के छ भने त्यो पीडा भोगिरहेका नागरिकलाई गएर सुन्नुपर्छ तपाईँ खुसी साथ हिँडिराख्नु भएको छ कि पीडायुक्त ढङ्गले ठ्याक्कै त्यो दृश्य कस्तो छ भने त्यहाँ गएपछि म चाहिँ श्रमिक वर्गको हितको निम्ति नै 50-60 वर्षदेखि सङ्घर्ष गर्दै आएको हुनाले त्यो विजयको हेर्दाखेरि होइन गाजापट्टीको दृश्य र हाम्रो सुकुम्बासी बस्ती खाली गरिएको ठाउँको दृश्यमा अन्तर छैन, अहिले त दुईजना त आत्महत्या गरिसक्नुभयो, अरू कैयौँ भनेको चाहिँ मानसिक पीडामा हुनुहुन्छ, मनोदशा चाहिँ बेठिक भएको त्यो चाहिँ उपचार गर्ने क्रममा जानुपर्ने परिस्थिति सिर्जना भएको छ। त्यस हुनाले म के भन्छु भने खेमजी यो देश 3 करोड नेपाली जनताको हो, जनतालाई आतंकित गर्ने, जनतालाई शोषण गर्ने, जनतालाई दुःख दिने, जनतालाई 24 घन्टामा त बसेर ठाउँबाट हट भनेर लखेट्ने काम कृपया यस्तो गर्ने कामलाई प्रोत्साहित नगर्नको निम्ति चाहिँ तपाईँहरूको मिडियाहरूले पनि सबै मिडियाहरूले पनि आदरणीय दाजुभाइ दिदीबहिनीहरूले पनि होइन चाहिँ विवेकयुक्त ढङ्गले हेरिदिन म निवेदन गर्न चाहन्छु।
0: होइन अहिलेको अवस्थामा चाहिँ अब बस सहरलाई सुन्दरीकरण गराउनका निम्ति, हराभरा बनाउनका निम्ति, सहरको सुन्दरतालाई अझ राम्रो बनाउनका निम्ति चाहिँ कहिलेकाहीँ अपरेसन गर्नुपर्ने हुन्छ, अपरेसन गर्दा दुख्छ होइन, पछि बिस्तारै चाहिँ ट्रिटमेन्ट राम्रो पायो भने टाइममा पायो भने चाहिँ त्यसलाई घाउलाई सेलाएर त्यहाँ चाहिँ औषधि लाउनु थाल्यो भने सन्चो पनि त हुन्छ नि होइन।
1: होइन अपरेसन गर्ने पनि 24 घन्टामा हट भन्ने चाहिँ के हो भने खुकुरी लिएर पेट दुख्यो भनेपछि खुकुरी लिएर काटेर के भएको रहेछ नि हेर्न खोजिया जस्तो हुन्छ, त्यो नगर्नको निम्ति त्यस्तो त्यस्तो चाहिँ विवेकहीन ढङ्गले कदम नचाल्नको निम्ति म चाहिँ विनम्रतापूर्वक अनुरोध गर्छु। यदि त्यस्तै गर्नु हो किनभने ती जनताहरूको जनताहरू भनेको तपाईँको जति अधिकार छ यो देशमा हरेक नागरिकको उचित अधिकार छ, अब जहाँसम्म त्यहाँ घर को रहेछ भनेर चाहिँ उफ्रिया म देख्छु, ए बाबा 30-40 वर्षदेखि बसिया छन् उन 18 घन्टा मेहनत गर्छन्, घर बनाउँछन्, बाटो बनाउनु गएका छन्, बिहानै बेलुकासम्म खट्छन्, कमाउँछन्, बचत गर्छन्, काठमाडौँमा खेत खन्न गयो भने पनि दिनको 2000 पाउँछन्, अरे उनीहरूले त्यहाँ अलिकति बस्न उनी खाछाप्रो बनाए भनेर चाहिँ तिनलाई चाहिँ दाह गरेर यो चाहिँ के हुन्छ भने राणाकालमा सामन्ती शासनले के छ भने अब गरिब मान्छेले राम्रो लुगा लायो भनेदेखि कसरी लाए चोरले के क्या हो भनेर हेप्ने चलन थियो राणाकालमा, त्यस्तो तपाईँले पुराना कथा उपन्यासहरू हेर्नुभयो भने देख्नुहुन्छ, त्यसले गर्दा यी सम्पन्न भएका उरुमुट्ट भएका मान्छेले दुखीको दुःख बुझ्दा रहन्छन्। त्यस हुनाले यो अब यहाँ तपाईँले काठमाडौँको मात्रै कुरा गर्नुभयो, यो त मेची महाकाली तराई हिमाल हिजो जनकपुरमा हेर्नुहोस् त त्यहाँ चाहिँ दिदीबहिनीहरू चाहिँ रुँदै चाहिँ नारा जुस लिएर हिँडेको, त्यो देशभरि चाहिँ के छ भने यो देश चाहिँ म जमिनदार हो मेरै हो भन्ने ढङ्गले उहाँको हजुरबा त जमिनदार हो तर चाहिँ के छ भने उहाँले अहिले पनि जमिनदारी मानसिकताबाट मुक्त भएर अलि हलिया कमैया र हरुवा चरुवालाई हेप्या जस्तो नागरिक हेप्न पाइँदैन।
0: अब सरकारले अध्यादेश सिफारिस गर्यो राष्ट्रपतिलाई, उहाँले चाहिँ प्रमाणीकरण गर्नुहुन्छ होइन,
1: उहाँले तिनवटा गरि नै सक्नुभयो, तिनवटा 8 वटा उहाँहरूले दिनुभएको छ के अरे, अब यसबारेमा मलाई अलिकति भन्नु छ होइन खेमजी तपाईँले समय दिनुभयो भने, अब यो मैले नबुझेको कुरा के हो भने 182 सिट चाहिँ रासोपा रवि बाबुको पार्टीले चाहिँ विजय हासिल गरेका छ, बालेन बाबुको पार्टीले विजय हासिल गरेका छ, 10 गते चाहिँ 17 गते संविधान संसदको चाहिँ बैठक बस्ने भने डाक्नुहुन्छ, अनि फेरि 14 गते फिर्ता गराउनुहुन्छ, र यसको तात्पर्य के हो भने आफ्ना सांसदप्रति निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका मान्य सांसदहरूप्रति उहाँको विश्वास रहेनछ भन्ने बुझिन्छ, किनभने नत्र भने अत्यधिक बहुमत भएको हुनाले समितिमा लानु पर्दैन, मैले सुन्दैछु 6 महिना लाग्छ 3 महिना लाग्छ, लाग्दैन किनभने 48 पनि म प्रतिनिधि सभा हो, 48 एउटै सेसनमा 58 विधेयक हामीले पास गरेका छौँ, त्यसले गर्दा 7 दिनमा पास गर्न सकिने पनि हुन्छ, त्यसले समितिमा नलगाइकन छलफल गरेर जरुरी विषय छ भने तपाईँले बोध गराउनुहोस्, हाउसलाई कन्भिन्स गराउनुहोस्, अगाडि बढाउनुहोस्, तर यो अध्यादेशबाट शासन गर्न चाहने भनेको आफ्ना सांसदप्रति उहाँको विश्वास रहेनछ, आफ्नो पार्टीबाट निर्वाचित भएका सांसदहरूप्रतिको अविश्वास गर्ने कामले तपाईँहरूको चाहिँ दीर्घ भविष्यको निम्ति खतरा चाहिँ त्यहाँभित्रबाट निस्किन्छ। त्यो गल्ती नगर्न, लोकतान्त्रिक बाटोबाट काम अगाडि बढाउन, तपाईँहरूको पाँच वर्षको समय छ, पाँच दिनको समय होइन, पाँच वर्षको समय छ। पाँच वर्ष समयमा अलोकतान्त्रिक ढङ्गले तपाईँहरूले चाहिँ गतिविधि गर्नुभयो भने तपाईँहरूको हित हुँदैन।
0: होइन, जनतालाई चाहिँ छिटो छरितो सेवा दिने होइन, जनताका चाहिँ सुशासनका क्षेत्रमा काम गर्ने कारणले गर्दाखेरि सरकारले छोटो बाटो लिएको होइन अहिलेको अवस्थामा उहाँहरूको भनाइमा।
1: खेमजी बमजी, जनता भने के, हिजो अस्ति त्यो रुवावासी गर्दै हिँडेका चाहिँ पुरै चाहिँ भकानिरै गरेका र भकानिएर त्यो खप्न नसकेर आत्महत्या गरेका मान्छे चाहिँ जनता होइन? जनता भनेको चाहिँ जमिनदारहरू मात्रै हुन् यो देशका?
0: होइन, जनताहरू भने त सबै वर्गका नागरिकहरू हुन् होइन, यो देशमा बाँच्न पाउने अधिकार सबैको छ।
1: तपाईँ पार्क बनाउने भन्नुभयो, कोटेश्वरमा चाहिँ त्यहाँ चाहिँ हाम्रो अब चाहिँ परजुली त्यहाँ वडा अध्यक्ष हुनुहुन्छ, त्यहाँ हेर्नुहोस् त त्यहाँ के कमी भएको छ।
0: त्यसो भए चाहिँ अव्यवस्थित बसोबासीहरूलाई चाहिँ व्यवस्थापन नगर्ने होइन त, त्यत्तिकै छोडिदिने, सहरको सौन्दर्यता मार्मे जाऊ होइन?
1: होइन, तपाईँलाई तपाईँले के छ भने दुःख नभोग्नु भएको मान्छे हो कि भन्ने मलाई शङ्का।
0: दुःख गरेका छौँ क्या हामीले, हामीले त एकदमै ठुलो यस्तो लेभलमा आएको हो क्या केशवजी, दुःख थाहा छ मलाई।
1: अनि त्यो पीडा चाहिँ रुँदै हिँडेका ती चाहिँ आक्रान्त भएका आत्महत्या गरिरहेका त्यसपछि चाहिँ बिमारी भइरहेका त्यहाँ चाहिँ चौबिस घन्टामा त हट भनेर चाहिँ 15,000 पहिलो दिन त 15,000 प्रहरीलाई राखेर चाहिँ गरेको इतिहासमा तपाईँले देख्नु भएको छ र तपाईँको नि उमेर भइसक्यो हेर्नु भएको होला। त्यसले गर्दा के हुन्छ भने सुन्दर बनाउनको निम्ति चाहिँ जनतालाई फाँडेर, जनतालाई दुःख दिएर, जनतालाई छेदविच्छेद बनाएर सुन्दर हुँदैन, जनताको विश्वास आर्जन गरेर अनि मात्रै सुन्दर बनाउन सकिन्छ।
0: अहिलेको अवस्थामा सरकारले चालेका कदमहरूमा तपाईँले सरकारले गलत बाटो प्रयोग गर्दैछ भन्ने हो?
1: यो गलत मात्रै होइन, अब मानवाधिकारको हिसाबले पनि गलत होइन, सामाजिक न्यायको हिसाबले पनि गलत, र चाहिँ उत्पादकता वृद्धिको हिसाबले पनि गलत, र चाहिँ लोकतान्त्रिक आधारको हिसाबले पनि गलत बाटोबाट हिँड्नु भएको छ। गलत बाटोबाट हिँडेर राम्रो परिणाम आउँछ भन्ने चाहिँ भ्रममा कोही नपरे हुन्छ, र यो कोही दिन रमझम त होला, केही मान्छेलाई मनपर्छ त्यस्तो। जस्तो भनौँ न, मेरो घर भएको भन्दा अगाडिपट्टि बाटा छेउको मान्छे घर भत्काउँदाखेरि मेरो घर फ्रन्टमा पर्छ भन्दा म दङ्ग परेको हुँला, तर अर्कालाई पीडा हुँदाखेरि चाहिँ अनुभूत गरिएन भने भोलि तपाईँको लाठो पनि तपाईँको टाउकान लाठो लाग्न सक्छ। त्यस्तो नगर्नको निम्ति चाहिँ सबै चाहिँ यो वर्तमान सरकारका सबै मान्य मन्त्रीजीहरूलाई र प्रधानमन्त्री र रवि बाबुलाई म के भन्छु भने, हतार गर्नुभयो भने तपाईँले यो साह्रै बेथन्नको मानवाधिकारहीन ढङ्गले, मानवताहीन ढङ्गले अगाडि बढ्नुभयो भने तपाईँका तपाईँको पनि भविष्य राम्रो हुने देखिएको छैन।
0: हस् केशव बडालजी, यहाँको महत्वपूर्ण समयका लागि म धन्यवाद दिन चाहन्छु। नमस्कार,
1: हार्दिक धन्यवाद।
0: नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बडाल आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
2: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो ल ल ल, क्यामेराम्यान खसेछ, हेतेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल्नु त।
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
0: 93.2 बेसमा नेपाली कंग्रेसका नेता श्याम घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, आज मिल्ला छैन, भोलि मिल्ला छैन, नेपाली कंग्रेस एक ठाउँमा उभिएला भन्नु छैन, कोही कता यो चारैतिर चाहिँ चारवटा मुखहरू फर्कियो, झन्झन समानान्तर गतिविधिहरू बढ्न थाल्यो। अब अहिले 15 महाधिवेशन तोकिएको छ, त्यो महाधिवेशनलाई हामी नमान्ने, गगन थापाको नेतृत्वलाई नै नमान्ने भनेर पूर्णबहादुर खड्काजीहरूले चाहिँ त्यो किसिमको निर्णय गर्नुभयो भन्ने आइरहेछ। यसरी हुन्छ त नेपाली कंग्रेस एक ढिक्का?
10: होइन, अब प्रयास र प्रयत्नहरू भइरहेका छन्। अब अहिले त समय त लाग्छ नि, होइन, कुनै पनि कुरा चर्किसकेपछि त्यसलाई मिलाउनको लागि केही समय लाग्छ। अब फुटिसकेका जति भनौँ, चर्किसकेको अवस्था हो, यो चर्किएको अवस्थामा केही समय मिलाउन लाग्छ र त्यही चाहिँ के छ भन्दाखेरि समय अहिले लिइराखेको छ, केही समय अझै लाग्छ।
0: होइन, त्यो चर्किएको ठाउँमा फेभिकलले चाहिँ काम गर्दैन, त्यहाँ त अब अलिकति राम्रै जोइन गर्ने होइन, त्यस्तो किसिमको साधन चाहिने स्थिति भयो क्या अहिले चाहिँ? नत्र हिजोसम्म त फेभिकलले नि काम गर्थ्यो होला, अब त अलिकति त्योभन्दा बढी होइन, कसरी चाहिँ त्यसलाई टाइट गर्न सकिन्छ, त्यस्तो खालको चिज चाहिने भयो। तपाईँको भूमिका के छ यसमा? सुपर ग्लोब नै चाहिने भयो क्या? अब सुपर ग्लोब
10: होइन, तपाईँले भन्ने कुरा सही हो। अलिकति स्थिति तपाईँलाई चाहिँ के छ भन्दाखेरि अलिक बढी नै नाजुक भएको अवस्था हो र त्यो अवस्थालाई फेरि पुनरअवस्थामा फर्काउनको लागि भने तपाईँलाई चाहिँ के छ भने अलिकतिले मेहनत, कतिले प्रयासको जरुरत पर्छ। सायद नेताहरूको बिचमा वार्ताहरू पुरा गरे,
0: होइन, अब नेताहरूको बिचमा त वार्ता त कसरी भइरहेछ भने शेखर कोइरालाजीले पनि अर्कै भेला डाक्ने सुरु गर्नु भएछ अस्ति होइन, बालुवाटारमा पूर्णबहादुरजीको एउटा छ, अब होइन गगन थापाजीहरूको त अब आधिकारिक कङ्ग्रेस नै भइ नै हाल्यो होइन, छिटपुट मात्रामा अन्यहरू पनि कता जाने कता जाने अलमलको स्थिति छ। यो त निकै ठुलो घाटा हुन्छ नि त पार्टीलाई।
10: तर के छ भनेदेखि केही समयभित्र यसलाई मिलाएर सबैले महाधिवेशनमा जाने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मेरो नेता।
0: यहाँको लाइन चाहिँ के छ? तपाईँले तपाईँले कतैपट्टि पनि देखेको छैन तस्विरहरूमा चाहिँ, यहाँको भूमिका के छ अहिले? तपाईँ कहाँ हुनुहुन्छ, कुन गुटमा जानु भएको छ? तपाईँको भूमिका के छ यति बेला? तपाईँ कुन गुटतिर सक्रिय हुनुहुन्छ? यहाँको तस्विर मैले देखिरहेको छैन वार्ता सम्वाद हुने ठाउँमा होइन, तपाईँ पूर्णबहादुर तिरै हुनुहुन्छ अहिले श्याम घिमिरेजी?
10: होइन, अहिले म त्यस्तो कतै पनि छैन, पार्टी एकता हुनुपर्छ, पार्टी मिलेर जानुपर्छ, पार्टीको 15 महाधिवेशनमा सबैको सहभागिता हुनुपर्छ, र यो महाधिवेशनले नै नेतृत्वको चयन गर्छ, नीतिको चयन गर्छ, यो पक्ष मान्छे हौ, त्यसले गर्दाखेरि म अहिले कुनै गुट उपगुटमा छैन भन्ने कुरा।
0: यसको मतलब अब पूर्णबहादुरजीले चाहिँ पन्ध्रौँ महाधिवेशन मान्दैनौ, यही नेतृत्वमा जाँदैनौ भन्ने कुरा चाहिँ गलत भइरहेको छ, त्यो अभ्यास होइन?
10: होइन, अब पन्ध्रौँ महाधिवेशन नगएर के उपाय छ त? हामीले पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने आवश्यकता छ। पन्ध्रौँ महाधिवेशन पुरानै कार्य समिति भएको भए पनि पन्ध्रौँ महाधिवेशन नियमित महाधिवेशन गर्नै पर्थ्यो। अब नियमित महाधिवेशन अहिलेको नेतृत्वले पनि गर्नै पर्छ, त्यो बाध्यता हो। अब तपाईँलाई चाहिँ के छ भने निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दियो, सर्वोच्च अदालतले त्यसलाई सदर गरिदियो, अब के उपाय छ?
0: सर्वोच्च अदालत पुग्ने मध्येको एउटा तपाईँ पनि हो होइन? त्यतिखेर अब चाहिँ सर्वोच्चले त सदर गर्यो,
10: उपाय के छ त? अब मिल्नुको त अब सर्वोच्चसम्मले तपाईँलाई भनिसक्यो, अब त तपाईँसँग उपाय त केही पनि छैन।
0: आज नेपाली कङ्ग्रेसको नेतृत्वले नै यसलाई अलिकति बढी ध्यान दिएर मिलाउन नसकिरहेको हो कि, वा आफूलाई इतर पक्षले चाहिँ बढी अड्डी कसिरहेको हो, उहाँहरूको चाहिँ के हो?
10: दुईवटा कुरा छ, नेतृत्वले पनि नेतृत्वको बढी जिम्मेवारी के हुने हो भनेखेरि सबैसँग संवाद गर्ने, सबैलाई समावेश गर्ने, वातावरण निर्माण गर्ने जिम्मेवारी नेतृत्वको हो, जो वर्तमान नेतृत्वमा छ। त्यसपछि त्यसलाई त्यो कुरालाई चाहिँ के छ भन्दाखेरि सहजतापूर्ण ढङ्गले लिएर त्यसलाई साथ सहयोग गर्ने जिम्मेवारी चाहिँ जो असन्तुष्ट पक्ष हुनुहुन्छ अथवा चाहिँ जो त्योभन्दा बाहिर हुनुहुन्छ उहाँहरूले पनि त सहयोग नगरिकन त साथ नदिकन त त्यो एक्लै नेतृत्वले गर्दा मात्र त हुँदैन, नेतृत्वले साथ नेतृत्वलाई साथ पनि त दिनु पर्यो।
0: अस्ति भर्खरै राष्ट्रिय सभाको संसद दलको नेतै परिवर्तन भएछ होइन, यसमा पनि निकै ठुलो आपत्ति छ पूर्णबहादुरजीको समूहमा होइन, अब यो चाहिँ अहिले आवश्यकै थिएन, यो किन गर्न खोज्या भन्ने पनि छ।
10: मलाई पनि जानकारी छैन, म पनि बाहिर थिएँ, हिजो मात्रै आइपुगेँ होइन, त्यसले गर्दाखेरि तपाईँलाई मलाई पनि जानकारी छैन के भयो यो बिचमा, के खेलहरू भयो भन्ने कुराको जानकारी छैन।
0: उहाँहरूको भनाइ के छ भने नितान्त चाहिँ संसद दलको नेताको तजबिजको कुरा हो, भेषमराज आङ नामेजीलाई काम गर्न उहाँलाई सहज भयो, त्यस भएर उहाँलाई चाहिँ हटाउनु भयो भन्ने खालको कुरा आएको छ। अहिलेको अवस्थामा सरकारले चाहिँ कुन गति लिइरहेको छ? यहाँले प्रमुख प्रतिपक्षी हो नेपाली कङ्ग्रेस होइन, तपाईँ नेपाली कङ्ग्रेसको एउटा प्रभावशाली नेता हो, यसको गतिविधिहरू यसको लाइनलाई कसरी हेर्नु भएको छ?
10: होइन, कुरा के छ भने नि अब उहाँहरूको काम गर्ने हुटुटी नै होला होइन, उहाँहरूले कतिपय कुराहरू राजबाट कामभन्दा बाहिर गएर अर्थात् चाहिँ एकदमै हतारोमा कामहरू गरिरहेका देखिन्छ, जस्तो उहाँहरूले सुरुमा जुन ढङ्गको मान्छेहरू पक्रिने गिरफ्तार गर्ने कुराहरू सुरु गर्नु हो, त्यो पनि एकदमै हतारमा गरेको, कानुन प्रक्रिया पुरा नगरिकन गरेको देखियो, त्यो कुरा अदालतले पनि बोल्यो। अब अहिले त्यो कुरा अलिकति कम भएको छ होइन, अब त्यसपछि गएर अब अहिले सुकुम्बासी उसलाई पनि उहाँहरूले चाहिँ के छ भने सुकुम्बासी उटिबोल गरेर को वास्तविक सुकुम्बासी हुनु होइनन् भन्ने कुरा छुट्याएर वास्तविक सुकुम्बासीको बसोबासको व्यवस्था मिलाएर अब त्यसपछि तपाईँलाई चाहिँ के छ भनेदेखि त्यहाँदेखि अगाडि बढाएको भएदेखि अहिले यो भन्दाखेरि हुँदैन थियो। अब उहाँले पहिला भट्टाभट्टी कारवाही गर्नु हो, अब मान्छे कहाँ बस्ने के बस्ने चिलबिल जस्तो चाहिँ मान्छेको भएको छ होइन, अब अलिकति हतारमा काम गरेर देखिन्छ, काम त अहिलेसम्मको उसमा ठिकै छ, गैर कानुनी काम नगर्नुहोस्, चाहिँ के छ भने प्रतिशोध साध्ने काम नगर्नुहोस्, बाँकी काम त गर्नुपर्ने कामहरू त उहाँहरूले गरिरहनु भएको छ, अब त्यसलाई
0: अब अध्यादेश मार्फत नै भए पनि चाहिँ जनतालाई सुशासन र डेलिभरी चाँडोभन्दा चाँडो दिन्छौँ भन्ने छौँ, अध्यादेशहरूको बाटोमा पनि जानु भएको छ होइन, स्वाभाविक हो यो होइन?
10: अब अध्यादेशको कुरा भन्दाखेरि अध्यादेश हामीले पनि ल्याएका हौँ हामी सरकारमा हुँदाखेरि पनि होइन, अध्यादेश ल्याउनु संसदीय प्रणालीमा धेरै राम्रो अभ्यास चाहिँ होइन, नगरी नहुनु पर्ने र संसद नचलेको अवस्थामा गर्ने कुरा हो, कानुनको संशोधन गर्ने कुरा, अध्यादेशको मार्फतबाट कानुन संशोधन गर्ने कुरा गरिँदैन, यो अभ्यास अन्तर्राष्ट्रिय रूपमा छैन र हामी कहाँ त्यो अभ्यास बस्यो। अब चाहिँ के छ भने अध्यादेश ल्याउन भन्दा फास्ट ट्र्याकबाट तपाईँलाई चाहिँ, अब म पनि प्रमुख सचेतक भएको मान्छे हो, त फास्ट ट्र्याकबाट तपाईँलाई चाहिँ के छ भनेदेखि यदि लान चाह्यो भने 20-25 दिनमा त उनी विधेयक नै पास हुन्छ नि, बाटो अब दुईटै मेजोरिटी छ उहाँहरूसँग, उहाँहरूलाई कसरी रोक्न सक्दैन भनेपछि त विधेयककै बाटोबाट जाँदा भइहाल्छ।
0: हस् घिमिरेजी, यहाँलाई महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कङ्ग्रेसका नेता श्याम घिमिरे, आधुनिक श्रोता नेपाली बहसको समय आजका लागि सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
11: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053। 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98550-26-440।
12: It's 7 o'clock. अहिले 7 बजेको छ।
13: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
14: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
15: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

0: देशकै पहिलो स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका 8 वडाहरूमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। राष्ट्रिय निकुञ्जले जारी गरेको 15 दिने सूचनाबाट नातिन बागमती प्रदेश सामसा ठाकुर प्रसाद ढकालको आग्रह। माडीको ग्रामीण पर्यटन विकासका लागि छलफल एवं अन्तर्क्रिया कार्यक्रम सञ्चालन। माडीका 31 जना महिला श्रमिकहरूले जाला ठगी भएको गुनासो गर्दै माडी नगर प्रमुखको ध्यानकर्षण। नेपाल पत्रकार महासंघ चितवन शाखाको 22 साधारण सभामा 3 जना पत्रकारलाई पुरस्कृत। नारायणगढ बुटवल सडक खण्ड दाउनेमा एकतर्फी ढलानको काम सकियो। र सरकारले जेएनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको सूचीकृत सम्पन्न। बागमती प्रदेश सरकारले उपसचिव सहित 18 जना कर्मचारीको सरुवा। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। नगर कार्यपालिकादेखि वडा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका 8 वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ। गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा सुरुवात भएको यो कार्यक्रम शुक्रबार वडा नम्बर 9 हनुमान जिल्लामा सञ्चालन भयो। अब आउँदो मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगरपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ। सार्वजनिक सुनवाईमा सहभागी हुँदै माडी नगरवासीहरूले सयौं प्रश्न गुनासा र सुझावहरू प्रस्तुत गरेका छन्। सम्बन्धित वडा अध्यक्षले प्रश्नहरू उत्तरित गर्दै गुनासो समाधान गरिआएका छन्। सार्वजनिक सुनवाईको सहजीकरण विज्ञ सहजकर्ताका रूपमा स्वदेश एफएमका अध्यक्ष एवं नेपाल खुल्ला विश्वविद्यालयका अध्यापक देवनारायण शाहले गरिआउनु भएको छ। सार्वजनिक सुनवाई सरकारी र सार्वजनिक निकायले प्रवाह गर्ने सेवा योजना र बजेटको विषयमा सरकारवाला नागरिकसँग प्रत्यक्ष सवाल जवाब गर्ने पारदर्शिता र जवाबदेहिता सुनिश्चित गर्ने औपचारिक मञ्च हो। स्थानीय तहमा अनिवार्य जस्तै मानिने यो कार्यक्रमले सुशासन प्रबन्धन गर्ने जनगुनासो सुन्न र सेवा सुधार गर्न मद्दत गर्दछ। माडी नगरपालिका 9 कार्यालयको 2 वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हनुमान झुला प्रस्तावित वडा नम्बर 10 सञ्चालन भएको छ। कार्यक्रममा सहभागी रहँदै हनुमान झुलावासी नागरिकहरूले दर्जनौ प्रश्न गुनासो र सुझाव प्रस्तुत गरेका छन्। कार्यक्रममा बोल्दै वडावासी नागरिक जीवन लामाले चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकालेको 15 दिने सूचनाले अनिश्चयको वातावरण सृजना गरेको गुनासो गर्नुभयो। सो परिपत्रका कारण हनुमान झुला बस्ती उठाउने त्रास बढेको भन्दै सो समस्याको निवारणमा काम गर्ने स्थानीय सरकार समक्ष उहाँले माग गर्नुभयो। यसै गरी आवास तामाङले सिरुदमारी स्कूलमा खाने पानी आवश्यक परेको, हनुमान झुलामा शिक्षा कमजोर अवस्थामा रहेको र सो स्थानमा खटिएर आउने शिक्षकहरू सरुवा भई गइहाल्ने गरेको गुनासो गर्नुभयो। गुगल म्यापमा हनुमान झुलाको नक्सा पर्सा जिल्लातिर देखिएको त सत्य तथ्य के हो भन्ने प्रश्न गर्दै उहाँले मोबाइलको नेटवर्क राम्रो नरहेको र पानी पर्ने बित्तिकै टावर नआउने गरेको गुनासो गर्नुभयो। यसै गरी विशाल लोप्चनले ओडाले पशु बिमा कार्यक्रम किन निरन्तरता नदिएको भन्दै प्रश्न गर्नुभयो। लालपूर्जा नभएको भन्दै नगरपालिका कृषि तथा पशुपन्छी फर्म दर्ता समेत नगरिदिएकाले आफूहरू अनुदानबाट वञ्चित हुनु परेको गुनासो गर्दै उहाँले साना व्यवसायीहरूलाई सहयोग गर्न माग गर्नुभयो। यसै गरी सन्त बहादुर श्रेष्ठले स्थानीय र केन्द्र सरकार दुवैले हनुमान झुलालाई वास्ता नगरेको र गुनासो गर्नुभयो। मेयर उपमेयर दुवैले सगरमाथा माभिमा कक्षा 12 चलाउने लिखित प्रतिबद्धता गरे पनि कार्यान्वयन नगरेको, पछिल्लो 7-8 महिनादेखि 2 शिक्षक खाली हुँदा समेत पालिकाले ध्यान नदिएको र हनुमान झुलावासीलाई भोट बैङ्क बनाएको र हकित र सेवा नदिएको उहाँको सवाल रहेको थियो। यसै गरी कुमार सिंह भुजेले पनि निकुञ्जले बस्ती हटाउने सम्बन्धमा पत्र निकालेको प्रति चिन्ता व्यक्त गर्नुभयो। बस्ती सार्ने परि राम्रो विकल्प दिनुपर्ने, अन्यथा कुसुमखोलालाई परी किनारमा सारे जसरी खोजे मान्य नहुने उहाँको भनाइ थियो। कार्यक्रममा बोल्दै आइतराम परियारले छोरा बुहारी दुवैजना सम्पर्कविहीन हुँदै गर्दा उहाँका 10 वर्षीय नाति पाल्न र पढाउन गाह्रो भएकाले सहयोग आवश्यक परेको बताउनुभयो। यसै गरी संसरी माया सोममाया प्रचार विष्णु घिमिरे बिकले घरको छानो विस्थापित वा शौचालय निर्माण कार्यक्रम आफूले केही नपाएको गुनासो गर्नुभयो। वडा अध्यक्ष घनश्याम दवाडीले उत्तरित र अध्यक्षता गर्नुभएको सो कार्यक्रममा वडा सदस्य बिना थापाले स्वागत तथा वडा सदस्य मोहनसिंह स्याङतानले कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम स्वदेशकर्मी सृजा थापाले सञ्चालन र देवनारायण शाहले सहजीकरण गर्नुभएको हो। बागमती प्रदेश अनुसार ठाकुर प्रसाद ढकाल माडीको हनुमान झुला स्थित सुकुम्बासी बस्ती पुगेर राष्ट्रिय निकुञ्जले जारी गरेको 15 दिने सूचनाबाट नातिन स्थानीयलाई आग्रह गर्नुभएको छ। विकल्प नदी हनुमान झुलाको सुकुम्बासी बस्ती अन्यन्त्र सार्न नसकिने उहाँले बताउनुभयो। चाम्सा ढकालले उक्त बस्ती 2048 सालदेखि बसोबासमा रहेको उल्लेख गर्दै आफू त्यस समयदेखि नै स्थानीयको पक्षमा उभिँदै आएको बताउनुभयो। 2058 सालमा बस्ती आगलागी हुँदा समेत आफू स्थानीयको साथमा पुगेको उहाँको स्मरण थियो। आफू माडी नगरपालिकाको मेयर हुँदा स्थानीयलाई अस्थायी निस्सा वितरण गरिएको उल्लेख गर्दै उहाँले उक्त निस्सा लामो समयदेखि बसोबास गर्दै आएको प्रमाणका रूपमा महत्वपूर्ण रहेको जनाउनुभयो। हालको कानून अनुसार यस्तो प्रमाणका आधारमा स्थानीयलाई सहजै हटाउन नमिल्ने उहाँको भनाइ थियो। निकुञ्जले जारी गरेको सूचना नियमित प्रक्रिया अन्तर्गतको भए पनि तत्काल बस्ती हटाउने उद्देश्य नरहेको जानकारी आफूले पाएको सांसद ढकालले बताउनुभयो। साथै सुकुम्बासी बस्ती हटाउने विषयमा प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराइसकेको उहाँले बताउनुभयो। भूमि सम्बन्धी ऐन अनुसार 10 वर्षभन्दा बढी समयदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी हटाउन नमिल्ने उहाँले स्पष्ट पार्नुभयो। अन्यन्त्र सानो घडेरी भए पनि त्यसकै आधारमा सुकुम्बासी अधिकार नखुसिने व्यवस्था कानूनमा रहेको उहाँले उल्लेख गर्नुभयो। स्थानीयलाई ढुक्क रहन आग्रह गर्दै सांसद ढकालले जनप्रतिनिधि जनताको समस्या परेका बेला घर दैलोमै पुग्नुपर्ने बताउनुभयो। आगामी दिनमा थप समस्या आए आफू फेरि पनि स्थानीयको साथमा रहने उहाँले प्रतिबद्धता जनाउनुभयो। माडीको ग्रामीण पर्यटन विकासका लागि माडी नगरपालिकाको आयोजना र यहाँका पर्यटन व्यवसायीहरूको सहभागितामा छलफल एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नगर कार्यपालिकाको सभाहालमा सञ्चालित सो कार्यक्रममा माडीमा रहेका सबैजसो सामुदायिक होमस्टे फार्मस्टे र पर्यटन व्यवसायीहरू सहभागी रहेका थिए। माडी नगरपालिकाको आयोजित सो कार्यक्रममा गाउँ पर्यटन प्रबन्धन मञ्च नेपाल र तारा गाउँ विकास समितिका प्रतिनिधिहरू समेत सहभागी रहेका थिए। कार्यक्रममा माडी क्षेत्रका होमस्टे र फार्मस्टेहरूको प्रबन्धन तथा यहाँको पर्यटन विकासका सवालमा छलफल भएको थियो। पछिल्लो समय माडी नगरपालिकाले यहाँको पर्यटन विकासका लागि होमस्टे र फार्मस्टेहरूको प्रचार प्रसार प्रबन्धन र डिजिटल तथा अनलाइन उपस्थितिको क्षेत्रमा देखिने गरी काम गरिआएको छ। यसै सन्दर्भमा पर्यटन क्षेत्रमा सरिक नागरिक र पर्यटन व्यवसायीहरूको सिकाइ बढाउन छलफल अन्तर्क्रिया र तालिमहरूमा सहभागिता बढाइएको छ। माडीका 31 श्रमिक महिलाहरूले ज्याला ठगी भएको गुनासो गर्दै माडी नगर प्रमुख तारा कुमारी काजी महतोको ध्यान आकर्षण गराएका छन्। 137 अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी माडीका श्रमिक महिलाहरूको सञ्जालले नगरपालिकाको ध्यान आकर्षण गराएको हो। ध्यान आकर्षण पत्रमा अनौपचारिक क्षेत्रमा कार्यरत माडीका श्रमिक महिलाहरूले ज्यालामा बारम्बार ठगिएको, सरकारले तोकेको ज्याला नपाएको र पुरुष सरह काम गरे पनि कम ज्याला लिन बाध्य हुनु परेको भन्दै श्रम अनुसारको ज्याला सुनिश्चित गर्न माग गरिएको छ। यस्तै अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूले दैनिक जीवनमा भोग्दै आएको अन्याय पीड़ा तथा आधारभूत श्रम अधिकारबाट वञ्चित हुनु परेको विषय उठाइएको छ। यसबाहेक सो ध्यान आकर्षण पत्रमा सुरक्षित कार्यस्थल सुरक्षा सामग्री खानेपानी र स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्नुपर्ने आवश्यकता पनि औल्याइएको छ। सदस्य एवं स्टेशन म्यानेजर द्वितीय विश्वकर्मालाई बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ चितवनको 22 साधारण सभाको अवसरमा विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो। माडीसँगै चितवन क्षेत्रमा रहेर पत्रकारिताको विकास तथा पत्रकारिता मार्फत सामाजिक चेतना स्तर अभिवृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप विश्वकर्मालाई पुरस्कृत गरिएको महासंघद्वारा प्रदत्त सम्मान पत्रमा उल्लेख छ। विश्वकर्मासँगै मैयादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल र सुजु श्री मैया देवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत हुनुभएको छ। मैयादेवी पत्रकारिता पुरस्कारको राशि ₹51,000 छ भने अन्य दुई पुरस्कारको राशि ₹11,000 रहेको छ। नारायणगढ बुटोल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउनेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउनेमा एकतर्फी ढलानको काम सम्पन्न भएको छ। पूर्वी खण्डमा दाउने करिब 4 किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उहाँले बताउनुभयो। एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुनेछ। खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले जेएनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप 22 जनाको नाम समावेश गर्दै जेएनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो। पछिल्लो पटक प्राप्त 250 जना मध्ये 22 जना मात्रै घाइतेको नाम सूचीकृत गरेसँगै जेएनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। बालेन्द्र शाह बाले नेतृत्वको सरकारले अर्को अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष जारी गर्न सिफारिस गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो। सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौं अध्यादेश हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेश कुमार साखीले नयाँ अध्यादेशको रूपमा सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको जानकारी दिनुभयो। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रश्न उठाउनु भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराउनु भएको हो। पछिल्लो समय आफ्नो मौनतालाई लिएर उठेका प्रश्नहरूको जवाब दिँदै उहाँले प्रतिपक्षी दलको हैसियतले अब मौनता तोड्ने बेला आएको बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपा र सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी र मजदुर विरोधी काम गरिरहेको भन्दै कडा आलोचना गर्नुभएको छ। 137 अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार 100 दिन पनि नपुग्दै गलत बाटोमा हिँड्न थालेको भन्दै नसचिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो। बागमती प्रदेश सरकारले उपसचिव सहित 18 कर्मचारीको सरुवा गरेको छ। प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम समयमा विभिन्न मन्त्रालय निर्देशनालय तथा मातहतका कार्यालयहरूमा कार्यरत 18 कर्मचारीहरूको सरुवा गरेको हो। प्रमुख सचिव बाबुराम अधिकारीको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेटौडाले 9 तह उपसचिवदेखि 5 तहसम्मका अधिकृत र सहायक स्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरकारलाई विपक्षी 3 दलले 9 बुँदे ध्यानकर्षण गराएका छन्। विपक्षी दलले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउनेदेखि ट्रेड युनियन खारेज गर्ने सरकारको तयारीको विरोध गरेका हुन्। एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालको अध्यक्षतामा काँग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापा, नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सिंहदरबारमा संयुक्त बैठक गरी सरकारको ध्यानकर्षण गराउनु भएको हो। र सरकारले सुकुम्बासी बस्तीमा डोजर अभियान चलाइरहेका बेला एकजना सुकुम्बासी बागमती नदीमा मृत फेला परेका छन्। मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी 55-60 वर्ष इन्द्र बहादुर राई रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार काठमाडौँ 14 फोहोर मैला संकलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए। भट्टराईका अनुसार उनको परिवार टेकु स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। आज माडीको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 22 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 82% मापन गरिएको छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मध्य प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ हावाहुरी असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ भने महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। देशकै पहिलो स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाको 8 वडाहरूमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। राष्ट्र निकुञ्जले जारी गरेको 15 दिने सूचनाबाट नातिन बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालको आग्रह। माडीको ग्रामीण पर्यटन विकासका लागि छलफल एवं अन्तर्क्रिया कार्यक्रम सञ्चालन। माडीका 31 श्रमिक महिलाहरूले ज्याला ठगे भएको गुनासो गर्दै माडी नगर प्रमुखको ध्यानकर्षण। नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभामा 3 पत्रकारलाई पुरस्कृत। नारायणगढ बुटोल सडक खण्ड दाउन्नेमा एकतर्फी ढलानको काम सकियो। र सरकारले जेएनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको सूचीकृत सम्पन्न। बागमती प्रदेश सरकारले उपसचिव सहित 18 कर्मचारीको सरुवा। हवस् त, बिहान 7 स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: It's great. हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। राजीव खत्री जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
2: धेरै धेरै धन्यवाद।
1: होइन, दुई तिहाई नजिकको सरकारलाई अध्यादेश ल्याउनु पर्ने किन आवश्यकता पर्यो? संसदबाट सदनबाट तपाईँहरू जान सक्नुपर्ने हुन्थ्यो, किन राष्ट्रपतिलाई दबाबमा राख्नुभयो? लोकतन्त्रको चिरण गर्न खोजिरहेको छ अहिलेको सरकार। राजीवजी,
2: होइन, अब यो अध्यादेश ल्याउन खोज्नुले लोकतन्त्रको चिर हरण गर्छ भनेदेखि त संविधानमा यो कुराको किन परिकल्पना गरिन्छ? होइन, संविधानमा
1: आवश्यकताको सिद्धान्तका आधारमा चाहिँ अध्यादेश ल्याउने कुरा संविधानले छुट दिए तापनि तपाईँहरूलाई त कम्फर्टेबल छ नि त अहिले। होइन,
2: अहिले तपाईँले यसलाई यसरी हेर्नुहोस् न, अध्यादेश ल्याउनु कुन नियतले लिएको छ, ल्याएको छ भन्ने कुरालाई चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ। यो अध्यादेश कुन उद्देश्य र के गर्नका लागि ल्याइएको हो भनेर खोजियो भनेदेखि चाहिँ हामी टुङ्गोमा पुग्छौँ। तर अध्यादेश भन्ने बित्तिकै हिजो विगतका सरकारले दल फुटाउन ल्याए जस्तो या हिजोको सरकारले कुनै व्यक्तिलाई पक्राउ गर्नलाई ल्याए जस्तो अध्यादेशलाई यो रूपमा हेरियो भनेदेखि चाहिँ गलत हुन्छ। तर अध्यादेश छिटो बाटोबाट अहिले तत्काललाई काम गर्नका लागि जस्तो तपाईँ हामीले सोच्नुपर्ने कुरा के हो भने कम्तीमा पनि सबै प्रक्रियाहरू पुरा गर्ने हो भनेदेखि कानुन बनाउने प्रक्रिया हुन्छ, पहिले कानुनको ड्राफ्ट हुन्छ, त्यसलाई सम्बन्धित सबैका लागि प्रकाशन गर्नुपर्ने हुन्छ, संसदका समितिमा दफावार छलफल हुन्छ, समितिले मात्र सदनमा पठाउँछ, प्रतिनिधि सभामा पेश भएर बहुमतले पारित भएपछि राष्ट्रिय सभामा पठाइन्छ, राष्ट्रिय सभाले फेरि त्यो विधेयक 15 दिनसम्म अध्ययन गर्न समय पाउँछ, 15 दिनभित्र पास भएमा फेरि प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा प्रमाणीकरणका लागि जान्छ, अनि त्यसपछि फेरि राष्ट्रपतिले पनि 15 दिन अध्ययन गर्न पाउने समय हुन्छ, प्रमाणित गरेपछि मात्र कानुन बन्छ, तर फिर्ता पठाए फेरि प्रक्रिया रोकिन्छ। यो सबै प्रक्रिया पुरा गर्दा सहज अवस्थामा पनि 2-3 महिना लाग्छ, तर जनतालाई यति बेला छिटो रिजल्ट चाहिएको छ। जुन जुन तपाईँले देख्नुहुन्छ, जुन जुन विषयहरू, जुन जुन अध्यादेशहरू त्यहाँ पठाइएको छ, त्यो अध्यादेश भनेको जनताको दिनानुदिनसँग जोडिएका विषयहरू र चाँडोभन्दा चाँडो रिजल्ट चाहिएको निकायको अध्यादेश हुन्। त्यस कारणले गर्दाखेरि अहिले यो अध्यादेश लगिएको कुनै दल फुटाउन या
1: होइन, तपाईँले राम्रोसँग थाहा छ, दल फुटाउनलाई ल्याएको होइन, जनतालाई डेलिभरी दिनका लागि ल्याइएको हो होइन। तर राष्ट्रपति पनि त दबाबमा छन् त, आफ्नै नजिरको उल्झनमा यतिखेर राष्ट्रपति पर्नुपर्ने स्थिति छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न खोज्दा राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन बेला रोक्नु भएको थियो। अहिले पनि होइन, संवैधानिक परिषद सम्बन्धीकै ऐन संशोधन गर्न खोज्ने 3 जनाले निर्णय गर्न पाउने ठाउँमा चाहिँ जसरी सरकारले सिफारिस गरेको छ, उहाँ त अध्ययनमै हुनुहुन्छ नि त अहिले पनि।
2: अब यो यस्तो हुन्छ, तपाईँले हिजोको सरकार कस्तो थियो, आजको सरकार के हो भन्ने कुरा बुझ्नुपर्छ। तपाईँले अघि जसरी भन्नुभयो सुशीला कार्कीको सरकार या आजको सरकार, आजको सरकार भनेको एकल बहुमत सहित चुनाव जितेर भनेको सरकार छ। सरकार तत्काल जनताले अनुभूत हुने गरी काम गर्न चाहन्छ, आवश्यकताको आधारमा सरकार अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्छ, तर सरकारले ल्याएको अध्यादेश रोक्दे या फिर्ता गर्दे भनेर कसैले भन्छ भने त्यो चाहिँ लोकतन्त्रको उपहास हो। कुन चाहिँ संविधानको कुन धारामा सरकारले लिएर गएको अध्यादेश रोक्दे या फिर्ता गर्दे भन्ने धारा छ, त्यो रोक्न सक्ने अवस्था छन्। यस्ता नमुना प्रतिपक्ष भन्नुहोस् या संविधानविद सम्भवतः सायद नेपालमै मात्रै पाइन्छ होला। बलियो सरकार बनियो कि
1: संविधानविदहरूलाई बोलाएर होइन, 5 जनालाई
2: आशीर्वाद भयो भनेर यहाँ कफ जोख्ने विद्वानहरू पनि नेपालकै गरा गरामा धारा धारामा भट्टी भट्टीमा भेटिन्छ, जसलाई अहिले लेख लेख्ने र मिडिया मार्फत अर्थ दिन फुर्सद छैन। कुनै पनि बहानामा राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार रहन्न र त्यसका लागि उकास्नु पनि हुन्न। प्रमाणीकरणमा आलटाल वा ढिलाइ गरेमा राष्ट्रपति गम्भीर विवादमा फस्न सक्ने अवस्था रहन्छ, त्यसैले अध्यादेशको गुण र दोष जे छ त्यो सबै सरकारले लिन्छ र भोग्छ पनि।
1: होइन, राष्ट्रपतिको गर्दनमा त यहाँले तरवार झुन्ड्याइदिनु भएको छ नि त अहिले, होइन, के गर के मरको अवस्थामा पारिदिनु भयो राष्ट्रपतिजीलाई।
2: होइन, राष्ट्र राष्ट्रियताका सन्दर्भमा राष्ट्रिय हितका विरुद्धमा कुनै चिज हुन्छन् भने ल ठिक छ, राष्ट्रपतिले सो विवेक प्रयोग गर्नुभयो भन्ने कुरा अर्को रहला। यहाँ त संवैधानिक नियुक्ति लिएर लामो समयदेखि राजनीतिक दलमा बसेका व्यक्तिहरूलाई, विशेष गरी संवैधानिक नियुक्तिलाई लिएका व्यक्तिहरू चाहिँ निष्कलङ्क हुन्, राजनीतिक दल भन्दा नि गैर राजनीतिक दललाई ती पदहरू सुहाउँछ, त्यस कारणले उहाँहरूले मार्ग प्रशस्त गर्नु छैन भने सरकारले उहाँहरूलाई विकल्प खोज्छ भनेर ल्याए तपाईँको अध्यादेश हो, यसमा के छ जनतालाई देशलाई घात हुने कुरा के छ?
1: हिजोका 1200 नियुक्तिलाई विदाय गर्न चाहनुहुन्छ होइन तपाईँहरू?
2: स्वाभाविक रूपमा हो, किनभने यो त हिजो हामीले निर्वाचन
1: हिजो कङ्ग्रेस एमाले माओवादीहरूले राखेका नियुक्तिहरू थिए, उनीहरूले नियुक्ति गरेका थिए, अब चाहिँ राजसभाले नियुक्ति गर्छ त्यहाँ होइन?
2: राजसभाले कुन आधारले गर्छ त्यो पनि हेर्नुपर्छ नि त फेरि। राजसभाले आफ्नो कार्यकर्ता या भर्ती केन्द्र बनाएर ल्याउँछ भनेदेखि त्यो स्वाभाविक रूपमा विरोध हुनुपर्छ, तर राजसभाले कुन मोडालिटीबाट ल्याउन खोज्दैछ त्यो पनि त हेर्नुपर्छ होला नि, होइन?
1: राजु नियुक्तिमा यहाँहरूले आह्वान गर्नुभएको छ होइन?
2: पक्कै पनि, किनभने त्यो भनेको सार्वजनिक रूपमा तपाईँ क्षमता योग्यता तपाईँमा छ भने तपाईँ प्रतिस्पर्धामा सहभागी भएर आउन सक्नुहुन्छ भने, कोही पनि व्यक्ति आउन सक्छ भनेदेखि अब तपाईँले आफैले आशंका गर्नुहुन्छ भने त अब के भन्न सकिन्छ र होइन?
1: संवैधानिक परिषदमा तिनजनाले निर्णय गर्न पाउने बाटो चाहिँ किन भालेन्सालाई कम्फर्टेबल छैन अहिले प्रधानमन्त्रीलाई? किन छजना हुन्छ नि त संवैधानिक परिषदमा त
2: होइन? त्यो बाटो त्यो तीन चारजनाले बसेर छलफल गरेर मेरो कोटाको यति तपाईँको यति भनेर भाग लगाएको राम्रो कि प्रतिस्पर्धाको आधारमा मेरिटको आधारमा चाहिँ त्यो ठाउँमा पुर्याइएको या पुगेको राम्रो?
1: होइन, अब संवैधानिक परिषदको कुरा गर्ने हो भने नि राजीव खत्रीजी यहाँलाई राम्रोसँग थाहा छ संवैधानिक परिषदमा प्रधानमन्त्रीदेखि लिएर सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिपक्षी दलको नेता र प्रधान न्यायाधीश हुन्छन् होइन? अहिलेसम्म हाम्रो संविधानले छजनालाई भनेको छ, तर अब तपाईँका प्रधानमन्त्रीले वा बालेन्द्र शाहजीले तीनजनालाई अधिकार दिने गरी निर्णय गर्न पाउने गरी जुन किसिमले अध्यादेश सिफारिस गर्नुभयो यसमा हरेक प्रधानमन्त्री आउँदा आफ्नै कम्फर्टेबल खोज्ने, हिजो केपी शर्मा ओलीले त्यही गरे होइन भने 76
2: होइन? यस्तो हुन्छ तपाईँ हामीले एउटा बुझ्नुपर्ने कुरा के हुन्छ भने ल ठिक, प्रतिपक्ष या जो जो त्यो संवैधानिक निकायमा हुने व्यक्तिहरू जो जो हुनुहुन्छ तपाईँलाई बहुमत पुगेन भनेर इङ्कित गर्दै हुनुहुन्छ, त्यो चिजलाई पनि त पुनर्विचार गर्नुपर्ने अवस्था होला नि त। त्यो भागबण्डमा लानका लागि ती कुराहरू व्यवस्था गरिएको प्रतिस्पर्धाका आधारमा ती चिजहरू छैनन्, ती निकायमा पुग्नुपर्ने व्यक्तिहरू प्रतिस्पर्धाका आधारमा पुग्नु पर्थ्यो, भागबण्डमा होइन भन्ने कुरा आम जनताले आज भन्दै आएको कुरा होइन र राज्यसभा त्यही चिज गर्न खोज्दैछ। राज्यसभा एउटा कुरा तपाईँ हामीले के बुझ्नुपर्छ भने राज्यसभा विगतमा भएका कमी कमजोरी भएका कानुनमा टेकेर काम गर्न आएको त्यो होइन, यो सबैले बुझ्नुपर्छ। विगतमा भएका कमी कमजोरीलाई सुधारेर काम गर्न चाहन्छ राज्यसभा, यो चाहिँ के होइन भन्दा हिजोको कानुन जे थियो नराम्रा कानुनहरू त्यसैमा टेकेर जानुपर्छ भन्ने मान्यतालाई चाहिँ अडिएको छैन, तर यसको अर्थ के होइन भन्दाखेरि अहिले भएका कानुनलाई ध्वस्त बनाएर अगाडि जानुपर्छ भन्ने कुरा पनि होइन, तर अहिले अध्यादेशको कुरा पनि के हो भने कानुनी बाटो बनाएरै जान खोजेको, यसको मतलब कानुनलाई भज्जी उडाएर जान खोजेको होइन।
1: अनि यहाँले भने जस्तो हिजो चाहिँ अब भागभण्डाको स्थितिमा पनि धेरै न्यायाधीश नियुक्तिदेखि लिएर चाहिँ संवैधानिक परिषदमा धेरै नियुक्तिहरू गरिए, तर अब चाहिँ सोलो डोलो राज्यसभाले आफ्नो चाहिँ बहुमत बनाएर आफ्नै नियुक्ति चाहिँ एक ढङ्गले गर्छ, त्यसमा चाहिँ भागभण्डा भन्ने नै हुँदैन, कसैले पनि भागभण्डा गरिँदैन होइन?
2: सोलो डोलो बहुमतको कुरै छैन, यहाँ प्रतिस्पर्धाको कुरा छ। तपाईँ प्रतिस्पर्धा बनाएर प्रतिस्पर्धात्मक तरिकाले तपाईँ
1: मेरिटोक्रेसी हुन्छ नियुक्तिमा चाहिँ, अब त्यसमा पनि संवैधानिक नियुक्तिहरूमा मेरिटोक्रेसी हुन्छ
2: हजुर,
1: संवैधानिक नियुक्तिमा पनि मेरिटोक्रेसीकै आधारमा हुन्छ, खुला आह्वान हुन्छ त्यसो भए?
2: पक्कै पक्कै पक्कै, किनभने त्यो आह्वान त गरिसक्यो त तपाईँले, राजदूतका लागि आह्वान गर्दै गर्दा त्यसमा मोडालिटी तयार गर्दैछ, त्यो मोडालिटीमा टेकेर उहाँले दरखास्त आह्वानदेखि लिएर प्रतिस्पर्धामा सहभागी बन्नुहुन्छ, त्यसबाट उत्कृष्ट व्यक्तिहरू राजदूत या अन्य संवैधानिक निकायमा नियुक्त हुनुहुन्छ।
1: तर अब आजको दिनमा चाहिँ एउटा सुकुम्बासीका समस्याहरू छन्, सुकुम्बासीका पीडा छन्, अव्यवस्थित बस्तीहरूलाई, अव्यवस्थित बसोबासीहरूलाई चाहिँ सरकारले राज्यले व्यवस्थापन गर्नुपर्छ, हुकुमवासीहरूको त पाता नै खिच्नुपर्छ भन्ने खालको आएको छ, तर सुकुम्बासीका दुईजनाले आत्महत्या गरिसके राजीव खत्रीजी, यो पूर्व तयारी नगरिकन चाहिँ यो बस्ती भत्काउनु मात्रै बहादुरी हो र भने?
2: होइन, अब यो जसले तपाईँले आत्महत्या गरेको भनेर विविध समाचारहरूमा आइरहेका छन्, अब यसको अध्ययन नगरिकन यही कारणले उहाँहरूले आत्महत्या

0: है यो समस्यालाई कहाँ फन्क्याएर राख्नुभयो हरेक निर्वाचनमा यसलाई अस्त्रको रूपमा प्रयोग गर्ने अनि त्यसपछि अहिले जब सरकारले समाधान गर्न खोज्छ अनि यो चाहिँ गैर कानुनी भयो गरिबहरूले बस्न पाएनन् यो गर्न पाएनन् भन्न यो राम्रो होइन
1: आलोचना कहाँनिर उठेको हो भने नि तपाईँहरूलाई म्यान्डेट पाँच वर्षकै छ लामो म्यान्डेट छ तर यति हतारो किन गर्नुपर्ने भन्ने मात्रै हो क्या
0: एउटा एउटा कुरा के हुन्छ भन्नुहुन्छ भने तपाईँ मुटुको अपरेसन तपाईँलाई गर्नु छ भनेदेखि मैले फेरि पनि भन्छु छाती टुवाल पार्नै पर्छ छाती चिर्नै पर्छ त्यो हुँदा केही घाउ देखिन्छ तर यसको अर्थ यो होइन कि तपाईँले मुटुको अपरेसन गर्दा किन घाउ बनाइस् भनेर भन्न
1: पाइन्छ मुटुको अपरेसन गर्नुभन्दा अगाडि चाहिँ त्यहाँ भर्ना हुनु पर्ला ओपिडीमा जानु पर्ला सुरुमा चाहिँ दुखाइ कम हुने औषधि खुवाउनु पर्ला एकैचोटि चिर्यो भने त अनि बिरामीलाई त समस्या हुँदैन र भने
0: होइन यो प्रक्रिया खोला किनार बस्तीमा बस्न पाइँदैन बस्न मिल्दैन उहाँहरूका लागि विभिन्न स्थानमा बस्ने ठाउँहरू पनि बनाइएको थियो विगतमा सार्न खोजिएको थियो विगतका सरकारहरूले पनि सार्ने प्रयास गरे उनीहरूले सकेनन् अहिले सरकारले सुकुम्बासी र हुकुम्बासी बिच छुट्याउने प्रयास गर्यो छुट्याउने प्रयास गर्दै गर्दा उहाँहरूलाई लगेर जो असली सुकुम्बासीहरू हुनुहुन्छ उहाँहरूलाई लगेर विभिन्न स्थानमा राख पनि रहेको छ र भोलिका दिनमा उचित स्थानमा बासस्थानको पनि व्यवस्था गर्ने भनिसकिसकेपछि अहिले अन्य व्यक्तिहरूले रोइरो गर्नुपर्ने आवश्यकता मैले चाहिँ देखेको छैन
1: होइन अब एउटा कुरा के छ भने नि जस्तो तयारी गर्न सकिन्थ्यो लगत लिन सकिन्थ्यो त्यहाँ चाहिँ दुई चारजना मान्छेहरूलाई राखेर चाहिँ टेबल राखेर त्यहीँभित्र गएर चाहिँ काम पनि गर्न सकिन्थ्यो प्रहरीहरूलाई बरु तैनात गरेर काम गर्न सकिन्थ्यो तर एकैचोटि चाहिँ बस्ती नै उडाइदिँदाखेरि होइन खाँदा खाँदै चाहिँ आफ्ना भाँडाकुँडाहरू चाहिँ फ्याँकिँदाखेरिको एउटा परिस्थिति एउटा तनावपूर्ण त बन्यो नि त होइन
0: यो यस्तो हुन्छ तपाईँले अहिले यसरी भन्नुभयो तर यही बिचमा बाढी पहिरो आएको थियो त्यहाँ डुबान भएको थियो भने यही प्रश्न सुकुम्बासी बस्तीमा बाढी पस्यो सुकुम्बासी बस्तीमा डुबान भयो त्यहाँका व्यक्तिहरूको हताहत भयो त्यस कारणले सरकारले किन हेरेन भन्ने प्रश्न आउन सक्थ्यो होला अब कसैको राजनीतिक स्वार्थी पुरा गर्न हरेक वर्ष बाढीको जोखिम कसैले पनि अब मोल्न सक्दैन हेर्नुहोस् र यो जोखिम रहित व्यवस्थापन हरेक नागरिकको अधिकार हो र जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ रगत सङ्कलन व्यवस्थापनमा तपाईँले भने जस्तो सरकार जिम्मेवार भएर काम गर्दैछ अब ढलको छेउमा बाढीको जोखिममा बस्न बाध्य नागरिकको सुरक्षित स्थानबारे सरकार चिन्तित छ र सबैको भविष्यको चिन्ता गर्नु सरकारको कर्तव्य पनि हो देशैभरि रहेको यस्तो समस्या समाधान गर्न विशेष गरी आयोग गठन गरी शीघ्र हामी काम गर्छौँ भनेर पनि सरकारले भनेकै छ र यस क्रममा सरकारले कसैलाई घरबार दिन बनाउने छैन यो केही प्रक्रियागत मैले अघि नै भने केही अहिले तत्काल काम गर्दै गर्दाको कुरा हो तर सरकारले सबै नागरिकलाई घाँस सास कपास र बेरोजगार रोजगारको अवसरबारे पनि जिम्मेवारी लिन्छ र भनिरहेको छ तर यति कुरा हो अनावश्यक राजनीतिकरण गर्नु हुँदैन कसैलाई बारीको जोखिम वा ढलको छेउमा बस्न बाध्य बनाएर भोट ब्याङ्कको राजनीति चाहिँ कसैले गर्नु भएन सोध्नु पर्यो
1: होइन सबैको समस्या समाधान हुन्छ व्यवस्थापन हुन्छ उहाँहरूको चाहिँ उहाँहरूको आँखा बाना हुन्छन् अब पुग्छन्
0: यो देशमा कोही पनि भूमिहीन छन् र उनीहरू त्यो अवस्थामा बस्नु परेको छ अहिले उहाँहरूलाई छुट्याउने काम भइरहेको छ उहाँहरूको कोही पनि जग्गा छैन भने सरकारले उचित स्थानमा जग्गा दिएर ती व्यक्तिहरूलाई राख्छ किनभने सरकारले भनेको छ तपाईँले अहिले तत्काललाई तपाईँ हामी यसरी यो कसैले विरोध गर्दै होला कसैलाई आपत्ति लागेको होला तर भोलिको दिनमा समस्या समाधान हुँदै गर्दा र ती ठाउँमा जहाँ जहाँ आज बस्तीहरू भत्काइएका छन् ती स्थानहरू सुरक्षित बन्दै गर्दा त्यहाँको सुन्दरता कायम हुँदै गर्दा त्यसपछि फेरि तिनै व्यक्तिहरूले कसरी जवाब दिन्छन् प्रतिक्रिया दिन्छन् त्यो चाहिँ त्यति बेला उहाँहरूले तयारी अवस्थामा रहनुपर्छ
1: अब सरकारले शासकीय सुधारका 100 काम भनेको थियो त्यहाँ मैले अध्ययन गरेँ 60 दिनमा चाहिँ सुकुम्बासी बस्तीको सबै कुराहरू पुरा गरिनेछ तयार गरिनेछ लगातारहरू लिइनेछ र 100 दिनमा चाहिँ यो समस्या समाधान गरिनेछ त भनियो तर 30-32 दिनमै सबै झडामझुडुम पारियो क्या होइन आफूले भनेको टाइमभन्दा पनि धेरै अगाडि यी कामहरू गरियो र यसको लागि तयारीका कुराहरू आएका थिए यद्यपि अब सरकारले यसलाई गम्भीर रूपमा लिएको यहाँले बताइ नै सक्नु भएको विषय छ तर महँगी छ क्या बजारमा कालो बजारै छ बजारको अलिकति मूल्य आकाशिएको छ इन्धनको मूल्य पनि त्यस्तै छ अहिले सबै चुपचाप छन् है
0: राजापा सरकार आएको करिब करिब 1-1.5 महिना भयो कतिपय कुराहरू यस्ता कुराहरूमा छुमन्तर तरिकाले काम हुन्छन् भनेर अपेक्षा राख्यो भने ती चिजहरू गलत हुन्छन् किनभने पहिलो कुरा अन्तर्राष्ट्रिय अवस्था नेपालको अवस्था हिजो नेपाललाई कुन अवस्थामा राखेर छोडिएको थियो कुन खोक्रो अवस्थामा परेर राष्ट्रपाले जिम्मेवारी लिएर काम गर्दैछ खर्च कटौतीका उपायहरू कसरी अप्नाइरहेको छ भन्ने तवरबाट हेर्नुपर्छ किनभने आजको आजै राष्ट्रपा सरकारले आएर चाहिँ महँगी बढाइदियो यो गर्यो भन्ने अवस्था होइन हो केही हदसम्म घटाउने प्रयास गरेको छ गर्नुपर्छ सरकारले नागरिकलाई राहत पनि दिनुपर्छ तर कहिलेकाहीँ के हुन्छ

0: हुन्छ भने त्यो राहत दिने अवस्था सरकारसँग थियो कि छैन, त्यो अवस्था कुन अवस्थामा बनाएर योभन्दा अघिल्लो सरकारले छोडेको थियो, यो सबै कुरालाई हेर्नुपर्छ। यी सबै कुरालाई यति बेला सरकारले करेक्ट गर्न खोजिरहेको छ देखिन्छ, र केही समयपछि अनुभूत हुने गरी काम हुन्छ। केही समय त पक्कै कुर्नै पर्छ, किनभने तपाईँ आज एक महिना डेढ महिनामा यी सबै कुराको चाहिँ निको हुने गरी टाउको दुखो सिटामल खायो ठिक भयो भने जस्तो चाहिँ हुँदैन।
1: हस्, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार राजीवजी। उहाँ हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
3: आदेशले मचाएको खैला बैला, बालेन सरकारको काम र समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ बालेन सरकारले सिफारिस गरेको अध्यादेशका बारेमा राष्ट्रपतिले परामर्श गराउन बोलाउनु भएका कानुनविद मध्येका एक वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई। आउनुहोस् सुरु गरौं टीकाराम भट्टराईसँग जनता जान्न चाहन्छन्।
4: टीकाराम भट्टराईजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
5: धन्यवाद।
4: देश कानुनी राज्य अनुसारै चलिरहेको छ नि, होइन?
5: कानुनी राज्य अनुसार पूर्ण रूपमा चलेको छैन, आंशिक रूपमा मात्रै चलेको छ।
4: अहिले सरकारले अध्यादेश ल्यायो, 7 अध्यादेश, त्यो मध्ये 2 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिदिनु भयो, 5 अध्यादेश अहिले पनि होल्डमा छ। सरकारको काम भनेको सदन नचलेको बेलामा अध्यादेश ल्याउनु पनि होइन, अनि बाधा अडचन फुकाएर काम गर्ने होइन।
5: अध्यादेश ल्याउने सरकारको प्रिभिलेज सुविधा होइन, जनताको सुविधाको लागि अत्यावश्यक अवस्थामा अध्यादेश ल्याउन सरकारले सक्छ। शासकीय सुविधा र प्रबन्धको लागि अध्यादेश ल्याउने होइन, वस्तुगत अवस्थाले त्यो माग गरेको छ भने ल्याउने हो। कानुन बनाउने एक्सक्लुसिभ राइट पार्लियामेन्टको हो, अध्यादेश भनेको पार्लियामेन्टको राइटलाई संकुचित गरेर कार्यकारिणीले ल्याउने कुरा हो। त्यसैले कानुन बनाउने संस्था संसद भएको हुनाले संसदलाई बाइपास गरेर बोलाइसकेको संसद स्थगित गरेर अध्यादेश ल्याउन पाइँदैन।
4: नेपालको संविधान 2072 धारा 114 त स्पष्टसँग भनेको छ नि, होइन, सरकारले अध्यादेश ल्याउन सक्नेछ, अहिले सदन चलेको छैन, अनि तपाईँहरूलाई के को आपत्ति?
5: तपाईँले भनेको आंशिक मात्रै हो, धारा 114 स्पष्ट ल्याउन सक्नेछ भनेको छ, तर त्यहाँ शब्द पढ्नुहोस् तत्काल।
4: म तपाईँलाई सुनाऊ, संविधान पढेर
5: पढ्नुहोस्।
4: संविधानको धारा 114(1) अध्यादेश सम्बन्धी भनिएको छ, संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक
5: तत्काल केही गर्न आवश्यक भए
4: अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ। अनि अहिले तत्काल केही गर्नुपर्ने आवश्यकता खड्कियो,
5: यो संविधान
4: फास्ट ट्र्याकबाट बालेन सरकारले काम गर्न खोज्यो।
5: यो संविधान लेख्दादेखि आजसम्म त्यो धारा 114 धेरैचोटि हामीले पढेका छौँ, धेरैचोटि बहस पनि गरेका छौँ। त्यो तपाईँले पढेको शब्दमा मैले अघि हाइलाइट गरेकोमा तत्काल केही गर्न आवश्यक भन्ने कुरा संविधान निर्माताले नराखेको भए के हुन्थ्यो, राखेको कारणले के भयो? तत्काल केही गर्न आवश्यक भनेको यस्तो व्यवस्था हो कि आगामी संसद बस्नुभन्दा अगावै त्यो कुनै काम नगरेको अवस्थामा मुलुकमा कुनै अप्ठ्यारो अवस्था आइपर्छ, युद्ध हुन्छ, ठुलो अपराध हुन्छ, बाह्य आक्रमण हुन्छ, प्राकृतिक प्रकोप हुन्छ, महामारी हुन्छ, त्यो प्रयोजनको लागि हो तत्काल केही गर्न आवश्यक भन्ने शब्द त्यो राखेको। हाम्रा मात्रै होइन, लोकतान्त्रिक संविधान भएका विश्वका धेरैवटा ठाउँमा अध्यादेशको अभ्यास गरिन्छ, तर त्यसको अर्थ के हो भने तत्काल इमिडिएट, निजामती सेवा ऐन हिजोदेखि छ, संवैधानिक परिषद सम्बन्धी ऐन हिजोदेखि छ, अहिले जति अध्यादेश संख्यामा 7 गएको छ, त्यो 7 मध्ये तपाईँको त्यो अध्यादेशले करिब 42 कानुन संशोधन गर्छ। ती कानुन हिजो पनि थिए, आज पनि छन्, यो सरकार आउनुभन्दा अगाडि बनेका थिए,
4: यो तत्कालले अझै बढी परिष्कृत गरेर लैजान त सक्छ नि।
5: परिष्कृत गर्ने सरकारको काम होइन, पार्लियामेन्टको काम।
4: परिष्कृत बनाउनको लागि त
5: सरकारले
4: सिफारिस गर्न सक्छ, काम गर्नको लागि कतै बाधा अडचन फुकाउनु परेन।
5: काम गर्न त सबभन्दा सजिलो केमा हुन्छ थाहा छ तपाईँलाई? निर्दलीय व्यवस्थामा हुन्छ। यो निर्दलीय व्यवस्था हो, काम गर्न सजिलो निर्दलीय व्यवस्थामा हुन्छ, जहाँ पार्टी पनि हुँदैन, जनतालाई बोल्न पनि दिइँदैन, पार्लियामेन्ट पनि हुँदैन। यो बहुदलीय व्यवस्था हो भन्ने कुरा सरकारले ख्याल गर्नु पर्छ।
4: अहिले विगत जस्तो होइन, काम नगर्ने त्यसपछि कुरा मात्रै गरेर बस्ने। त्यही भएर अहिलेको सरकार त तत्काल परिणाम देखाउन चाहन्छ नि त, तत्काल परिणाम ल्याउने गरी काम गर्न चाहन्छ नि त।
5: मैले भनिहालेँ त, तत्काल परिणाम ल्याउने गरी काम गर्नका लागि सैनिक शासन हुनु पर्यो मुलुकमा, निर्दलीय व्यवस्था हुनु पर्यो, संसद हुनु भएन, सञ्चार माध्यम हुनु भएन। राजा ज्ञानेन्द्रले पनि तत्काल काम गर्न भनेर तपाईँको टेलिभिजनमा आर्मी पठाएको होइन,
4: अनि अध्यादेश विगतमा पनि आएको होइन, अध्यागतमा तपाईँहरूले विरोध गर्नुभयो।
5: मैले भोट दिएको पार्टी, यहाँ नाम लिन चाहन्न,
4: नेकपा एमाले,
5: मैले भोट दिएको
4: पार्टी भन्नुहोस् न,
5: मैले भोट दिएको पार्टी सरकारमा हुँदा अध्यादेश ल्याउँदा एक नम्बरमा सडकमा त्यसपछि अदालतमा बहस गर्ने यही टिकारा भट्टराई। संविधानवाद र कानुनको शासनमाथि कहिले पनि चुक्दैन, रुकमाङ्गत कटुवाल सडकमा अदालतमा बोल्ने यही टिकारा भट्टराई हो। धेरै टिकारा भट्टराईहरू मुलुकमा छन् जो संविधानवाद कानुनको शासन प्रति प्रतिबद्ध छन् र जतिसुकै ठुलो रिक्स मोलेर पनि बोलिरहेका छन्।
4: जहिले पनि बोल्छ काङ्ग्रेस, एमाले, त्यसपछि तत्कालीन माओवादी केन्द्र, हालको नेकपा सरकारमा हुँदा पनि अध्यादेश त पटक पटक ल्याएकै हुन्।
5: अनि
4: अध्यादेश ल्याउनु गलत हो र?
5: उनीहरूले
4: अध्यादेश ल्याउने प्रिभिलेज सरकारलाई संविधानले दिएको छैन र? टिकाराम भट्टराईजी,
5: उनीहरूले पटक पटक अध्यादेश ल्याए, उनीहरूले गलत गरे, उनीहरूले संविधान मिचे, उनीहरूले कुशासन गरे, हामी सुशासन गर्छौँ भनेर जनता सम्मतमा आयो होइन अहिलेको सरकारले? सुशासन भनेको के हो? संविधान र कानुन बमोजिम गर्ने शासनलाई सुशासन भनिन्छ। अहिलेको सरकारले अगाडिको सु त हटाइसक्यो, शासन मात्रै छ। शासन गर्नका लागि बहुदलीय व्यवस्था उपयुक्त हुँदैन, सुशासन गर्नको लागि मात्रै हुन्छ। शासकहरू मुलुकमा धेरै
4: छन्, उहाँहरूले गल्ती गर्नुभयो, काम गर्न सक्नु भएन नि त, जनताले दण्डित गरिहाल्छन् नि, जसरी पुराना दलहरूलाई दण्डित गरे।
5: अनि
4: अहिलेको विधि मिच्यो, प्रक्रिया मिच्यो भन्ने छ र? कति व्यक्तिहरू खुसी छन् अध्यादेश ल्याइसकेपछि?
5: कति खुसी छन् तपाईँले मापन गर्नुभयो होला, मैले अधिकांश बेखुसी देखेको छु।
4: हलो अड्काउने, गोरु पड्काउने विगतको प्रवृत्तिलाई ब्रेक लगाइदिने क्या?
5: अब ब्रेक लगाउने भनेको यो संविधानको शपथ खाएको होइन यो सरकारले, यो संविधान मान्नुपर्छ कि पर्दैन? प्रधानमन्त्री हुँदा र अहिलेका मन्त्रीहरूले राष्ट्रपति समक्ष नेपालको संविधानप्रति प्रतिबद्ध रहँदै भन्ने भाषामा शपथ खाएको होइन?
4: नेपालको संविधानको धारा 114 अनुसार अध्यादेश ल्याएको भने त मैले
5: एकैचोटि एकै एउटै विषयमा कचोटि भन्नु, तत्काल केही गर्नुपर्ने आवश्यकता भएमा युद्ध हुन आँटो त्यति बेला हो तत्काल।
4: अध्यादेश मार्फत के देशै बेच्न खोजेका हुन् र?
5: अध्यादेश मार्फत
4: रोइलो गर्न जरुरी छ र?
5: संविधान मिच्न खोजेको हो, देश बेच्न खोजेको मैले भनेको छैन, संविधान मिच्न खोजेको हो त्यही।
4: अनि काम गर्न त पाउनु पर्यो नि होइन?
5: संविधान र कानुन बमोजिम काम गर्न पाउनु पर्यो। मुलुकमा आर्मी शासन छैन, बहुदलीय व्यवस्था छ, संविधान छ।
4: तपाईँले यस सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नुभयो, तपाईँलाई सल्लाहको लागि उहाँले बोलाउनु भएको थियो, के सल्लाह दिनुभयो?
5: हामी केही कान व्यवसायहरूलाई उहाँले बोलाउनु भएको थियो, के सल्लाह दिनुभयो भनेर टेलिभिजनमा बोल्न मिल्दैन हामीले,
4: तर जनतालाई सुसूचित हुन पाउने अधिकारलाई तपाईँले कुण्ठित गर्न मिल्छ?
5: त्यो राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गर्ला अथवा उहाँको प्रवक्ताले बोल्नु होला, त्यहाँ दिएको सल्लाह के दिए भनेर म यो टेलिभिजनमा भन्दिनँ, भन्न मिल्दैन।
4: उहाँलाई अध्यादेश जारी गरिदिनुहोस्, प्रमाणीकरण गरिदिनुहोस् भन्नुभयो कि होल्ड गर्नुहोस् नै भन्नुभयो? सिधा भन्दाखेरि
5: मैले भनिसकेँ, के भनियो भन्ने कुरा भनिँदैन। अध्यादेशको बारेमा मैले अघि जे दृष्टिकोण भने र सर्वोच्च यस अगाडि केपी शर्मा ओलीले अध्यादेश लैजाँदा सर्वोच्च अदालतको संवैधानिक इजलासले जे भनेको छ, यो नियमित अधिवेशनबाट पास हुन सक्ने कानुनलाई तत्कालको विषय मान्न सकिँदैन, त्यसैले यो अध्यादेश ल्याउने कुरा चाहिँ गलत हो भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासले भनेको छ। त्यो सर्वोच्च अदालतले को संवैधानिक इजलासले भनेको त्यो नजिर सिद्धान्त र संविधानको धारा 114 मा प्रयुक्त भएको तत्काल केही नगरी नहुने भएमा यो तत्काल केही नगरी नहुने विषय होइन भिसीलाई हटाउन तत्काल करिब तपाईँको 1000 जना मान्छेहरूलाई जो कानुन बमोजिम नियुक्त भएका छन् उनीहरूलाई हटाएर आफ्ना मान्छेलाई पूर्ति गर्न त्यो तत्कालको विषय हो पार्लियामेन्टमा जानु
4: झन्डै दुई तिहाई शक्तिशाली सरकार छ त
5: मैले धेरै चोटि
4: उहाँहरूले चाहे अनुसार त गर्न पाउनु पर्यो नि
5: चाहे अनुसार गर्नका लागि विधि संविधान कानुन अनुसार गर्ने हो चाहे अनुसार गर्नका लागि संविधान संसद चाहिँदैन यो व्यवस्था फ्याँक्नुपर्छ हिम्मत छ भने फ्याँके भयो नि त हेरौँला हामी पनि यो संविधान फ्याँके भयो नि त शाही शासन लागू गरे भयो
4: त्यसमा तपाईँको भनाइ चाहिँ राजनीतिक नियुक्तिहरूलाई कायमै गर्नुपर्छ भन्ने हो
5: राजनीतिक नियुक्ति भन्ने कुरा यो अहिलेको सरकारले बुझेकै छैन
4: तपाईँ बुझाइदिनुहोस् न त आज
5: राजनीतिक नियुक्ति भनेको संविधानले सृजना गरेको पद वा कानुनले सृजना गरेको पदमा नियुक्ति भएको व्यक्तिलाई राजनीतिक नियुक्ति भनिँदैन कार्यकारणले मन्त्री परिषदले निर्णय गरेर कुनै नियुक्ति गरेको छ भने त्यो चाहिँ राजनीतिक नियुक्ति हो विश्वविद्यालयको उपकुलपतिहरू रेक्टरहरू रजिस्ट्रारहरू राजनीतिक नियुक्ति होइन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू राजनीतिक नियुक्ति होइन विभिन्न कानुन बमोजिम स्थापित भएका संस्थाहरूमा नियुक्ति भएका जिएमहरू सिओहरू राजनीतिक नियुक्ति होइन
4: अनि राजनीतिक नियुक्ति होइन भने त कायमै रहन्छ होला नि त
5: उहाँहरूले त्यही बदर गराउनका लागि अध्यादेश ल्याउनु भएको छ नि त आवरणमा चाहिँ राजनीतिक नियुक्ति भन्नुभएको छ त्यो चेतना त्यो ज्ञान त्यो अनुभव हुनु पर्यो नि यो सरकारलाई त्यो ज्ञान भएका मान्छेहरूको सल्लाह लिनु पर्यो नि यो सरकारले सबैलाई राजनीति उहाँहरूले केलाई राजनीतिक नियुक्ति भन्नुभएको छ आफू आउनुभन्दा अगाडिका सरकारको पालामा भएका सबै नियुक्ति राजनीतिक नियुक्ति
4: उहाँहरूले भन्नुभएको छ त राजनीतिक शुद्धिकरण सुरु गरिसक्नुभयो
5: शुद्धिकरण पहिला आफैबाट सुरु गरेदेखि राम्रो हुन्थ्यो अहिलेको सरकारले राजनीतिक शुद्धिकरण आफैबाट गरे राम्रो हुन्थ्यो अरूतिर मात्रै अरूतिर पनि गर्नुपर्छ राजनीतिक विकृतिको म कहिल्यै पनि वकालत गर्दिनँ पक्ष यो पक्ष पोषण नगर्ने व्यक्ति हुँ म तर राजनीतिक शुद्धिकरण आफैबाट गर्नु पर्यो पहिला डोजर चलाएर बस्ती हटाएर बालबालिका गर्भवती शिशु महिलाहरूलाई त्यहाँबाट निकालेर अनि स्क्रिनिङ गर्छु भन्ने त यो शुद्धिकरण
4: तपाईँहरू जस्ता व्यक्ति कानुनविद चाहिँ सधैँ आलोचना नै मात्रै गरिरहने विरोधको नाममा विरोधै मात्रै गरिरहने
5: होइन
4: अहिले तपाईँलाई त मोर देन केपिओली केपिओली भन्दा पनि बढी माथि उठेर विरोध गर्दै हुनुहुन्छ भन्ने आरोप लगाइरहेछन् नि
5: केपिओलीले के गर्नुहुन्छ म त्यतातर्फ जान चाहन्न मैले भनेका कुरा गलत हुन् भनेर मसँग आएर मैले अस्ति एउटा रेडियो अन्तर्वार्ता नै भनेको थिएँ यो अध्यादेश ल्याउने कुरा संविधान सम्मत हो भन्ने कुरा कानुन सम्मत हो यति यति कारणले भनेर कानुन मन्त्री वा प्रधानमन्त्रीलाई मसँग 5 मिनट उभिदिनुहोस् न म बहस गर्छु
4: तपाईँ बहस गर्न तयार हुनुहुन्छ
5: म बहस गर्न तयार
4: जनता जान्न चाहन्छन् मार्फत तपाईँको यो ओपन च्यालेन्ज
5: ओपन च्यालेन्ज हो यति यति कारणले यो संविधान सम्मत छ यो नजिर सम्मत छ विश्वका लोकतान्त्रिक संविधान अनुकूल छ लोकतन्त्रको मूल्य मान्यता अनुकूल छ भनेर मसँग आँखा जुदाएर 5 मिनट बहस गर्न म प्रधानमन्त्री कानुन मन्त्रीहरूलाई आह्वान गर्न चाहन्छु
4: तपाईँले राष्ट्रपतिलाई चाहिँ यो अध्यादेशको सन्दर्भमा यो रोक्न मिल्ने अधिकार छैन भन्नु भएन संविधानको धारा 66 मा प्रष्ट रूपमा लेखिएको छ राष्ट्रपतिको काम कर्तव्य र अधिकार 66:2 मा राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्री परिषदको सिफारिस र सम्मतिबाट हुनेछ त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ अनि मन्त्री परिषदले पेश गर्यो राष्ट्रपतिले होल्ड गर्न पाउने अधिकार हुन्छ
5: राष्ट्रपतिले यसभन्दा अगाडि पनि रामवरण यादव विद्यादेवी भण्डारी र स्वयं रामचन्द्र पौडेलजीले पनि कतिपय अध्यादेशहरू वा विधेयकहरू या त होल्ड गर्नुभएको छ या त फिर्ता पठाउनु भएको छ दुइटै अभ्यास गर्नुभएको छ संसारका लोकतान्त्रिक संविधान भएका राष्ट्राध्यक्षहरू जो सेरिमोनियल छन् वा कन्स्टिट्युसनल छ ती देशहरूमा पनि यो अभ्यास छ तपाईँले पढेको त्यो धारामा त्यो कुरा छ त्यो हामीले पनि जाने बुझेकै कुरा हो तर राष्ट्रपति यो संविधानको संरक्षक र पालक हो भन्ने कुरा पनि त्यहाँ छ संरक्षक र पालक भएको राष्ट्रपतिले संविधान विपरीत कुरा आयो भनेदेखि प्रधानमन्त्रीलाई सम्झाउने बुझाउने र कतिपय अवस्थामा रिथिङ गर्नको लागि फिर्ता पठाउने अधिकार
4: जस र अपजस त प्रधानमन्त्री र मन्त्री परिषदले लिने होला नि।
5: ठिकै हो तपाईँको कुरा, जस र अपजस लिने, तर त्यो अपजस हुने काम छ भने एकचोटि संविधानको संरक्षक भएको नाताले यो कुरा गर्दा संविधान विपरीत हुन्छ, तपाईँलाई नै अब्जस आउँछ, तपाईँले गरेका क्रियाकलापको गलत क्रियाकलापलाई रोक्ने मेरो पनि दायित्व एज अ गार्जियन अफ द कन्स्टिट्युसन। त्यसैले
4: सातवटा मध्ये
5: काम
4: चाहिँ प्रमाणीकरण गर्ने, पाँचवटा चाहिँ रोक्ने, यो के गरे?
5: त्यो त उहाँको कुरा हो, त्यो उहाँलाई सोध्नुहोस्, म केही पनि भन्न सक्दिनँ। समग्रमा संविधान बमोजिम संसद आह्वान भइसकेर स्थगन गरिसकेपछि यो अध्यादेश ल्याउने प्रक्रिया नै गलत हो, अध्यादेशको अन्तर्वस्तुभित्र जानु नै ठिक छैन।
4: अब उहाँहरूले यो अध्यादेशलाई दुवै सदनमा पेश त गर्नुहुन्छ नि त संविधान अनुसार,
5: त्यही त
4: दुवै सदनको रूपमा कानुन बन्छ त।
5: दुवै सदनमा पेश गर्ने कुरा, उहाँको 182 सिट छ, यो सरकारलाई आफ्नै संसदका सदस्यहरूप्रति अविश्वास हो?
4: संविधानमा त लेखिएको छैन नि त 182 सिट, 184 सिट अथवा 138 सिट, दुई तिहाई बहुमत या अल्पमत यो सरकारले मात्रै पाउनेछ अध्यादेश ल्याउन भनेको छैन, कहीँ पनि निर्दिष्ट गरिएको छैन। ठिक राम भट्टराईजी,
5: म त्यही भन्दैछु, मैले त्यो लेखिएको छ भनेकै छैन, म के भन्दैछु भने
4: उहाँहरूलाई संविधान अनुसार कानुन अनुसार चल्न दिनुहोस् न।
5: हिजो तिनवटा चारवटा पार्टीको सरकार हुन्थ्यो र अध्यादेश लैजाँदा कानुन लैजाँदाखेरि पास हुँदैन कि भन्ने त्रासमा अध्यादेश ल्याउँथ्यो, त्यो पनि गलत थियो, मैले भनिहालेँ, हिजोको पनि गलत थियो, तर उहाँहरूले बाध्यता भन्नुहुन्थ्यो, आज त त्यो बाध्यता छैन नि, सजिलै पास हुन्छ नि उहाँले ल्यायो कानुन, अनि आफ्नै सांसदप्रति किन
4: प्रक्रिया झन्झटिलो छ नि त।
5: हो, प्रजातन्त्रमा
4: समय धेरै लाग्छ नि त,
5: मैले अघि नै भनिसकेँ, प्रजातन्त्र झन्झटिलो व्यवस्था हो, लोकतन्त्र झन्झटिलो व्यवस्था हो, यसले विधि खोज्छ, यसले प्रक्रिया खोज्छ, यसले रीत खोज्छ, यसले कानुन खोज्छ, यसले संविधान खोज्छ।
4: अहिले कतिपय विषयमा धेरै व्यवसायीदेखि उद्योगीहरू कति खुसी छन्, जस्तो यो सनसेट ल विगतमा हैरानी खेपेकाहरू अब खुसी हुँदैछन्।
5: सनसेट ल भनेको निश्चित अवधि तोकेर त्यो काम सम्पन्न भइसकेपछि स्वत निष्क्रिय हुने कानुनलाई सनसेट ल भनिन्छ, होइन? अहिले सनसेट ल कुनै पनि ल्याएको छैन।
4: विगतमा रुकमाङ्गत कटवाल प्रकरणदेखि नागरिकता विधेयक अथवा नागरिकता सम्बन्धी अध्यादेश त्यसैलाई पुनरावृत्ति गर्न खोजिएको हो,
5: त्यो थाहा छैन,
4: त्यसैलाई दोहोऱ्याउन खोजेको हो,
5: जसले जसको पालामा गरे पनि अध्यादेश ल्याउने प्रक्रिया, संसद छलेर ल्याउने प्रक्रिया विधि संविधान र कानुनको शासनको विपरीत हुन्छ, सदाबार हाम्रो भनाइ चाहिँ
4: यो अध्यादेश ल्याउनै पाइँदैन भनेर संविधान संशोधन गर्न हुँदैन त्यसो भए, अध्यादेश ल्याउनु नपाउने हो भने?
5: मैले अघि भनिहालेँ त, अध्यादेश ल्याउनु पर्ने निश्चित आधार कारणहरू भएको अवस्थामा यो लोकतान्त्रिक मान्यता नै हो, तत्काल केही नगरी नहुने, तपाईँ त्यो शब्दलाई नबिर्सनुहोस् न, त्यो शब्द थिएन भने के हुन्थ्यो, राखेको कारणले के हुन्छ भन्दा यो सरकारको सुविधा प्रिभिलेज भन्दै हुन्थ्यो नि अघि तपाईँ, सरकारको प्रिभिलेज होइन, शासन गर्न सजिलो बनाउनका लागि अध्यादेश ल्याउने होइन, तत्काल ल्याउनु पर्ने आवश्यकता उनले पुष्टि गर्नुपर्छ राष्ट्राध्यक्ष समक्ष, नियमित अधिवेशनबाट हुने काम तत्काल ल्याउनु पर्ने आवश्यकताभित्र पर्दैन, त्यो अधिवेशन कुरुन्जेलसम्ममा त्यो कानुन ल्याएन भने मुलुकमा भयावह अवस्थाको सृजना हुन्छ, बाढी आउँछ, पहिरो जान्छ, मान्छे मर्छन्, युद्ध हुन्छ, त्यो कारणले हो तत्काल भनेको संविधान निर्माताले कानुनमा नि एउटा शब्दको फुल स्टपको कमाको किन राखिएको भन्ने अर्थ हुन्छ, अनि त्यो शब्द नपढी बाँकी शब्द पढेर बग बग गर्छन् नि, त्यो शब्द पढ्नु पर्यो, त्यसको जुरिस्प्रुडेन्स के हो, त्यसको इतिहास के हो,
4: यति धेरै तरङ्गित गर्न जरुरी छ र?
5: तरङ्गित कसले गरेछ?
4: कानुनविदले,
5: तपाईँले बोलाउनु,
4: विपक्षीहरूले, जस्तो यो सरकारले गरिरहेको काम कारवाही प्रति तपाईँको बुझाइ र दृष्टिकोण चाहिँ के छ?
5: यो सरकारले कतिपय राम्रा काम गरेको छ, म समर्थन गर्छु, उदाहरणको लागि प्रधानमन्त्रीले विदेशी कतिपय प्रतिनिधिहरू आउँदा मेरो समान स्तरको आयो भने भेट्छु नभए भेट्दिनँ, असाध्यै राम्रो काम गर्नुभएको छ, अनि विदेशी राजदूतहरूलाई लाइन लागेर भेट्ने कुरा अन्त्य गरेर उहाँले सामूहिक रूपमा भेटघाट गर्नुभएको छ, त्यो असाध्यै राम्रो काम गर्नुभएको छ, प्रतिनिधि सभा सञ्चालन भएको तपाईँको 16 दिनमा सबै समितिहरू बने, सभापतिहरूको चयन भयो, त्यो असाध्य राम्रो काम भएको छ। प्रतिनिधि सभा नियमावलीका कतिपय व्यवस्थाहरूमा आलोचना योग्य छन्, तर नियमावलीको मस्यौदा पेश गरिसक्यो सरकारले, राम्रो काम गरेका छ, जनताले समर्थन गरेका छन्, जे कुरा राम्रो गरेको छ हामी जुनसुकै सरकार हो त्यसलाई राम्रो नै गरेका छ। मैले यति चार पाँचवटा कुरामा यो सरकारको मुक्त कण्ठले प्रशंसा गरेँ, म गर्छु पनि, तर संविधान मिच्ने, संवैधानिक सर्वोच्चता मिच्ने, संसदलाई छल्ने, नागरिक हकलाई नियन्त्रित गर्ने, मन्त्री पिच्छेले पालिकालाई निर्देशन दिने, सङ्घ एउटा सरकार हो, प्रदेश अर्को सरकार छ, पालिका अर्को सरकार छ, स्थानीय सरकार, शिक्षा मन्त्रीले पनि ठोक्या छ, गृहमन्त्रीले पनि ठोक्या छ, सङ्घीय मामिला मन्त्रीले पनि ठोक्या छ, संविधानमा पनि ती पालिकाले त्यो उहाँको निर्देशन मान्नु पर्दैन र त्यो निर्देशन दिने अधिकार पनि छैन। त्यसैले ज्ञानको कमी, अनुभवको कमी, संवैधानिक साक्षरताको कमी यो सरकारसँग छ। त्यसैले सरकारले पढ्नुपर्छ संविधान, कानुन पढ्नुपर्छ, अनुभव हेर्नुपर्छ, लोकतन्त्रका मूल्य मान्यता अनुरूप छन् कि छैन त्यो हेरेर मात्रै फुकी फुकिकन तर फास्ट ट्र्याकमा काम गर्नुपर्छ, कान मोमिनिम काम गर्नुपर्छ।
4: हामी सबैले धमाधम काम गरिरहनु भएको छ, जस्तो सुकुम्बासी बस्तीकै सन्दर्भमा अघि पनि तपाईँले जोड्नुभयो, बस्ती खाली गराइयो, डोजर चलाइयो रातारात, विगतका सरकारले गर्न नसकेको काम गर्नुभएको छ नि त।
5: मैले भनिसकेँ अघि नै तपाईँको, डोजर चलाउनुभन्दा पहिला को सुकुम्बासी हुन् को होइनन् छुट्याउनु पर्थ्यो, अनि उनीहरूलाई वैकल्पिक वासस्थानको व्यवस्था गर्नुपर्थ्यो, दुई महिना लाग्थ्यो होला, चार महिना लाग्थ्यो होला, अतिक्रमण गरेर बसेका मान्छेलाई हटाउनै पर्थ्यो,
4: त्यसका लागि उहाँहरूले आवासीय व्यवस्था गरिसक्नु भयो नि त, अपार्टमेन्टमा लगेर राख्ने,
5: त्यो उहाँहरूले भन्ने शब्द तपाईँ प्रयोग नगर्नुहोस्, गलत भाष्य नगर्नुहोस् न, त्यो अपार्टमेन्ट कहिले भनेको थाहा छ,
4: बाबुराम भट्टराई
5: विद्यासुन्दर
4: प्रधानमन्त्री हुँदा,
5: त्यो पनि गलत हो, त्यो नगरपालिकाले बनाएको हो, बाबुराम भट्टराईको पालामा नगरपालिका इन्भेस्टमेन्ट हो, विद्यासुन्दर पाको इन्भेस्टमेन्ट हो, गलत भाष्य हामीले स्थापित गर्नु हुँदैन, उहाँहरूले बनाएको होइन, बाबुराम भट्टराईले बनाएको होइन। त्यसैले त्यो अपार्टमेन्ट खाली थियो, कतिपय मान्छेहरू जबरजस्ती त्यो ठाउँमा बसेका थिए, हटाउनै पर्थ्यो, तर हटाउनु पूर्व कसले हटाउने कसले नहटाउने स्पष्ट डाटा राखेर रा, अनि तपाईँलाई यहाँ हटाए बापत म त्यहाँ लगेर राख्छु भनेर ती लगेर राख्नु पर्थ्यो। अहिले त पाल टाँगेर कतिपय ठाउँ राखेको छ, होटलमा राखेको छ, अपार्टमेन्टमा राखेको छ, त्यो गर्नु हुँदैन थियो। त्यसैले अतिक्रमित जग्गा, सार्वजनिक जग्गा वा तपाईँको सरकारी जग्गा अतिक्रमण गरेर बस्न पाइँदैन, तर बसिरहेका 20-25 वर्षदेखि बसिरहेका मान्छेहरूलाई म तपाईँलाई उठाएर यहाँ लैजान्छु भनेर पहिला तपाईँको स्पष्ट रूपमा विवरण सङ्कलन गरेर गरेको भए राम्रो हुन्थ्यो। त्यो गर्न उहाँहरू जे पनि काम हतारमा गर्ने त्यो देखिएको छ, सुरुवातदेखि नै त्यो काम देखिएको छ उहाँहरूलाई। एउटा राम्रो कुरा सर के छ भने काम गर्ने हुटुटी छ, त्यसलाई म एकदमै सकारात्मक मान्छु। हिजोको सरकारभन्दा राम्रो काम गरौँ, छिटो सेवा दिउँ, त्यो राम्रो कुरा हो, तर छिटो र राम्रो गर्ने नाममा विधि प्रक्रिया र संविधान र कानुन मिच्नु हुँदैन, यो सरकारले त्यसमा चाहिँ ध्यान पुर्याएको छैन।
4: जस्तो सुकुम्बासी हटाएपछि नै आज मात्रै एकजना व्यक्तिको मृत्यु नै भयो, उहाँले आत्महत्या गर्नुभएको हो या के हो, अहिलेसम्म खुलेको छैन,
5: दुःखद कुरा
4: होइन, समस्याकै रूपमा आएको हो यो सुकुम्बासी बस्ती हटाउने कुरा।
5: समस्या त निश्चित रूपमा हुन्छ नि, यो सुकुम्बासी हटाउने कुरामा चाहिँ हाम्रो संविधानले नै आवासको अधिकार दिएको छ कि मौलिक हकको रूपमा, अनि सर्वोच्च अदालतले योभन्दा अगाडि व्याख्या गरेर के भनेको छ भने वैकल्पिक व्यवस्थापन गरेर उनीहरूलाई हटाऊ भनेको छ। भनेपछि अहिले वैकल्पिक व्यवस्था पनि भएन र संविधानले प्रत्याभूत गरेको मौलिक हक जुन छ आवासको अधिकार जनतालाई दिनुपर्छ, त्यो आवासको अधिकारको व्यवस्थापन नगरिकन यो सुकुम्बासी हटाउने काम भएको छ। त्यसैले हतारमा गर्ने विधि प्रक्रिया संविधान कानुन नजिर नहेर्ने उहाँ जुन प्रवृत्ति छ नि, यो चाहिँ सरकार निरङ्कुशतातर्फ जाँदैछ कि भन्ने लक्षणहरू यसबाट देखिन्छ। र
4: विगतमा सुकुम्बासीको नाममा धेरै राजनीति गरियो, अब उहाँले चाहिँ सुकुम्बासीको नाममा भोट ब्याङ्क बनाउन चाहनु भएन क्या, त्यो राजनीतिक संस्कारलाई ब्रेक गरिदिनु भयो।
5: म झापा पाँचको मान्छे हुँ, संयोगवश प्रधानमन्त्री त्यही क्षेत्रबाट निर्वाचित हुनुभएको छ, झापा पाँचको रतुवा खोलाका दमक नगरपालिकाको रतुवा खोलाका बगरमा बसेका सुकुम्बासीहरूसँग उहाँले उम्मेदवारको रूपमा बोलेको भिडियो अहिले भाइरल भएको छ त, कसले भोट ब्याङ्क बनाएको रहेछ, उहाँले पनि त्यही प्रक्रिया अवलम्बन गर्नुभयो। सत्ता भोट माग्दा एउटा सुकुम्बासीप्रतिको दृष्टिकोण, प्रधानमन्त्री भएर आइसकेपछि सुकुम्बासीप्रतिको अर्को दृष्टिकोण।
4: अनि सुकुम्बासीलाई सुकुम्बासी नै बनाइरहने त
5: हो, मिल्दैन।
4: सुकुम्बासीको नाममा हुकुमवासीलाई राजनीति गर्न दिने
5: मिल्दैन, मिल्दैन ऋषिजी, मैले भनिसकेँ त्यो मिल्दैन। सुकुम्बासीहरूलाई जो वास्तविक सुकुम्बासी छन्, जो गरिब छन्, निमुखा छन्, आवाजविहीन छन्, तिनको संरक्षण गर्ने दायित्व सरकारको हो। त्यही भएर संविधानमा मौलिक हक राखिएको, मौलिक हक टाठाबाट सुकिला मुकिला तपाईँ हाम्रो लागि मात्रै होइन के, उनीहरूका लागि हो वास्तवमा मौलिक हक भनेको। त्यसैले मौलिक हकको कार्यान्वयन र संरक्षण गर्ने सरकारको दायित्व। यो सुकुम्बासी प्रकरणमा ऋषिजी सञ्चार माध्यमप्रति पनि मेरो गुनासो छ। अहिले सञ्चार माध्यममा भनौँ उठिहालो, पत्रकार साथीहरू रिसाउनुहुन्छ होला, आफूलाई मूलधारका भन्ने सञ्चार माध्यमहरूमा गोर्खा पत्र र नेपाल टेलिभिजन हुने प्रतिस्पर्धा बढेको छ। सहजतापूर्वक सुकुम्बासी बस्ती खाली, शान्तिपूर्ण ढङ्गले सुकुम्बासी बस्ती खाली आफै हिँड्न थाले सुकुम्बासीहरू।
4: निजी वास्तविकता हो नि, होइन
5: निजी क्षेत्रका
4: मिडिया छन् त,
5: निजी सेनाका बन्दुक, प्रहरीका बन्दुक, लाठी, अनि भोलि बिहान छोडिनुहोस् भने म डोजरले तेरो उठाइदिन्छु भनेर, अनि रुँदै रुँदै आफूसँग भएका थोत्रा थाम्रा काँधमा हालेर हिँडेकालाई शान्तिपूर्ण खाली भनेर लेख्ने मिडिया गोर्खा पनि।
4: सरकारले त सुकुम्बासीकै लागि सुकुम्बासी बस्ती हटाएको होइन र भने,
5: तपाईँ उता नजोड्नु, म सञ्चार माध्यमको कुरा गर्दैछु क्या।
4: अनि राम्रो भन्नु पर्यो नि,
5: प्रहरी र सेना,
4: प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्ट रूपमा लेख्नु भएन सुकुम्बासी बस्तीलाई कति समस्या थियो, कति असहजता थियो, वर्षायाममा बाढी बस्तीमा पस्थ्यो।
5: स्क्रिनिङ गरेर डोजर लाउने कि डोजर लाएर स्क्रिनिङ गर्ने, यति हो कुरा। पहिला त स्क्रिनिङ गर्नु पर्थ्यो होला नि त। अनि रुँदै रुँदै हिँडेका टाउकोमा थोत्रा छाम्रा हालेर हिँडेको लाइन देखाएको छ, शान्तिपूर्ण रूपमा खाली गरे भनेपछि, यो मलाई चिन्ता के हो भने नेपालका निजी क्षेत्रका कतिपय सञ्चार माध्यमहरू म दोहोऱ्याउँछु, नेपाल टेलिभिजन र गोर्खा पत्र भन्ने होडबाजीमा छन्, यसले डेमोक्रेसीलाई कमजोर बनाउँछ। मेरो चिन्ता त्यहाँनिर हो कि
4: यो सरकारले अरू जे जस्तो काम गरिरहेछ नि, के कसरी अघि बढ्नुपर्छ, कहाँ चुकिरहेछ सरकार।
5: मैले भने सरकारको छिटो गर्नुपर्छ, सर्भिस डेलिभरी राम्रो गर्नुपर्छ, फास्ट गर्नुपर्छ भन्ने कुरा असाध्यै राम्रो छ, तर सरकारले संविधान र कानुनको प्रक्रिया पुर्याउने कुरामा चुकेको छ। अहिले त्यति मात्रै हो गुनासो, त्योभन्दा बढी गुनासो यो सरकारसँग छैन।
4: जस्तो उहाँहरूले धमाधम व्यक्तिहरूलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दालाई अगाडि बढाउने विभिन्न काम गरिरहनु भएको छ नि,
5: त्यो सम्पत्ति शुद्धिकरण अथवा गर्ने व्यक्तिहरू अथवा अपराध क्रियाबाट सम्पत्ति आर्जन गर्नेहरू, भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गर्नेहरूलाई कानुनको दायरामा ल्याउनै पर्छ। हिजोका सरकारहरू त्यो मामिलामा चुकेकै हुन्, म त्यो पनि भन्छु चुकेकै हुन्। भ्रष्टाचार हाम्रो देशको विकासको बाधक हो र नेपाली जनताले हिजोका स्थापित दलहरूलाई दण्डित गरेको एउटा कारणमध्ये भ्रष्टाचारमा ती सरकार र नेताहरू लिप्त भए भन्ने कारण पनि हो। तर त्यसो गरिरहँदाखेरि मैले फेरि पनि भने कानुनको यथोचित विधि प्रक्रिया ड्यू प्रोसेस अफ ल पुरा नगरिकन गर्नु हुँदैन। त्यही भएर उहाँहरूले गरेको गिरफ्तारीलाई सर्वोच्च अदालतले अवैध भनिदियो। धेरै होइन, हाम्रो पूर्व गृहमन्त्रीले होइन 11 विकेट 9 विकेट भनेर लेख्नुहुन्थ्यो नि, होइन गुड मर्निङ भनेर लेख्नुहुन्थ्यो नि, त्यो त सबै अदालतले क्विट गरिदिइसक्यो त। अहिले
4: गृहमन्त्री सुदन गुरुङ हुँदाखेरि त 1-2 गर्दै काउन्ट डाउन गरेर 10 पुर्याउनु भएको थियो,
5: 10 पुर्याउनु भएको थियो।
4: अहिले पनि थप 5 व्यक्तिहरू त पक्राउ परिसके त।
5: अपराध क्रियामा संलग्न मान्छेहरूलाई अनुसन्धानको दायरामा ल्याउने कुरालाई हामी पनि सहयोग गर्छौँ।
4: उहाँ आफै माथि पनि प्रश्न उठ्दाखेरि अनुसन्धान गर्ने बाटो खुला गरिदिनु भयो, नैतिकता देखाउनु भयो,
5: त्यो राम्रो गर्नुभयो। तर अनुसन्धान चाहिँ कहाँ पुगेछ एकचोटि हाम्रो सत्तारूढ दलको सभापतिले ल्याएर सोधिदिनुहोस् न, सुदन गुरुङ माथिको अनुसन्धान चाहिँ कहाँ पुगेछ अहिले नेपाली जनताले जान्न चाहन्छन्, तपाईँको जनता जान्न चाहन्छन् कार्यक्रम होइन, मेरो सरकारलाई प्रश्न हो, सुदन गुरुङ माथिको अनुसन्धान कहाँ पुग्यो।
4: अब उहाँहरूले गर्दै हुनुहुन्छ,
5: ठिक छ,
4: अन्य व्यक्तिको पनि गर्दै हुनुहुन्छ, सुदन गुरुङको पनि गर्दै हुनुहुन्छ,
5: गर्नुभयो।
4: प्रश्न उठेपछि राजीनामा दिने या राइट टु रिकल प्रयोग गर्ने, जस्तो यसबीचमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट दीपक कुमार शाहलाई पनि फिर्ता बोलाउनुभयो।
5: राइट टु रिकलको गलत ठाउँमा प्रयोग गर्नु हुँदैन, राइट टु रिकल भनेको अर्कै कुरा हो। तपाईँको त्यो सुदन गुरुङ र अर्को कल्ला फिर्ता बोलाउनु भयो,
4: एकजना दीपक कुमार शाह,
5: दीपक कुमार शाहलाई फिर्ता गर्नुभयो। विवादमा आएपछि फिर्ता गर्ने कुरा यो अहिले मात्रै होइन, तपाईँ अब उमेर कति भयो, उमेर सोध्न मिल्दैन ऋषिजी, यहाँ बडा ह्यान्डसम देखिनुहुन्छ होइन। शैलजा आचार्य कृषि मन्त्री हुनुहुन्थ्यो, यो संविधान आई भनेको बहुदलीय व्यवस्था आइकन 47 सालमा उहाँले राजीनामा गर्न सुरुवात गर्नुभएको, उच्च नैतिक चरित्र देखाएर कृषि मन्त्रालयमा भ्रष्टाचार छ भन्ने कुरा उहाँ आफैले बोल्नुभयो, उहाँ आफै कृषि मन्त्री हुनुहुन्थ्यो, अनि आफै मन्त्रीबाट आफै भ्रष्टाचार छ भनेपछि बस्न मिल्दैन भन्ने प्रेसले उठायो, उहाँले राजीनामा गर्नुभयो। गोकुल बास्कोटाले पनि गरेकै हो, शेरबहादुर तामाङले पनि गरेकै हो। हिजो पनि विवादमा आउँदाखेरि मन्त्री पदबाट राजीनामा गर्ने चलन थियो, सायद अहिलेको सत्तारूढ दलको सभापति रवि लामिछानेले चाहिँ राजीनामा गर्नु भएन होला, उहाँले चाहिँ उहाँको विषय आउँदाखेरि राजीनामा गर्नु भएन होला,
4: उहाँको पद त अदालतले नै खाइदिएको थियो नि विगतमा,
5: त्यो चाहिँ छुट्टै हो विषयमा खाइदिएको थियो। तर उहाँ सहकारी ठगी प्रकरणमा सूर्य थापाको रिपोर्ट आइसकेपछिको कुरा मैले गरेँ, त्यसले गर्दाखेरि मन्त्री भनेको हामीलाई शासन गर्ने, हाम्रो अधिकार प्रयोग गर्ने उच्च नैतिक चरित्रवान व्यक्तिहरू हुनुपर्छ। कुनै विवादमा मुछिनु भयो भने राजीनामा गर्ने कुरा राम्रै भयो, अहिलेकाले पनि गर्नुभयो, हिजोकाले पनि गर्नुभएको थियो, भोलिकाले पनि गर्नुपर्छ भन्छु म, त्यो राम्रै कुरा हो।
4: जस्तो यो सरकारले 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, त्यो त राम्रो काम हो नि,
5: राम्रो कुरा हो, त्यो राम्रो कुरा हो, यसमा कुनै प्रतिशोध आउनु हुँदैन। राम्रोसँग छानबिन गरेर गलत ढङ्गले कसैले सम्पत्ति आर्जन गरेको छ भने कानुनी कारवाही गर्नुपर्छ, त्यसले सुशासन तर्फको यात्रालाई सहयोग गर्छ, सबै जनताले त्यसलाई सहयोग नै गर्छन्, त्यो राम्रो कुरा हो।
4: व्यक्तिहरू जोसुकै भए पनि अनुसन्धान चाहिँ हुनु पर्यो,
5: एकदम एकदम,
4: अहिले त त्यो त उहाँले देखाइसक्नु भयो नि त,
5: त्यही त
4: हाई प्रोफाइल व्यक्तिहरूलाई पनि पक्राउ गर्ने, अनुसन्धान गर्ने,
5: त्यही त पक्राउ गर्न अनुसन्धान गर्न पाइन्छ, कानुनले दिएकै अधिकार हो नि, हिजो पनि पक्राउ परेको थियो, आज मात्रै हो र सूर्यनाथ उपाध्यायको पालामा तपाईँको एकैचोटि 19 उच्च पदस्थ कर्मचारीकोमा एक रातमा छापा मारेर उहाँले गिरफ्तार गरेर अनि मुद्दा चलाउनु भएको थियो, त्यो इतिहास पनि छ, त्यो अहिलेको मात्रै होइन क्या, हिजोको पनि थियो। केपी ओलीका पालामा पनि भ्रष्टाचार गर्ने मान्छेहरूलाई मुद्दा चलेको थियो, शेरबहादुरको पालामा पनि थियो, प्रचण्डको पालामा पनि थियो, कमी बेसी भयो होला छुट्टै कुरा हो, अहिलेको सरकारले पनि गरेका छ, त्यो गर्न पाउँछन्, गर्नुपर्छ, गर्दा नेपाली जनताले संविधान सभा मार्फत बनाएको संविधान र प्रचलित कानुनले तोकेको विधि प्रक्रिया पुर्याएर गर्नुपर्छ, त्यो गर्ने कुरामा हामी सबैको सहयोग रहन्छ, जनताले उहाँहरूलाई धन्यवाद नै भन्छन्।
4: उहाँहरूले अब विगतका सबै प्रकारका फाइलहरू खोल्ने, भ्रष्टाचारका फाइलहरू खोलेर एक्सन लिने,
5: ठिक छ, राम्रो कुरा हो, भ्रष्टाचारको फाइल पालेर राख्ने, कारवाही नगर्ने, अनि आफ्नो मान्छे छ भने उसको फाइल लुकाउने, त्यस्तो कहिले पनि गर्न पाइँदैन, अपराध
4: विगतमा गरियो अब नगर्ने,
5: त्यो राम्रो कुरा हो, त्यसलाई हामीले समर्थन गर्नुपर्छ।
4: भनेपछि सरकारले राम्रो काम गरिरहेको छ,
5: राम्रो काम गरे,
4: धेरै काम,
5: राम्रो काम गरेको हदसम्म जनताले सरकारलाई सहयोग गर्छन्, गर्नुपर्छ।
4: जस्तो उहाँहरूकै सम्पत्तिको स्रोतको विषयमा पनि प्रश्न उठाएको थियो,
5: अब यही अहिले जुन राजेन्द्र सिंह भण्डारीको आयोग बनेको छ त्यो परिभाषाभित्र उहाँहरू पनि स्वतः पर्नुहुन्छ, त्यसैले त्यो आयोगले उहाँहरूको सम्पत्तिको पनि छानबिन र खोजबिन गर्नुपर्छ, उहाँहरू पनि स्क्रिनिङको घेरामा परिसक्नुभयो, त्यसैले त्यो मार्फतै उहाँहरूको गर्नुपर्छ। तर उहाँहरूलाई चाहिँ सत्तारूढ भएको कारणले गिरफ्तार नगरिकन छानबिन गर्ने, अनि प्रतिस्पर्धी दलहरूका नेताहरूलाई चाहिँ गिरफ्तार गरेर गर्ने भनियो भने त्यसलाई चाहिँ प्रतिशोध भनिन्छ, प्रतिशोध सरकारले सामु भएको।
4: संविधान संशोधन चाहिँ के कुरामा जरुरी देख्नुहुन्छ तपाईँ? जस्तो अहिले त कार्यदलै बनाउनु भएको छ, उहाँहरूले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा उहाँले संयोजन गर्दै हुनुहुन्छ।
5: संविधान संशोधन आवधिक रूपमा गर्ने कुरा हो, यो संविधान संशोधनमा हाम्रो संविधानको धारा 265 र 274 अलग अलग व्यवस्था गरेको छ। धारा 265 संवैधानिक आयोगको बारेमा प्रतिनिधि सभाले 10 यो संविधान जारी भएको मितिले 10 पुनरावलोकन गर्नेछ भन्ने शब्द प्रयोग भएको छ, त्यसैले संवैधानिक आयोगहरूको पुनरावलोकन गर्ने प्रतिनिधि सभाले नै गर्नेछ, त्यो सरकारलाई गर्ने अधिकार छैन, त्यहाँबाट एउटा संविधान संशोधनको बाटो खोलेको छ। अर्को संविधानको धारा 274 संविधान संशोधनको कुरा गरेको छ, विगत 10 संवैधानिक अभ्यासमा कतिपय अप्ठ्याराहरू आइपरेका छन्, कतिपय त्रुटिपूर्ण अभ्यासहरू देखिएका छन्, ती त्रुटिपूर्ण अभ्यासलाई र ती अप्ठ्याराहरूलाई सहज बनाउनको लागि संविधान संशोधन आवश्यक छ। तर संविधान संशोधन भनेको विषय जहिले पनि राष्ट्रिय सहमतिको विषय बन्नुपर्छ। एउटा दलको मात्रै विषय बन्यो भने त्यसले

0: कर्मचारीहरू आफ्नो ड्युटी आवरमा दलीय झण्डा बोके, सदस्यता लिए, नियन्त्रण गर, विभागीय कारवाही गर। अहिलेको निजामती ऐनमै पनि राजनीतिक गतिविधिमा संलग्न हुनुहुँदैन भनेर लेखेको छ। अहिले पनि त्यही व्यवस्थालाई कडाईपूर्वक लागू गरे भइगयो नि, तर प्रतिबन्ध लगाउँछु भन्ने कुरा चाहिँ संविधान सम्मत होइन।
1: आज त मे वान पनि हो, मजदुर दिवस
0: हो,
1: मजदुरहरूको हक अधिकारका लागि चाहिँ के गर्न जरुरी देख्नुहुन्छ तपाईँ?
0: हेर्नुहोस्, नेपालमा मजदुरहरूको हक अधिकारको नारा लगाएर नै काङ्ग्रेस र कम्युनिस्ट पार्टी जन्मिए। पाँच सालमा काङ्ग्रेस जन्मियो, छ सालमा कम्युनिस्ट जन्मियो। मनमोहन अधिकार र गिरिजा प्रसाद कोइराला विराटनगरको जुट मिलमा हडताल गरेका कारणले गिरफ्तार हुनुभयो, अनि उहाँहरूलाई हत्कडी लगाएर यो अहिले हामी यो सिन्धुलीको बाटो हुँदै उदयपुर हुँदै विराटनगर जान्छौँ नि, त्यही बाटो लिएर आएको थियो र त्यो बिपी राजमार्ग त्यही कारणले राखेको, हत्कडी लगाएर राउँदै लिएर आएको थियो। उहाँ मजदुर हडताल गरे बापत जुट मिलमा, भनेको नेपालको मजदुर आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्ग हो। त्यसैले अहिले पनि आधारभूत वर्गका, मजदुर वर्गका, सर्वहारा वर्गका, श्रमजीवी वर्गको रूपान्तरण अहिले पनि भइसकेको छैन, पटक्कै भएको छैन भन्ने होइन, अहिले पनि रूपान्तरण भइसकेको छैन। राजनीतिमा उनीहरूको को जति उपस्थित हुनुपर्थ्यो त्यति भएको छैन। हाम्रो संविधानले राम्रो व्यवस्था के गर्यो भने मजदुरको, किसानको, आदिवासीको, जनजाति, महिला, मुस्लिम, थारू सबैको प्रतिनिधित्वको समावेशी सिद्धान्तलाई अवलम्बन गर्यो। तर त्यो प्रतिनिधित्वको नाममा हुने खाने र टाठा बाठाहरू नै, मजदुरका नाममा हुने खाने, महिलाका नाममा हुने खाने, जनजातिका नाममा हुने खाने मान्छेहरू नै त्यो प्रतिनिधित्वमा आए, संसदमा, संविधान सभामा आए, रिजर्भेसनको कोटा पनि उनीहरूले नै पाए। त्यसैले आज मे फर्स्ट हो, तपाईँले राइटली यो कुरा उठाउनु भएको छ, आज अन्तर्राष्ट्रिय मजदुर दिवस हो। मजदुरहरूलाई राज्यको नीति निर्माण तहमा पुर्याउनका लागि कङ्ग्रेस कम्युनिस्टले प्रयास गरे, संवैधानिक व्यवस्था गरे, कानुनी व्यवस्था पनि गरे, तर आधारभूत वर्गका मान्छेहरूलाई त्यहाँ पुर्याएनन्। त्यो नाममा हुने खाने टाठा बाठा र सुकिला मुकिलाहरू नै गए। त्यो भएर तिनको जीवनस्तरमा अहिले पनि सुधार हुन सकेको छैन। यो सरकारले र सबै राजनीतिक दलहरूले मजदुर वर्गको जीवनस्तरमा रूपान्तरण ल्याउनका लागि उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष ध्यान दिनुपर्छ। उनीहरूले ध्यान दिएका छैनन्। त्यतातर्फ यो आजको मजदुर दिवसले सरकारलाई सोच्न बाध्य तुल्याओस्। सबै राजनीतिक दलहरूले आफ्नो वर्ग आधार सम्झिएर त्यो वर्गको उत्थानका लागि पर्नु।
1: नेपाल बुद्ध भूमिको देश, शान्ति भूमिको देश, आज बुद्ध जयन्ती पनि। प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ, साँचो अर्थको क्रान्ति चाहिँ ज्ञानबाट सुरु हुन्छ। अब ज्ञानबाट क्रान्ति सुरु हुँदैछ होइन?
0: ठिकै छ, प्रधानमन्त्रीको त्यो एउटा राम्रो आदर्श वाक्य हो, त्यसलाई विरोध गर्नुपर्ने अन्यथा आलोचना गर्नुपर्ने कुनै पनि कारण छैन। गौतम बुद्धको सन्देश संसारभर फैलिएको छ, नेपालमा जन्मिएका हुन्, हामीलाई गौरव पनि छ। उनी शान्तिका दूत मानिन्छन् र नेपालमा शान्ति स्थापना गर्नका लागि गौतम बुद्धका सन्देशहरूको अहिले पनि त्यति नै उपादेयता र औचित्य अहिले पनि छ। मुलुकमा अशान्ति नफैलियोस्, मुलुकको सार्वभौमिकताको रक्षा होस्, नेपालमा विदेशी शक्तिहरू खेलबाड गर्ने हामीले त्यो ग्राउन्ड तयार पारिदिउँ भने यो बुद्धको देश भन्ने कुरा छायामा पर्नेछ।
1: यसअघि बुद्ध भूमि लुम्बिनीमा कार्यकारी प्रमुख प्रधानमन्त्री चाहिँ सधैँ जाने प्रचलन थियो, यो पटक बालेन्द्र शाह जानु भएन।
0: त्यो किन जानु भएन थाहा छैन, उहाँ बिरामी हुनुभयो कि अस्वस्थ हुनुभयो कि त्यो उहाँको कुरा हो, तर राष्ट्र प्रमुख बुद्ध जयन्तीमा, सरकार प्रमुख बुद्ध जयन्तीमा जानु चाहिँ राम्रो हुन्थ्यो। अब किन जानु भएन, उहाँ धेरै कार्यक्रमहरूमा नजाने उहाँको प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री रिबन काट्न जानै पर्छ सबै ठाउँ भन्ने होइन, त्यो आलोच्य विषय हो, तर यस्तो महत्त्वपूर्ण कुरामा बुद्ध जयन्तीमा उहाँ जानु भएको भए राम्रो हुन्थ्यो। म अहिले भन्दै थिएँ ऋषिजी कि आज बुद्ध जयन्तीको दिन हो, नेपालको कारणले अशान्ति विश्वभर फैलिने वातावरण तयार नहोस्, छिमेकी मुलुकहरू नेपाललाई क्रीडास्थल नबनाउन्, अहिलेको सरकारले त्यस्तो वातावरणको सृजना नगरिदियोस्, फ्री तिब्बतको नाउँमा यहाँ कुनै पनि गतिविधिहरू नहुन्, यहाँको युरेनियम उत्खनन गर्ने नाममा कुनै पनि शक्ति राष्ट्रहरूले नेपालको सार्वभौमिकतामाथि हमला नगरून्, कुनै पनि सैन्य रणनीतिमा वा गठबन्धनमा नेपाल सामेल नहोस्, नेपालका शक्तिशाली

0: राष्ट्रहरूले हाम्रा छिमेकी मुलुकहरूले नेपाललाई बुद्ध जन्मेको देशको रूपमा सधैँभरि हेरिरहन् र त्यो हेर्ने वातावरण सरकारले तयार पारिदियोस्।
1: नेपाल अहिले भू राजनीतिक दृष्टिकोणले कुन ठाउँमा छ? अहिले नेपालमा चाहिँ अमेरिकी दूतहरू धमाधम आइरहेका छन्। अहिले पनि अमेरिकी विशेष दूत सर्जियो गोर नेपालमा हुनुहुन्छ। उहाँले नेपालको दुईजना मन्त्रीहरू अर्थमन्त्री डाक्टर सोनी मगले र परराष्ट्र मन्त्री शिशिर खनाललाई भेटिसक्नु भएको छ। नेपालमा अमेरिकी चासो बढेको हो?
0: नेपालमा अमेरिकी चासो बढेको भनेर सार्वजनिक रूपमा चर्चा भइरहेको छ। नेपालको एउटा महत्त्वपूर्ण दौत्य सम्बन्ध र दाता राष्ट्र पनि हो अमेरिका, हामीले अन्यथा भन्नु हुँदैन। तर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप र अधिक चासो र अधिक सक्रियता अमेरिकाको होस्, चिनको होस्, भारतको होस्, कुनै पनि हाम्रा लागि त्यो स्वीकार्य हुँदैन। अहिलेकै सरकारलाई पनि त्यो चार्ज कतिपय अवस्थामा लागेको छ। हिजो जेएनजी मुभमेन्टका क्रममा फ्री तिब्बतवाला मानिसहरू संलग्न भएका कुराहरू सार्वजनिक रूपमा देखिएका छन्। त्यस्तो भयो भने अघि मैले भने जस्तै चीन वा अमेरिका समर्थन वा विरोध गर्ने कुनै पनि शक्तिहरू यहाँ देखा परे भने हाम्रो नेसनल सेक्युरिटी र नेसनल सोभरेन्टीमा प्रश्न चिन्ह उठ्छ। त्यो वातावरण सरकारले बनाइदिनु हुँदैन। पृथ्वीनारायण शाहले भने जस्तै हामी साँच्चै दुईटा शक्ति राष्ट्रहरू बीचको तरुल को रूपमा हामी रहनु पर्छ।
1: अमेरिकी विदेश दूत आउनुको रहस्य चाहिँ के हुन सक्छ त?
0: अब त्यो
1: सिधा भन्दाखेरि
0: त्यो त मलाई थाहा छैन, उहाँका के एजेन्डा हुन्, के लिएर उहाँ आउनु भएको छ, त्यो सरकारले अब उहाँ आइसकेपछि त्यो प्रश्न पार्ला। तर सार्वजनिक चर्चामा आए जस्तै यदि युरेनियम उत्खनन गरेर उत्तरी चेकपोस्टमा त्यो अमेरिकालाई युरेनियम उत्खनन गर्ने मनाङ मुस्ताङमा अमेरिकालाई दिने अनि त्यो नाममा अमेरिकी शक्ति त्यहाँ बस्ने अनि त्यो अमेरिकी शक्ति त्यहाँ बसेपछि चाइनालाई त्यसको प्रतिरोध र प्रतिवाद गर्ने हो भने हामी यो भू राजनीतिको अप्ठ्यारो अवस्थामा जान्छौँ र नेपालको कारणले गर्दाखेरि अशान्ति मचिन सक्छ। हामी सबैले कामना पनि गरौँ, सरकारलाई दबाब पनि दिउँ, कुनै पनि शक्ति राष्ट्रको निर्देशनमा यो सरकार नचलोस्। चन्द्र सूर्य झण्डा र हाम्रो राष्ट्रिय स्वाभिमान र हाम्रो राष्ट्रिय एकतामा कसैले पनि खेलबाड नगरून्।
1: चन्द्रसँग प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ भेट दिनु भएन अथवा भेट्न चाहनु भएन, यो चाहिँ राम्रो भयो नि त?
0: मैले अघि नै भने समान स्तरका कूटनीतिज्ञ वा सरकार प्रमुखलाई भेट्ने कुरा जसरी अरू विकसित मुलुकका प्रधानमन्त्रीले वा मन्त्रीले गर्छन् त्यो अभ्यासको थालनी गर्नुभएको बालेन्द्र शाहले भने त्यो असाध्य राम्रो कुरा हो, यसलाई निरन्तरता दिनुहोस्, मलाई शुभकामना छ।
1: संसद चाहिँ अब कसरी अगाडि बढ्ने सोचिरहनु भएको छ तपाईँले?
0: अहिले
1: चाहिँ अगाडि बढ्ला त अहिले विपक्षीहरू कमजोर छन्।
0: अहिले कस्तो देखिएको छ भने मलाई खड्किएको कुरा, संसद बसेर अस्ति पहिलो अधिवेशन समाप्त भयो, नेपाली जनताले संसदमा प्रधानमन्त्री बोलेको सुन्न पाएन, प्रधानमन्त्रीको आवाज संसदमा रेकर्ड भएन, त्यो मलाई अलि रहस्यमय लागेको छ। अब संसद विपक्षीहरू कमजोर छन्, सानो सङ्ख्यामा छन् होइन, तर जतिसुकै सानो सङ्ख्यामा भए पनि प्रतिपक्षी भनेको प्रतिपक्ष नै हो,
1: शीर्ष नेताहरू नै छैनन्,
0: शीर्ष
1: प्रधानमन्त्रीहरू नै छैनन्,
0: हो त्यो छैन,
1: चण्ड बाहेक
0: हो, तर संसदमा दलहरू त संसद बाहिर छन्, तिनका प्रतिनिधि सानो सङ्ख्यामा भए पनि छन्। सरकारले पनि विपक्षीहरूको समेत विश्वास जितेर काम अगाडि बढ्नुपर्छ र सरकारले गलत गरेको कुरामा प्रतिपक्षीहरूले जनताको आवाज संसद मार्फत उठाउन सक्नुपर्छ। नागरिक सबै प्रतिपक्षी हुन्।
1: रासोपा, रवि लामिछाने र बालेन्द्र शाहको भविष्य चाहिँ तपाईँ कस्तो देख्नुहुन्छ?
0: म त्यसरी भविष्यवाणी गर्न चाहन्न होइन, यत्रो ओभरवेल्मिङ
1: राजनीतिक भविष्य कुरा आउँछ,
0: यो ओभरवेल्मिङ मेजोरिटी ल्याएर यो सरकार बनेको छ, राम्रोसँग पाँच वर्ष यसले शासन गरोस्, मुलुकमा सुशासन आओस्, संवैधानिक सर्वोच्चता कायम रहोस्, विधि र प्रक्रिया नबिचिकन सरकारी अगाडि बढोस्। म त यो सरकारको संवैधानिक सर्वोच्चताको यसले समर्थन गरेसम्म त्यसको समर्थन गर्ने व्यक्ति हुँ। सरकारले राम्रोसँग काम गरोस्, यसको भविष्य राम्रो होस्।
1: अहिले शर्मा ओली, गगन थापा, शेरबहादुर देउवा, हरुज गैं अब निकै रक्षात्मक अवस्थामा पुग्नु भयो नि त?
0: जनताले जुन स्थान उहाँहरूलाई दिएका छन् त्यो स्थानमा बस्नु नै श्रेयस्कर हुन्छ। जनताले सबैको हैसियत निर्धारण गरिदिन्छन्, उहाँहरूको हैसियत जनताले निर्धारण गरिदिएका हुन्, उहाँहरूले चित्त बुझाउनु पर्छ।
1: हस्, समय र संवादका लागि यहाँलाई धन्यवाद।
0: यो अवसरको लागि तपाईँलाई पनि
1: हस्, नमस्कार।

0: जहाँ हजारों किसिम का जड़ीबुटी पाइन्छन्, हरेक नेपाली को विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेक घर घर में पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणाली को विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहीमा गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि यति राम्रो भयो, मैले सु आफैले पता थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त आश नलगाई गरेका कामले अहिले सधैँभरि यही औषधि हो। मैले त खाने डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराख्या खा के को असर गर्ला र भन्नुहुन्छ, त्यस्तो छैन केही।
2: नमस्कार, मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ। र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गर्ने, औषध खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ मलाई सन्चो हुन्छ।
3: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मेनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने, दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नु पऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।

0: प्रदेश एफएम 93.2 मेगाहर्ज।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
2: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98192311 र 98653773687।
5: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घन्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
5: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
7: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो किन नि, के भयो सन्चो भएन?
7: होइन यत्तिकै जानै मन लागेन।
8: यत्तिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
12: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
11: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
13: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घन्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5369 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4493 580 र 98550 26 44
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: अहिले बिहानको 9 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
5: A complete piping solutions.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अब बाली लगाउनु अघि नै समर्थन मूल्य निर्धारण गरिने। प्रमुख 5 बालीको समर्थन मूल्यका लागि तोकियो मिति। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस मनाइँदै डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकतामा रहेको संचार मन्त्रीको भनाई। बिहान मौसम सफा रहे पनि दिउँसो धेरैजसो ठाउँमा बदली हुने। आज केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना। अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया। र प्रधानमन्त्री कप एनबीए भलिबल लिगको फाइनल खेल आज। विजेता टोली काबा च्याम्पियनसिपमा भाग लिन पाउने। नेपाल खबरमा अब पूरा खबर। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। निर्देशिका अनुसार प्रमुख खाद्य तथा नगदी बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारेमा किसानलाई जानकारी गराइनेछ। प्रमुख 5 वटा बाली धान, गहुँ, मकै र कोदो तथा नगदी बाली उखुमा समर्थन मूल्य कहिले तोक्ने भन्ने मिति नै उल्लेख गरिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका जारी गर्नुभएको हो। त्यसअनुसार उखुको हकमा भदौ 30 गतेसम्म फिल्ड सर्वेक्षण तथा तथ्याङ्क सङ्कलन गरिनेछ भने असोज 15 गतेसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ। त्यसपछि कार्तिक 10 गते प्राविधिक समितिबाट सिफारिस भई 30 गतेसम्म अन्तिम सिफारिस पेश गरिने मन्त्रालयले जनाएको छ। त्यस्तै गहुँका लागि साउन 30 गतेसम्म सर्वेक्षण, भदौ 15 गतेसम्म प्रतिवेदन, असोज 9 गते प्राविधिक सिफारिस र असोज 30 गते अन्तिम सिफारिस गर्ने कार्य तालिका छ। चैते धान, बर्खे मकै र कोदोको लागि पनि मङ्सिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिस प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ। उखुको कार्तिक 30, गहुँको असोज 30, चैते धानको माघ 8, बर्खे धानको वैशाख 30, बर्खे मकैको फागुन 21 र कोदोको वैशाख 7 न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उल्लेख छ। सरकारले बाली रोपाई या लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्यसहित कार्यतालिका सहितको निर्देशिका ल्याएको जनाएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सूचना तथा संचार प्रविधिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष मे 2 तारिकका दिन राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस मनाउने गरिएको हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ। उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो। सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको मन्त्री तिमिल सिन्हाको भनाइ छ। नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्म मार्फत सहज रूपमा प्राप्त गर्न सक्ने अवस्था विस्तार गर्ने, नेपाललाई डिजिटल नवप्रवर्धन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स एआईको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय साइबर सुरक्षा नीति तथा सूचना प्रविधि सम्बन्धी कानुनी तथा संस्थागत संरचनाको सुधारलाई मन्त्रालयले तीव्रता दिएको शुभकामना सन्देशमा उल्लेख छ। साथै सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवर्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य लिएको मन्त्री तिमिल सिन्हाले बताउनु भएको छ। आज मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको थोरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अहिले बिहान पख केही ठाउँमा मौसम सफा रहे पनि दिउँसो धेरैजसो ठाउँमा मौसम बदली हुने पूर्वानुमान छ। दिउँसो देशका धेरैजसो ठाउँमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो हप्ता मौसम यस्तै रहने अनुमान छ। बुधबार र बिहिबार हावाहुरीसहित वर्षा दर्ता गराएको प्रणाली पूर्वबाट बाहिरिए पनि अरू ससन्न प्रणाली कायमै रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार अबको एक हप्ता देशका विभिन्न ठाउँमा मध्यम र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि कायमै छ। विशेष गरी यो हप्ता कोशी बागमती र गण्डकीको तराई क्षेत्र तथा मधेस प्रदेशमा पानी पर्न सक्ने अनुमान छ। तराईमा शीतल महसुस हुनेछ। उच्च हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको पनि सम्भावना छ। प्री मनसुनमा वर्षासँगै मेघगर्जन चट्याङ र हावाहुरी पनि चल्ने भएकोले आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश पनि जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको हो। उहाँले संविधानको धारा 114 उपधारा 1 मन्त्री परिषदको सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले राष्ट्रपति पौडेल समक्ष 8 अध्यादेशका रूपमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन संशोधन गर्न भनेको अध्यादेश पठाएको थियो। यसअघि राष्ट्रपतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 र सहकारी सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो। बाँकी 5 अध्यादेश अध्ययनकै क्रममा रहेका राष्ट्रपति कार्यालयले जनाएको छ। तीमध्ये संवैधानिक परिषद सम्बन्धी अध्यादेश सबैभन्दा पेचिलो विषय बनेको छ। नेपालको संविधानको धारा 284 अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषदले संवैधानिक निकायको प्रमुख तथा पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सड़कको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको हो। पूर्वी खण्ड दाउन्नेमा झण्डै 4 किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको खनालले बताउनुभयो। एकतर्फी ढलानको काम सकिएको हुँदा अबको 2 हप्तापछि त्यस क्षेत्रमा पक्की सड़कबाटै गाडी चल्नेछन्। दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य पानी पर्दा पनि गाडी चिप्लने र जामको समस्या थियो। सूचना अधिकारी खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग 65 किलोमिटर सडक कालो पत्रेर ढलानले जोडिएको छ। दाउन्नेको पूर्वी खण्ड पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। नारायणगढ बुटवल सडक विस्तारको काम 2075 साल माघ 24 गते सम्झौता भई 2079 साउन 22 गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालीले काम सुरु गरेको थियो। नारायणगढ बुटवल सडकको कुल 113 किलोमिटरलाई 2 खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। अब विदेशको खबर। इरानले मध्यस्थकर्ता देश पाकिस्तान मार्फत अमेरिकासँगको वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ। वार्ताको मध्यस्थकर्ता रहँदै आएको पाकिस्तानलाई इरानले आफ्नो पछिल्लो प्रस्तावको पाठ बुझाएको इरानको आधिकारिक समाचार एजेन्सीले जनाएको छ। नयाँ प्रस्तावमा के बुदा समावेश छन् भन्ने बारेमा तत्काल स्पष्ट छैन। इरान र अमेरिका बीच यसअघि एक चरणमा मात्र वार्ता सम्पन्न भएको थियो। त्यो वार्ता ठोस निष्कर्षमा पुग्न सकेको थिएन। अमेरिकाले इरानी

0: इरानको नयाँ प्रस्ताव स्वीकार गर्न नसकिने ट्रम्पले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। फ्लोरिडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वार्ताबारे इरानको नेतृत्व नै अलमलमा परेको टिप्पणी गर्नुभएको छ। यसअघि अप्रिल 26 र 27 तारिकमा पनि इरानले आफ्नो प्रस्ताव पेश गरेको थियो जुन ट्रम्पले अस्वीकार गर्नुभएको थियो। इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने ट्रम्पको अडान यथावत छ। अब खेल खबर। प्रधानमन्त्री कप एनबीए भलिबल लिग अन्तर्गत आज पुरुष र महिला दुवैतर्फको फाइनल खेल हुँदैछ। पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र रुकुम पश्चिमले खेल्दैछन्। त्यस्तै महिलातर्फ फाइनलमा न्यू डायमन्ड र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुँदैछ। महिलाको फाइनल खेल दशरथ रङ्गशाला त्रिपुरेश्वरको कवडहलमा दिउँसो 1 बजेपछि सुरु हुनेछ भने पुरुषतर्फ दिउँसो 4 बजे हुने नेपाल भलिबल सङ्घले जनाएको छ। लिगमा पुरुषतर्फ 8 टोली र महिलातर्फ 6 टोलीले प्रतिस्पर्धा गरेका हुन्। लिगको उपाधि विजेताले 10 लाख र उपविजेताले 5 लाख पाउनेछ। एनबीए लिगका उत्कृष्ट महिला र पुरुष दुवै टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन काबाले आयोजना गर्ने काबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन्। नेपाल भलिबल सङ्घ एनबीएको आयोजनामा खेल गएको वैशाख 10 गतेदेखि सुरु भएको थियो। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अब बाली लगाउनु अघि नै समर्थन मूल्य निर्धारण गरिने। प्रमुख 5 बालीको समर्थन मूल्यका लागि मिति तोकियो। आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको सञ्चार मन्त्रीको भनाई। बिहानको मौसम सफा रहे पनि दिउँसो धेरैजसो ठाउँमा बदली हुने। आज केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना। अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया। र प्रधानमन्त्री कप एनबीए भलिबल लिगको फाइनल खेल आज। विजेता टोली काबा च्याम्पियनसिपमा भाग लिन पाउने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: फेसबुक जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: बाडीवासीहरूका लागि खुसीको खबर,
2: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459664977 र 98020352012।

0: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
0: ल भिडियो अन गर्दा तलाई हेरौँ।
2: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीका नागरिकका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा 200 जना भन्दा धेरैले उपचार सेवा पाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासीलाई त्रिपुरेश्वरको दशरथ रङ्गशाला र किर्तिपुरको राधा सत्सङमा गरिएको स्वास्थ्य शिविरमा 222 जनाले सेवा लिएको मन्त्रालयका सूचना अधिकारी डाक्टर भक्त केसीले जानकारी दिनुभयो। उहाँका अनुसार रङ्गशालामा 140 र राधा सत्सङमा 82 जनालाई सेवा प्रदान गरिएको छ। शिविरमा उच्च रक्तचाप, मधुमेह, दीर्घकालीन श्वास प्रश्वास सम्बन्धी रोग, ग्यास्ट्रिक, झाडा पखाला, संक्रमण, चोटपटक लगायत समस्या भएका बिरामी देखिएका मन्त्रालयका सूचना अधिकारी केसीले बताउनुभयो। शिविरमा आएका मध्ये थप उपचारको आवश्यकता देखिएका 17 जनालाई वीर अस्पताल र 6 जनालाई कान्तिबाल अस्पतालमा पठाएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाको वडा 19 कङ्केश्वरीमा 15 फिट लामो सिंहशय्यासन प्रस्तर बुद्ध मूर्ति स्थापना गरिएको छ। 2570 बुद्ध जयन्तीको अवसरमा हिजो सार्वजनिक गरिएको मूर्तिलाई झन्डै 4 फिट अग्लो आसनमा राखिएको छ। यसको निर्माण लागत झन्डै 28 लाख रुपियाँ रहेको वडा अध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। मूर्ति सार्वजनिक गर्नुअघि स्थानीय बासिन्दाहरूले वडाभित्रका विभिन्न ठाउँमा अस्थि धातु यात्रा गरेका थिए। त्यसपछि नमुना विहारमा आएर बुद्धको पूजा गरिएको थियो। बुद्ध पार्क नामाकरण गरिएको यो पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिक मैत्री बनाउने वडाको तयारी छ। काभ्रेको बनेपामा आज बिहानैदेखि चण्डेश्वरीको खटलाई नगर परिक्रमा गरी बिहानको जात्रा मनाइँदैछ। आज बिहान 7 बजेदेखि सुरु भएको चण्डेश्वरीको खटलाई बनेपाको गलसीबाट कवाछी पुर्याइँदैछ। खटलाई फेरि फर्काएर चण्डेश्वरी मन्दिरमा लगेर मूर्तिलाई मन्दिरमा राखेपछि सम्पन्न गरिनेछ। जात्राको दोस्रो दिन हिजो चण्डेश्वरीको खट यात्रा नगरका विभिन्न ऐतिहासिक टोल, गल्ली र चोकहरूमा परिक्रमा गराइएको थियो। विभिन्न ठाउँमा परिक्रमा गर्ने क्रममा चासु खेल क्षेत्रका सम्पूर्ण गल्ली तथा टोलहरूमा चण्डेश्वरीको परिक्रमा गराई व्रतालु अन्नदान दिई विधिपूर्वक जात्रा सम्पन्न हुनेछ। पहिलो दिन अस्ति टिपवा जात्रा मनाइएको थियो। र प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट लागु औषध कारोबारमा संलग्न 3 जनालाई पक्राउ गरेको छ। दक्षिणकाली नगरपालिका 5 बुढा नीलकण्ठ नगरपालिका 6 र चन्द्रागिरी नगरपालिका 2 नागढुङ्गाबाट 1-1 जनालाई पक्राउ गरेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अब बाली लगाउनु अघि नै समर्थन मूल्य निर्धारण गरिने, प्रमुख 5 बालीको समर्थन मूल्यका लागि मिति तोकियो। सुकुम्बासीका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा 200 भन्दा धेरैको उपचार, थप उपचार आवश्यक पर्नेलाई वीर र कान्तिमा पठाइयो। र काठमाडौँको कङ्केश्वरीमा 15 फिट लामो सिंहशय्यासन प्रस्तर बुद्ध मूर्ति स्थापना। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पाडीवासीहरूका लागि खुसीको खबर।
9: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
10: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
11: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
12: हेलो
13: हेलो बुढी, के छ खबर?
12: ठिकै छ, चलेकै छ।
13: ल भिडियो अन गर त, तलाई हेरौँ।
12: भिडियो अनै छ त, देख्नु भएन र?
13: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
12: माडीको नेट यस्तै त हो नि।
13: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
11: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
10: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840। साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
14: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ। टेकमाइललाई।

0: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चस्सी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारायणगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
6: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
7: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
3: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653373787।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकको आरोग्य पर्यटनलाई विकास गर्ने भन्दै 5 वर्ष कार्ययोजना सार्वजनिक गरेको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र अद्वितीय आध्यात्मिक परम्परालाई विश्वस्तरमा प्रवर्धन गर्ने भन्दै मन्त्रालयले राष्ट्रिय आरोग्य पर्यटन रणनीति 2026-2035 र कार्ययोजना सार्वजनिक गरेको हो। पर्यटन मन्त्रालयका अनुसार यस रणनीति मार्फत नेपाललाई विश्वकै एक अग्रणी आरोग्य पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने दीर्घकालीन सोच राखिएको छ। सरकारले सन् 2030 सम्ममा नेपाल आउने कुल अन्तर्राष्ट्रिय पर्यटक मध्ये 11% विशेष आरोग्य सेवाका लागि आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्य समेत तय गरेको छ। आरोग्य पर्यटन गन्तव्य नेपाल आर्थिक समृद्धिको आधार भन्ने मुख्य लक्ष्य बोकेको यस रणनीतिले पर्यटन क्षेत्रको विकास मार्फत देशको समग्र आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ। लामो समयदेखिको अन्यलमा रहेको काठमाडौँ चक्रपथ दोस्रो खण्ड कलंकी वसुन्धराको विस्तार प्रक्रियाले अन्तत गति लिने भएको छ। नेपाल सरकार र चिनिया पक्ष बीच यस खण्ड विस्तारका लागि औपचारिक सम्झौता भएसँगै निर्माणको बाटो खुलेको हो। बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनिया राजदूत झाङ माओमिङ बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्र अनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि वसुन्धरासम्मको 8.2 किलोमिटर सड़क तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब 11 अर्ब रुपियाँ अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ। गत फागुनमै सरकारले कर छुटको निर्णय गरिसकेको भए पनि निर्वाचन र सरकार परिवर्तनका कारण सम्झौता प्रक्रियामा ढिलाइ हुँदै आएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मानिसको सम्पत्ति भन्दा आस्थामाथिको आक्रमण खतरनाक हुने बताउनु भएको छ। सुकुम्बासी बस्ती तथा अतिक्रमित घर टहरा हटाएको विषयमा प्रतिक्रिया दिँदै उहाँले सरकारको तयारी नपुगेको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। मन्दिर, स्कूल, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो। उहाँले लेख्नु भएको छ, कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाए। विकास जीवनका लागि हुनुपर्छ, जीवन विकासका लागि होइन। मानिसको सम्पत्ति भन्दा आस्थामाथिको आक्रमण खतरनाक हुन्छ। इतिहास, धर्म, परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ। त्यसतर्फ सरकारको ध्यान पुगोस् उहाँले भन्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।

0: खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। सरकारले सामाजिक सुरक्षा कोषबाट लाभग्राही श्रमिकका लागि 1.5 करोड़सम्मको घर घरेरी सापोटे कार्यक्रम घोषणा गरेको छ। सरकारका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सामाजिक सुरक्षा कोषबाट लाभग्राही श्रमिकका लागि 1.5 करोड़सम्मको घर घरेरी सापोटे कार्यक्रम घोषणा गर्नुभएको हो। मन्त्री यादवले सामाजिक न्यूनतम 6% ब्याज दरमा 1.5 करोड़सम्मको घर घरेरी सापोटे कार्यक्रम घोषणा गरेको मन्त्रालयका प्रवक्ता मेघनाथ रिमालले जानकारी दिनुभएको छ। उहाँका अनुसार 137 अन्तर्राष्ट्रिय श्रमिक दिवस मे 1 को अवसरमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री यादवले एउटा भिडियो सन्देश जारी गर्दै सो घोषणा गर्नुभएको थियो। र हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढ़ी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज बिहानसम्ममा कोशी, बागमती र गण्डकी प्रदेशका केही सड़क खण्डहरूमा सड़क पूर्ण रूपमा तथा आंशिक रूपमा अवरूद्ध भएका छन्। कोशी प्रदेशको सङ्खुवा सभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटखोला गाउँपालिका 4 को वरूणमा गत साउन 17 गते दिउँसो 4 बजे पहिरो गएपछि यो राजमार्ग अहिलेसम्म ठप्प छ। यस्तै भोजपुर को मध्य पहाड़ी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका 5 बोखिममा बाढ़ीका कारण सड़क अवरूद्ध भएको छ। यद्यपि त्यहाँ वैकल्पिक बाटो मार्फत एकतर्फी सवारी साधन सुचारू गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित इको पहिरोका कारण अरनीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। साउन यस्तै म्याग्दीमा पनि पहिरोले सड़क प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका 3 जलथलेमा पहिरो जाँदा बेनी जमसुम सड़क खण्ड प्रभावित भएको छ। सड़क विभाग र सुरक्षा निकायले अवरुद्ध सड़कहरू खुलाउने प्रयास गरिरहेका छन्। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि यही पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
8: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
9: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: पाइन्छ। आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर दक्षित
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: फेसबुक जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: Richland English School, Madi 5, Naya Piparia Ma, Naya Bharna Sambandhi Suchana.
2: एस पिसल्यान्ड इङ्ग्लिस स्कुल माडी पाँचमा शैक्षिक सत्र 2082 का लागि प्ले ग्रुप नर्सरीदेखि कक्षा 9 सम्मका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: विद्यालयका विशेषताहरू:
2: दक्ष तथा तालिम प्राप्त शिक्षकबाट पूर्ण अङ्ग्रेजी माध्यमबाट बालमैत्री शिक्षण पद्धति,
1: खेल सामग्री र अडियो भिडियो प्रयोग मार्फत अध्यापन हुने,
2: मन्टेसोरी विधिबाट पूर्व प्राथमिक कक्षा सञ्चालन र बालमैत्री वातावरणमा कक्षा सञ्चालन,
1: नृत्य गायन अतिरिक्त कक्षा तथा शैक्षिक भ्रमण,
2: यातायात सुविधा र स्वच्छ शान्त वातावरण,
1: स्काउट, टेक्वान्डो, इको क्लब, साइन्स क्लब, फुटबल क्लब आदि जस्ता सह पाठ्यक्रम गतिविधि,
2: व्यवस्थित कक्षा कोठा, सिसी क्यामेरा, आधुनिक कम्प्युटर ल्याब, साइन्स ल्याब र ई पुस्तकालयको व्यवस्था,
1: होम भिजिट र फोन मार्फत विद्यार्थीको अवस्था बारे नियमित जानकारी र कमजोर विद्यार्थीको लागि विशेष कक्षा,
2: मासिक परीक्षा र निरन्तर मूल्याङ्कन प्रणाली, अभिभावक विद्यार्थी परामर्श कक्षा तथा लग बुक र कमेन्ट बुक मार्फत विद्यार्थीको प्रगति पहिचान,
1: समयमै आफ्ना बाबु नानी भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: पिसल्यान्ड इङ्ग्लिस स्कुल माडी पास, नयाँ पिपरिया, चितवन। सम्पर्क 98451 5785, 98550 63912 र 98211 10900।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताउनु भएको छ। नवौं राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले डिजिटल युगमा सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता प्रवर्धन तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधिको भूमिका अपरिहार्य भइसकेको उल्लेख गर्नुभएको छ। सूचना प्रविधिको विस्तार दिगो विकासको आधार भन्ने मूलनारा सहित मनाइँदै गरेको दिवसका सन्दर्भमा मन्त्री तिमल सिन्हाले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्नुभएको छ। यस लक्ष्य प्राप्तिका लागि आगामी दशक लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाइ छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्थायी सेल्टरमा राखिएका सुकुम्बासीहरूका लागि आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका 23 जना बिरामीहरूलाई रेफर गरेको छ। कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट 17 जनालाई वीर अस्पताल र 6 जना बालबालिकाहरूलाई कान्ति बाल अस्पतालमा प्रेषण गरिएको हो। सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गरी मन्त्रालयले कीर्तिपुर र त्रिपुरेश्वरमा शिविर सञ्चालन गरेको थियो। कीर्तिपुरमा आयोजित एक दिने शिविरमा 82 जनाले स्वास्थ्य सेवा लिएका छन्, जसमा 42 जनाको साधारण स्वास्थ्य परीक्षण, 20 जनाको आँखाको उपचार, 20 जनाको दाँत र 14 जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको मन्त्रालयले जनाएको छ। नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियान अन्तर्गत आज स्वयम्भू, बालाजु र माछा पोखरी क्षेत्रमा पनि डोजर चलाउन सुरु गरिएको छ। स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित निकायको समन्वयमा सञ्चालन भइरहेको यो अभियानमा नदी किनार तथा सार्वजनिक जमिन ओगटेर बनाइएका घर, टहरा, पसल र अन्य अस्थायी संरचना हटाउने काम अघि बढाइएको हो। यता अनाम नगर क्षेत्रमा पनि अवैध संरचनामा आज बिहानै डोजर चलाइएको छ। यसअघि हिजो बल्खु, वंशीघाट, गंगबू लगायतका विभिन्न स्थानमा पनि डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइएका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: इजी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौ।

0: बैग तथा श्योर शॉट गिफ्ट्स। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। नेकपा मालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग विस्थापित सुकुम्बासीका लागि गृह क्रान्तिको खाका माग गर्नुभएको छ। प्रधानमन्त्री बालेनले वास्तविक क्रान्ति गृह ज्ञानबाट शुरू हुन्छ भनेपछि उहाँले शनिबार बिहानै फेसबुक मार्फत विस्थापित सुकुम्बासीका लागि गृह क्रान्तिको खाका माग गर्नुभएको हो। विस्थापित सुकुम्बासीका लागि गृह क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू, महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ। प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने भन्दै उहाँले मानवता, मानवीय जिम्मेवारी र दिगो समाधानतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले तत्कालीन समयमा 2075 सालमा बारापुरसामा आएको भीषण आदिबाट प्रभावितहरूका लागि तत्कालीन एमाले नेतृत्वको सरकारले छोटो समयमै आवास निर्माण गरेर पुनर्स्थापना गरेको स्मरण गराउनु भएको छ। र संस्कृत विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले पनि राजीनामा दिनुभएको छ। सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने गरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिश गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन्। उहाँले शुक्रबार राजीनामा दिनुभएको थियो। हिजो राजीनामा दिएको छु, 22 गतेबाट लागू हुने गरी दिएको हो। बीचमा 2 दिन विदा परेको छ, 21 गते विश्वविद्यालयमा विदाई कार्यक्रम हुन्छ उहाँले भन्नुभएको छ। 2081 पुस 7 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्च्याउन नि नमिल्ने, अब टोइलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सेफ छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।

0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374-98510-61-356
1: Barista Bakery Cook Sushi Bartender Housekeeping Reception Pizza Maker Cook Helper Waiter Waitress Lagayat Ka Talimharu Dhamadham Sanchalan Bhai Raheko Chha Sathai Job Guarantee Sahit 6 Mahine Cook Talim Sanchalan Ma Raheko Chha Gari Khane Shiksha हामी सबैको इच्छा।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: लैंड इंग्लिश स्कूल माड़ी पांच नया पिपरिया मा नया भर्ना संबंधी सूचना
1: एस पिसल्यान्ड इङ्ग्लिस स्कुल माडी पाँचमा शैक्षिक सत्र 2082 का लागि प्ले ग्रुप नर्सरीदेखि कक्षा 9 सम्मका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: विद्यालयका विशेषताहरू
1: दक्ष तथा तालिम प्राप्त शिक्षकबाट पूर्ण अङ्ग्रेजी माध्यमबाट बालमैत्री शिक्षण पद्धति
0: खेल सामग्री र अडियो भिडियो प्रयोग मार्फत अध्यापन हुने
1: मन्टेश्वरी विधिबाट पूर्व प्राथमिक कक्षा सञ्चालन र बालमैत्री वातावरणमा कक्षा सञ्चालन
0: नृत्य गायन अतिरिक्त कक्षा तथा शैक्षिक भ्रमण
1: यातायात सुविधा र स्वच्छ शान्त वातावरण
0: स्काउट ताइक्वान्डो इको क्लब साइन्स क्लब फुटबल क्लब आदि जस्ता सह पाठ्यक्रम गतिविधि
1: व्यवस्थित कक्षा कोठा सिसी क्यामेरा आधुनिक कम्प्युटर ल्याब साइन्स ल्याब र ई पुस्तकालयको व्यवस्था
0: होम भिजिट र फोन मार्फत विद्यार्थीको अवस्था बारे नियमित जानकारी र कमजोर विद्यार्थीको लागि विशेष कक्षा
1: मासिक परीक्षा र निरन्तर मूल्याङ्कन प्रणाली अभिभावक विद्यार्थी परामर्श कक्षा तथा लग बुक र कमेन्ट बुक मार्फत विद्यार्थीको प्रगति पहिचान
0: समयमै आफ्ना बाबु नानी भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: पिसल्यान्ड इङ्ग्लिस स्कुल माडी पास नयाँ पिपरिया चितवन सम्पर्क 98451 5785 98550 63912 र 98211 10900
2: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारे यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550 5034
5: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो
6: तर के डियर
5: आजै गएर कहाँ बस्ने हो र
6: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
8: हामी कहाँ एक दिनमै घरगोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
9: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
10: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
11: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
0: प्रोप्राइटर रामबाबु विकास सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
3: It's 12 o'clock. Ahile 12 bajeko cha.

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अतिक्रमित क्षेत्रका संरचना तथा घर टहरा हटाउने अभियान आज पनि निरन्तर। काठमाडौँका स्वयम्भू, बालाजु, माछा पोखरी लगायत क्षेत्र आसपास डोजर चल्यो। पोखरामा 2.25 अर्ब रुपियाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै 3,000 जनालाई रोजगारीको अवसर सिर्जना हुने। नारायणगढ बुटवल सडक खण्डको नवलप्रासी दाउन्नेमा एकतर्फी ढलानको काम सकियो, 2 हप्तापछि पक्की सडकबाटै गाडी चल्ने। अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध, क्युबाको अर्थतन्त्रका प्रमुख क्षेत्रलाई लक्षित। र आइपिएल क्रिकेटमा आज चेन्नई र मुम्बई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले अतिक्रमित क्षेत्रका संरचना तथा घर टहरा हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ। अभियानको दोस्रो चरण अन्तर्गत आजका बिहान काठमाडौँको स्वयम्भू, बालाजु, माछा पोखरी, सिनामङ्गल लगायत आसपास क्षेत्रको नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ। यससँगै हिजो बल्खु, बंशीघाट, गङ्गबु लगायतका विभिन्न ठाउँमा डोजर चलाएर खाली गरिएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्ति बिहिबार देशभरका सबै पालिकालाई पत्र लेख्दै पहिला सुकुम्बासीको पहिचान, व्यवस्थापन अनि मात्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो। तर काठमाडौँमा अभियान निरन्तर छ। यसअघि अभियानको पहिलो चरणमा थापाथली, सिनामङ्गल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई स्थानान्तरण गरिएको छ। कास्कीको पोखरा महानगरपालिकाले फालिएका वस्तुको पुनप्रयोग अर्थात् रिसाइकल तथा अपसाइकल गर्ने उद्देश्यका साथ 2.25 अर्ब रुपियाँको लगानीमा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ। नयाँ बजार प्रदर्शनी केन्द्रमा निर्माणाधीन केन्द्रबाट प्रत्यक्ष रूपमा झन्डै 3,000 व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य छ। पोखरा महानगरका मेयर धनराज आचार्यका अनुसार केन्द्रबाट नयाँ सामग्री उत्पादन गर्ने र सक्रिय आर्थिक प्रणाली, इकोनोमिक इकोसिस्टमबारे अध्ययन गर्ने सिकाइ केन्द्रका रूपमा विकसित गरिनेछ। दक्षिण कोरियाली सरकारको झन्डै 2.25 अर्ब रुपियाँ आर्थिक सहयोगमा सञ्चालित यो आयोजनामा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम तथा कोइकाको साझेदारी रहेको छ। आयोजना कार्यक्रमका लागि कार्यान्वयनका लागि पोखराको शिवालय चोकमा कार्यालय स्थापना गरी स्थानीय साझेदारसँगको समन्वयमा काम अगाडि बढाइएको हो। परियोजनालाई प्रभावकारी बनाउन महानगरको वडा तहमा सामुदायिक समूह गठन गरिएको छ। ती समूहलाई आवश्यक पर्ने प्राविधिक उपकरण र अन्य सामग्री आयोजनाले नै उपलब्ध गराइरहेको मेयर आचार्यले जानकारी दिनुभयो। यो पहलबाट फोहोर व्यवस्थापनको साथै स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने विश्वास छ। परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ। नारायणगढ बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ। आयोजना

0: उत्तरी भाग 65 किलोमिटर सड़क कालोपत्र र ढलानले जोडिएको छ। दाउन्नेको पूर्वी खण्ड पक्की सड़कले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। नारायणगढ बुटवल सड़क विस्तारको काम 2075 साल माघ 24 गते सम्झौता भई 2079 साल साउन 22 गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रणालीले काम सुरु गरेको थियो। नारायणगढ बुटवल सड़कको कुल 113 किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा म्याग्दीमा मह शिकार सुरु, पहिलो दिन झन्डै 70 लिटर मह निकालियो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौँ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौँ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौँ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौँ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौँ। सेउला, माटो, बालुवा थुपारेर राखौँ।
2: आग लागि बारे चासो राखौँ, चनाखो बनाऊ।

0: विगत 39 वर्ष देखि सञ्चालन नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. यतिन्जेल हामीले अतिकर्मी क्षेत्रका संरचना तथा घरटहरा हटाउने अभियान आज पनि निरन्तर काठमाडौँको स्वयम्भू बालाजु र माछा पोखरी आसपासका क्षेत्रमा डोजर चल्यो. नारायणगढ बुटवल सडक खण्डको नवलप्रकाशी धाउनेमा एकतर्फी ढलानको काम सकियो लगायतका पालिका 5 स्वातका महसिकारी लोकबहादुर पाइजाले बताउनुभयो. महसिकारीले डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुन्डिएर मह निकाल्ने गर्छन्. वसन्त र शरद ऋतु महसिकारका लागि उपयुक्त समय मानिन्छ. प्रति लिटर 3,000 देखि 3,500 रुपियाँका दरले भिरमह बिक्री हुने गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ. विद्यालय तिर्वीले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा सञ्चालन गरिरहेको छ. तिर्वी परीक्षा नियन्त्रण कार्यालयले आउँदो साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षाहरूलाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो. अहिले अनियमित भएका शैक्षिक पात्रलाई सुधार्नका लागि महिनामा 3 देखि 4 प्रकारको परीक्षा लिइरहेको र 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा भइरहेको उहाँले बताउनुभयो. अहिले सञ्चालन भइरहेका परीक्षामा झन्डै 1,15,000 परीक्षार्थी सहभागी छन्. अब विदेशको खबर. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा सरकारमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने उद्देश्यसहित नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ, जसले पहिलेदेखि लागू रहेका प्रतिबन्धलाई अझ विस्तार र कडाईका साथ लागू गर्ने सङ्केत दिएको छ. आदेश अनुसार अमेरिकाभित्र रहेका अमेरिकी नागरिक, संस्था वा व्यक्तिको नियन्त्रणमा रहेका संस्थाहरू यो आदेशको दायरामा पर्नेछन्। साथै भविष्यमा आवश्यक ठानिएका अन्य क्षेत्रहरू पनि समावेश गर्न सकिने अधिकार सम्बन्धित निकायलाई दिइएको छ. त्यसै गरी अमेरिकी सरकारले कुनै पनि विदेशी वित्तीय संस्थाले क्युबा सरकारसँग सम्बन्धित व्यक्तिका लागि महत्त्वपूर्ण कारोबार गरेको पाइएमा त्यसमाथि प्रतिबन्ध, जरिवाना वा अन्य कारवाही गर्न सकिनेछ. यसले क्युबाको अन्तर्राष्ट्रिय व्यापार र लगानीमा थप अवरोध सिर्जना गर्न सक्ने चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ. यसले अमेरिका र क्युबा बीचको राजनीतिक सम्बन्धमा थप तनाव उत्पन्न गर्ने पनि सम्भावना बढेको छ. अब खेल खबर. इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन्. यो खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ. चेन्नई 8 खेलमा 6 अङ्कसहित अङ्क तालिकाको 7 र मुम्बई 8 खेलमा 4 अङ्कसहित 9 स्थानमा रहेको छ. आइपिएल क्रिकेटमा अहिलेसम्म चेन्नई र मुम्बई बीच 40 पटक खेल भएका छन्, जसमा मुम्बईले 21 पटक र चेन्नईले 19 पटक जितेको छ. गैराती भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई 7 विकेटले हरायो. आइपिएल क्रिकेटमा 10 टोली सहभागी छन्. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. अतिकर्मी क्षेत्रका संरचना तथा घरटहरा हटाउने अभियान आज पनि निरन्तर. काठमाडौँका स्वयम्भू बालाजु माछा पोखरी आसपासका क्षेत्रमा डोजर चल्यो. पोखरामा 2.25 अर्ब रुपियाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै 3,000 रोजगारीको अवसर सिर्जना हुने. नारायणगढ बुटवल सडक खण्डको नवलपरासी दाउन्नेमा एकतर्फी ढलानको काम सकियो. 2 हप्तापछि पक्की सडकबाट गाडी चल्ने. अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध. क्युबाको अर्थतन्त्रका प्रमुख क्षेत्रलाई लक्षित. र आइपिएल क्रिकेटमा आज चेन्नई र मुम्बई खेल्दै. दिउँसो 12 बजेको नेपाल खबर सकियो.

0: अब केही पनि हुँदैन, अब त्यसो भएर चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0956951174, मोबाइल 98555509।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-494-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहित को पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
3: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।
4: हेलो आयन, के छ?
5: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-028-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-5553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपालमा सड़क दुर्घटनाको अवस्था भयावह बन्दै गएको तथ्य सार्वजनिक भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालै सार्वजनिक गरेको यातायात सुधार सुझाव कार्यदल 2080 प्रतिवेदनले नेपालमा वर्षेनी करिब 3,000 नागरिकले सड़क दुर्घटनामा ज्यान गुमाउने गरेको डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेको छ। पूर्व सचिव शरद चन्द्र पौडेलको संयोजकत्वमा गठित विज्ञ कार्यदलको प्रतिवेदन अनुसार सड़क दुर्घटनामा ज्यान गुमाउने मध्ये 50% भन्दा बढ़ी मोटरसाइकल लगायत दुई पाङ्ग्रे सवारीका चालक र सवार रहेका छन्। दुर्घटनाको यो बढ्दो दरलाई न्यूनीकरण गर्न कार्यदलले नीतिगत र व्यवहारिक सुधारका कड़ा कदमहरू चाल्न सरकारलाई सुझाव दिएको छ। साथै सड़क निर्माणकै चरणमा हुने प्राविधिक त्रुटिका कारण धेरै दुर्घटना हुने गरेको औल्याउँदै प्रतिवेदनले अबदेखि सड़क निर्माण गर्दा अनिवार्य सड़क सुरक्षा परीक्षण लागू गर्नुपर्ने प्रस्ताव समेत गरेको छ। त्यस्तै लामो दूरीका सवारी साधनहरूमा हुने दुर्घटना रोक्न चालकको ड्यूटी समय र आरामको विषयलाई कड़ा रूपमा नियमन गर्नुपर्नेमा कार्यदलले जोड़ दिएको छ। सरकारले काठमाडौँका विभिन्न सुकुम्बासी तथा नदी किनारका बस्तीमा डोजर चलाउने कार्यलाई आज पनि निरन्तरता दिएको छ। दोस्रो चरणको अभियान अन्तर्गत आज बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा अवैध संरचनाहरू हटाउने कार्य भइरहेको छ। आज बिहान स्वयम्भू क्षेत्रबाट शुरू भएको डोजर चल्ने क्रम अहिले बालाजु र माछा पोखरी क्षेत्रसम्म पुगेको छ। यता अनाम नगर स्थित धोबी खोला किनारका बस्तीहरूमा पनि सरकारले उत्तिकै सक्रियताका साथ संरचनाहरू भत्काइरहेको छ। यसअघि शुक्रबार मात्रै टेकु शङ्खमूल बल्खु बंशीघाट क्षेत्रमा डोजर चलाइएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बस्ती भत्काइएपछि हालसम्म 1,414 विस्थापित नागरिकहरू सरकारको सम्पर्कमा आएका छन्। तर वास्तविक सुकुम्बासीको पहिचान नगरी हचुवाका भरमा डोजर चलाइएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ। सुकुम्बासीको व्यवस्थापन गर्ने नाममा व्यक्तिको निजी सम्पत्ति र कानूनी घरहरूमा समेत जोखिम बढेको भन्दै स्थानीय बासिन्दा आतंकित बनेका छन्। नदी किनारमा घर भएका सर्वसाधारण यति बेला कतिखेर डोजर आउने हो भन्ने त्रासमा छन् भने हुलमुलमा आफ्नै वैध घर समेत फत्किन सक्ने डरले धेरैले आफ्नो घरको बाहिरी भित्तामा जग्गा धनी पूर्जाका फोटो कपी टाँसेर बस्न थालेका छन्। यसअघि पहिलो चरणमा थापाथली कैरीगाउँ मनोहरा क्षेत्रका बस्तीहरू हटाइसकेको सरकारको यो अभियानलाई अझै विस्तार गर्ने संकेत दिएको छ। घनश्याम भूषाल नेतृत्वको नेकपा संयुक्तले सरकार विरूद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ। पालिन्द्र शाह नेतृत्वको सरकारले संसदलाई छले र अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबार विहीन बनाएको विरोधमा नेकपा संयुक्त बैशाख 23 बुधबार दिउँसो 1 माइतीघरमा प्रदर्शन गर्ने भएको हो। नेकपाका संयुक्तका केन्द्रीय प्रसार विभाग दामोदर अरियालले यसबारे जानकारी दिँदै नवनिर्वाचित बालेन सरकारद्वारा संसदलाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको शुरूआतमा सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबार विहीन बनाएकोमा असहमति प्रकट गर्दै प्रदर्शन गर्ने बताउनुभयो। उक्त दिन माइतीघरमा उपस्थित हुन पार्टीका कार्यकर्ता र आम जनसमुदायहरूलाई अपील समेत गरेको नेकपाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 kg एरियल, टॉप लोड वॉशिंग मशीन में 2 kg एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 kg एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। त्रिभुवन विश्वविद्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार नै परीक्षा सञ्चालन गर्ने भएको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक पात्र सुधार्न अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको हो। शैक्षिक पात्र सुधार्नकै लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको र 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। वैशाख महिनामा मात्रै 4 प्रकारका स्नातक तहतर्फ पीएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष तथा बीटेक पहिलो र दोस्रो वर्षका परीक्षा भइरहेका छन्। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गरिने जानकारी दिनुभएको छ। त्यस्तै असार महिनामा स्नातक तहको सबै संकायको 4 वर्षको नियमित परीक्षा तोकिएको छ। अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब 1,15,000 परीक्षार्थी सहभागी भएका छन्। यस्तै परीक्षा नियन्त्रण कार्यालयले 100 दिनमा नै परीक्षाफल प्रकाशन गर्ने गरेको छ। र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको जीप दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारसम्म समवेदना प्रकट गरेको छ। एकैपटक यति धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले स्तब्ध र मर्माहत बनाएको रासोपाले बताएको छ। त्यस्तै दुर्घटनाको 3 दिनपछि विज्ञप्ति जारी गरेर रासोपाले सड़क दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकास दृढताका साथ अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: पर्यटन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98 5 50 77 0 61 र 98 5 50 77 0 53।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधी खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधी सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधी चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3818-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556-490-374-98-510-61-356-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कोरियामा,
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493580 र 98 550 26 440।
3: It's 3 o'clock. अहिले 3 बजेको छ।
4: अहिले दिउँसोको 3 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अतिक्रमित संरचना हटाउने काम तीव्र रूपमा चल्दै आज पनि झण्डै 600 भन्दा बढी अनधिकृत घरटहरा भत्काइँदै। लुम्बिनी, बागमती र कोशी प्रदेशका केही ठाउँमा वर्षा। देशका धेरै जसो ठाउँको मौसम बदली। सुदूरपश्चिम, लुम्बिनी र मधेसका 1-2 ठाउँमा हावाहुरी चल्ने सम्भावना। असारभित्र 30 वर्षदेखिका सबै मौका परीक्षा सक्ने त्रिवीको तयारी। 100 दिनमै नतिजा प्रकाशन गर्ने। विश्वकै धनी व्यक्ति एलन मस्कलाई 2025 लागि टेस्लाले 158 अर्ब डलर तलब दिने। टेस्लाको बजार मूल्य 8.5 ट्रिलियन डलर पुर्याउने लक्ष्य। र आईपीएल क्रिकेटमा आज चेन्नई र मुम्बई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। अतिक्रमित संरचना हटाउने काम आज पनि चलिरहेको छ। बिहानैदेखि रुद्रमती, घट्टेकुलो, स्वयम्भू, बालाजु क्षेत्रमा डोजर चलाइएको छ। अतिक्रमित क्षेत्रका 600 भन्दा बढी संरचना हटाउने सरकारको तयारी छ। आज अतिक्रमित संरचना भएका ठाउँबाट हटाएका बासिन्दाहरूलाई पनि स्क्रिनिङका लागि दशरथ रंगशालामा लिने तयारी छ। नदी किनारमा घर भएकाहरूले आफ्नो घरमा जग्गाधनी पूर्जा समेत टाँसेका छन्। संरचना हटाउने क्रममा विष्णुमती नदी किनारमा पुगेको डोजर भने केही बेर रोकिएको छ। यो ठाउँका केही स्थानीयले आफूसँग लाल पूर्जा रहेको दावी गरेपछि अहिले डोजर रोकिएको छ। स्थानीयहरू अतिक्रमित संरचना भत्काउँदा आफ्नो घर पर्ने डरले पूर्जा टाँसेर बसेका थिए। सुकुम्बासीहरूलाई विभिन्न सेल्टरहरूमा राखिने महानगरपालिकाको तयारी छ। यसअघि हिजो बल्खु, टेकु, बंशीघाट, शंखमुल लगायतका क्षेत्रमा 744 घर टहरा भत्काइएका थिए। त्यसमध्ये हिजो बेलुकीसम्म 323 परिवार सरकारको सम्पर्कमा आइसकेका छन्। यसैबीच सुकुम्बासी बस्ती खाली गराउने सरकारको कदम विरूद्ध केही अभियन्ताहरूले आज काठमाडौँको माइती घरमा प्रदर्शन समेत गरेका छन्। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षासँगै मौसम बदली भएको छ। अहिले लुम्बिनी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली र वर्षा समेत भएको छ। महाशाखाका अनुसार यी प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आज रातको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा अन्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। विशेष गरी पहाड़ी र तराईका विभिन्न ठाउँमा हावाहुरीको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूको सुझाव छ। यो हप्ता मौसम यस्तै रहने अनुमान छ। मौसमविद हरिप्रसाद दाहालले अबको एक हप्ता देशका विभिन्न ठाउँमा मध्यम र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमी रहने बताउनुभयो। विशेष गरी यो हप्ता कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेश पानी पर्न सक्ने अनुमान छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले आउँदो साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा भइरहेको उहाँको भनाइ छ। वैशाख महिनामा मात्रै 4 किसिमका परीक्षा सञ्चालन भइसकेका छन्। स्नातक तहतर्फ बीएएलएलबीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, बीटेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आउँदो साउनदेखि शैक्षिक पात्रमा भएअनुसार 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो। उहाँका अनुसार जेठ महिनामा 3 वर्ष स्नातक तहको पहिलो वर्ष र 4 वर्ष स्नातक तहतर्फ पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष, बीटेक तेस्रो वर्षको परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकिएको छ। यस्तै असार महिनामा स्नातक तहको सबै संकायको 4 वर्षको नियमित परीक्षा तोकिएको छ। यसैबीच परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्पन्न भएको 100 दिनमा नै परीक्षाफल प्रकाशित गर्न थालेको परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-493-555।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पछिल्लो समय सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कडाई गरेपछि वीरगंज बजारमा ग्राहकको चहल पहल बढ्दै गएको व्यवसायीहरूले बताएका छन्। सबैजसो सामान किनमेल गर्न सीमा पारी नै जानु सामान्य जस्तै भए पनि भन्सारमा कडाई शुरू भएसँगै व्यापार 25% बढेको व्यवसायीहरूको भनाइ छ। सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न सकेको खण्डमा व्यापार पहिलेको तुलनामा 50% बढ्न सक्ने अपेक्षा छ। स्थानीय व्यापारी जयप्रकाश खेतानले भन्सार क्षेत्रमा सरकारले कडाई गरेसँगै पसलमा पहिलेको तुलनामा 30% बढी व्यापार हुन थालेको बताउनुभयो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले सरकारले सीमावर्ती क्षेत्रमा कडाई गरेसँगै अनौपचारिक ढंगले हुने आयातमा कमी आउने बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सीमावर्ती क्षेत्रमा 100 धेरैको सामान ल्याउने प्रावधानका कारण सीमा क्षेत्रका बासिन्दाका लागि उपयुक्त नभएको बताउनुभयो। वीरगंज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको 9 महिनामा 6,94,05,00,00,000 रुपियाँ पर्ने वस्तु तथा सामान आयात भएको छ। यो वस्तु तथा सामान आयात हुँदा कार्यालयले यो अवधिमा 1,77,66,00,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। यस्तै 140 MW क्षमताको तनहुँ जलविद्युत आयोजनाको 75% भौतिक प्रगति पूरा भएको छ। तनहुँको रिसुङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनामा पहिलो चरण अन्तर्गत बाँध लगायत संरचना, दोस्रो चरणमा मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरण र तेस्रो चरणमा दमौली भरतपुर 220 KV प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। विद्युत गृह, केबल, सुरुङ, सर्च ट्याग, त्यसै गरी टेलरेस लगायत संरचनाको मुख्य काम सम्पन्न भइसकेको छ। आयोजनाको कुल लागत, प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत गरी 50,50,00,000 अमेरिकी डलर अनुमान गरिएको छ। यसमध्ये एसियाली विकास बैंक एडीबीले 15 करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले 18,40,00,000 रुपियाँ, युरोपियन लगानी बैंकले 8,50,00,000 र सरकार तथा नेपाल विद्युत प्राधिकरणले 8,60,00,000 अमेरिकी डलर लगानी गर्ने व्यवस्था गरिएको छ। यस्तै 132 KV क्षमताको म्याग्दी करिडोर प्रसारण लाइन आयोजना निर्माण कार्य पनि शुरू भएको छ। म्याग्दी नदीमा निर्माणाधीन 3 जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न डबल र मल्टी सर्किट प्रसारण लाइन निर्माण थालिएको हो। धौलागिरी गाउँपालिका 4 जेलतुङदेखि वडा नम्बर 3 र 7 हुँदै मालिका गाउँपालिका 7 को डाँडाखेत सब स्टेशनसम्म 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ। आयोजनाबाट 164.75 MW विद्युत प्रसारण लाइन प्रणालीमा थपिने हाइड्रो इम्पायरका संचालक पूर्णबहादुर पुनले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृत एलन मस्कका लागि सन् 2025 $158 अर्ब बराबरको तलब प्याकेज मूल्याङ्कन गरेको छ। तर कम्पनीले मस्कले अहिले नै यो रकम प्राप्त नगर्ने जनाएको छ। यो तलब संरचना कम्पनीका शेयरधनीहरूले स्वीकृत गरेको दीर्घकालीन प्रोत्साहन योजनामा आधारित रहेको बीबीसीले लेखेको छ। यो योजना अनुसार मस्कले अत्यन्त महत्वाकांक्षी लक्ष्यहरू पूरा गरे मात्र तलबको रूपमा शेयर पाउनुहुनेछ। ती लक्ष्यहरूमा टेस्लाको बजार मूल्य $8.5 trillion पुर्याउने, वार्षिक 2 करोड गाड़ी उत्पादन गर्ने, 10 मिलियन पूर्ण रूपमा सेल्फ ड्राइभिङ सदस्यता पुर्याउने र 10 लाख रोबोट ट्याक्सी सञ्चालनमा ल्याउने जस्ता उद्देश्यहरू समावेश छन्। ती लक्ष्यहरू पूरा भएमा मस्कले थप $40 करोड भन्दा धेरै टेस्ला शेयर प्राप्त गर्नुहुनेछ। यसको मूल्य कम्पनीको बजार पूँजीकरण बढेमा झण्डै $1 trillion पुग्ने अनुमान छ। मस्क अहिले विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा रहँदै आउनु भएको छ। उहाँको सम्पत्ति झण्डै $651 अर्ब रहेको छ भने फोर्ब्सले यो अनुमान $788 अर्ब पुग्ने भनेको छ। यस्तै मस्कै अर्को कम्पनी स्पेस एक्सले निकट भविष्यमा सार्वजनिक शेयर निष्कासन गर्ने तयारी समेत गरिरहेको छ। यसले मस्कको सम्पत्तिलाई अझ बढाउने अपेक्षा गरिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अतिक्रमित संरचना हटाउने काम तीव्र रूपमा चल्दै झण्डै 600 भन्दा बढी अनधिकृत घरटहरा भत्काइँदै, लुम्बिनी बागमती र कोशी प्रदेशका केही ठाउँमा वर्षा, देशका धेरैजसो ठाउँको मौसम बदली, सुदूरपश्चिम लुम्बिनी र मधेसका एक दुई ठाउँमा हावाहुरी चल्ने सम्भावना, असारभित्र 30 वर्षदेखिका सबै मौका परीक्षा सक्ने त्रिवीको तयारी, 100 दिनमै नतिजा प्रकाशन गर्ने लक्ष्य, विश्वकै धनी व्यक्ति एलन मस्कलाई सन् 2025 लागि टेस्लाले $158 अर्ब दिने, टेस्लाको बजार मूल्य $8.5 trillion पुर्याउने लक्ष्य, र आईपीएल क्रिकेटमा आज चेन्नई र मुम्बई खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083

0: को स्वागत र आतिथ्य का लागि सधैं तत्पर
1: झुले अर्गानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारी का लागि फोन नम्बर 9861946566 र 9841294481। वेबसाइट झुले.com.np।
3: घाटी उपचार का लागि अन्तर्राष्ट्रिय स्तर को प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौं कलंकी का साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पताल मा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दु को अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिका को आँखा को पावर बढ्न रोक्ने मायोपिया कंट्रोल लेन्स ड्राई आँखा को थेरापी आँखा को पर्दा तथा जलबिन्दु को उपचार नाक कान घाटी को उपचार सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नंबर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि सधैँका लागि दृष्टि।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरसँगै खेल खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिका 23 जोर गणेश ओम बहाल टोलको नुचे बहा विहारबाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तुत बुद्धको मूर्ति आफ्नै ठाउँमा फर्काइएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको ट्युबाइट हाउस कलेक्सनमा पुगेको यो मूर्ति 2078 साल फागुन 18 गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्व विभाग नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो। हिजो बुद्ध जयन्तीको अवसर पारेर बिहारमा मूर्तिलाई मूल आसनमा पुनस्थापित गरिएको हो। हनुमान ढोकाबाट बिहारमा मूर्ति लैजाँदा कार्यवाहक मेयर सुनिता डंगोल वडा नम्बर 23 वडा अध्यक्ष मचा राजा महर्जन सदस्यहरूले बाजागाजा सहित उत्सव गर्नु भएको थियो। यस अवसरमा कार्यवाहक मेयर डंगोलले मूर्तिहरूको सुन्दरता बस्ती र चोकहरूमा हुने बताउनुभयो। राष्ट्रिय संग्रहालयका प्रमुख अरूणा नकर्मीले सम्पदा संरक्षणमा पालिका सरकार समुदायका बीच समन्वय उत्कृष्टताको नमूना रहेको बताउनुभयो। जलवायु परिवर्तनका कारण सीमान्तकृत समुदाय विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूमा परेको प्रभावलाई उजागर गर्ने उद्देश्यले राजधानीमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महासंघको आयोजनामा पाटन दरबार क्षेत्रमा प्रदर्शनी गरिएको हो। प्रदर्शनीमा अपाङ्गता भएका व्यक्ति तथा नभएका कलाकारहरूले जलवायु परिवर्तनका कारण आफ्नो जीवनमा परेका असरलाई चित्र मार्फत प्रस्तुत गरेका छन्। महासंघकी अध्यक्ष प्रतिमा गुरूङले 2072 सालको भूकम्पपछि जलवायु परिवर्तनले सीमान्तकृत सम्पदाको समुदायका महिला बालबालिका र ज्येष्ठ नागरिकमा पारेको प्रभाव बारे चित्रकला मार्फत उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो। गएको 24 घण्टामा 1720 जना गाड़ी चालक कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 8,58,000 रूपियाँ राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँगरक्सी खाएको 136, नियम विपरीत राइड सेयरिङ गरेका 124, ट्राफिक संकेत उल्लंघनकर्ता 129 र तीव्र गतिमा गाड़ी चलाएका 175 जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 206, निषेधित क्षेत्रमा हर्न बजाउने 28, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 92, निर्धारित ठाउँमा यात्री चढाउने र ओलाले नियम उल्लंघन गर्ने 20 र अन्य गाड़ीका नियम पालना नगरेका 1810 जनालाई कारवाही गरिएको छ। ज्यान मार्ने मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। काभ्रेको चौरङ्गी फेदी घर भई अहिले काठमाडौँ कोटेश्वर बस्ने 28 वर्षीय सुजित थापा पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको जनाएको छ। इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। चेन्नई 8 खेलमा 6 अङ्कसहित तालिकाको 7 र मुम्बई 8 खेलमा 4 अङ्कसहित 9 स्थानमा छ। आइपीएल क्रिकेटमा अहिलेसम्म चेन्नई र मुम्बई बीच 40 पटक खेल भएका छन्, जसमा मुम्बईले 21 पटक र चेन्नईले 19 पटक जितेको छ। गैराती भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई 7 विकेटले हरायो। आइपीएल क्रिकेटमा 10 टोली सहभागी छन्। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित केही ठाउँमा वर्षा, देशका धेरैजसो ठाउँको मौसम बदली। काठमाडौँको ओम बहालबाट अमेरिका पुर्याएको बुद्धको मूर्ति वज्र धातु बिहारमा पुनस्थापना।

सम्पदा संरक्षणमा स्थानीय सरकार र समुदाय बीचको समन्वय महत्वपूर्ण र ट्राफिक कारवाहीबाट एकै दिन 8.5 लाख रुपियाँ भन्दा बढी राजस्व संकलन. अहिलेलाई चार भन्जाङभित्रका खबर यति नै. बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला. शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ.

0: घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0956-493-440, 493-580 र 98-550-2640
1: It's 5 o'clock. अहिले 5 बजे को साम. 5 बजे.

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेलले आज तीनवटा नयाँ अध्यादेश जारी गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम ती अध्यादेशहरू जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले तत्काल आवश्यक ठानेका यी विषयहरूलाई कानूनी रूप दिन अध्यादेशको बाटो रोजिएको हो। सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुनः भत्किएको छ। डाइभर्सन भत्किँदा दुई जिल्ला बीचको आवत जावत पूर्ण रूपमा प्रभावित भएको छ। केही दिन अघि सामान्य वर्षाले क्षति पुर्याएको उक्त डाइभर्सन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो, तर बिहिबार रातिदेखि परेको वर्षाका कारण शनिबार बिहान डाइभर्सन फेरि बगेको छ। पुल क्षेत्रभन्दा करिब 300 मिटर अगाडि बनाइएको माटो तथा बालुवाको अस्थायी बाँध बाढीले बगाएपछि सयौं सवारी साधन बाटोमै अलपत्र परेका छन् भने यात्रीहरूलाई गन्तव्य पुग्न निकै समस्या भएको छ। बितेको 24 घण्टामा 1720 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 8,58,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 136, नियम विपरीत राइड सेयरिङ गरेका 124, ट्राफिक संकेत उल्लङ्घनकर्ता 129 र तीव्र गतिमा सवारी साधन हुर्क्याएका 175 जनालाई कारवाही गरिएको हो। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 206, निषेधित क्षेत्रमा हर्न बुझाउने 28, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 92, निर्धारित स्थानमा यात्री चढाउने र ओडाल्ने नियम उल्लङ्घनकर्ता 20 र अन्य सवारी नियम पालना नगरेका 1810 जनालाई कारवाही गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरुको खरीदमा आकर्षक अफर। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज काठमाडौँ महानगरपालिका 16 बालाजु स्थित विष्णुमती नदी र धोबी खोला नदी किनारमा रहेका घर टहरा हटाइँदैछ। स्वयम्भू, बालाजु, गंगबु बस पार्क, देवीनगर लगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ। सरकारले शुक्रबार बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो। र महोत्तरीको सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको स्याउ सहित 3 पिकअप गाड़ी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। मनराज सिसुवा नगरपालिका 2 स्थित सीमा क्षेत्रबाट तस्करी प्रयोजनका लागि लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको संयुक्त टोलीले 6,009 केजी लोड भएका पिकअपलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। तस्करीको शैलीमा भारततर्फ लैजान लगिएको उक्त स्याउ र प्रयोग गरिएका 3 पिकअप गाड़ीलाई आवश्यक कानूनी कार्यवाहीका लागि फन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
9: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
10: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
11: पाइन्छ।

0: अब केही पनि हुँदैन, अब त्यसबाट चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556-95-174, मोबाइल 98-550-50-934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: सीधा कुरा, प्रश्न विचार.
5: उज्यालो रेडियो नेटवर्क.
4: अहिले बेलुकीको 6 बज्यो.
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
6: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपति पौडेलद्वारा थप 3 अध्यादेश जारी, केही अध्यादेश अध्ययनकै क्रममा।
0: अधिक्रमित क्षेत्रबाट हटाएका थप 260 परिवार सरकारको सम्पर्कमा, स्वास्थ्य परीक्षण गरी होल्डिङ सेन्टरमा पठाइँदै।
1: श्रमिकका आवाज उठाउन गीत संगीतको महत्वपूर्ण भूमिका, समाज परिवर्तन नभएसम्म यसलाई निरन्तरता दिनुपर्नेमा जोड।
2: अहिले पनि अझै नै गणतन्त्र आएको छैन, जनताले भन्ने भएको छैन, शासकको सोचमा, शासकको काम गर्ने कार्यशैलीमा, शासकको चेतनामा, विवेकमा यी कुराहरूले
0: अमेरिकाको न्यू मेक्सिकोमा सामाजिक सञ्जाल बन्द गर्ने मेटाको चेतावनी, मेटामाथि बाल बालिकाका लागि अस्वस्थ र लत लाग्ने खालको सामग्री बनाएको आरोप।
1: र प्रधानमन्त्री कप एनबीए भलिबल लिगमा महिला तर्फको उपाधि पुलिसले जित्यो, पुरुष तर्फको फाइनल खेल चल्दै। आइपिएल क्रिकेटमा आज चेन्नई र मुम्बई खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: बेचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। राष्ट्रपतिले संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशका आधारमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिबार सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको थियो। सरकारले 6 अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिलेसम्म 5 अध्यादेश जारी गर्नुभएको छ भने अब केही अन्य अध्यादेश अध्ययनकै क्रममा छन्।
1: काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत घरटहरा हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण संकलन तथा स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरको दशरथ रंगशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारहरूको व्यवस्थापन, विवरण संकलन र स्वास्थ्य परीक्षण एकैसाथ अघि बढ़ाएको हो। नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाइएका बासिन्दाहरूका लागि सरकारले विशेष बहुआयामिक सेवा शिविर सञ्चालनमा ल्याएको छ। आज शनिबार मात्रै उपत्यकाका विभिन्न ठाउँबाट आएका झण्डै 260 सुकुम्बासी परिवारले आफ्नो विवरण दर्ता गराएका छन्। यो सँगै अहिलेसम्म नाम दर्ता गराउने परिवारको संख्या 570 पुगेको छ। यससँगै सञ्चालनमा रहेको स्वास्थ्य शिविर मार्फत 85 जनाले स्वास्थ्य परीक्षण गराएका छन्। स्वास्थ्य परीक्षणका क्रममा 3 गर्भवती महिलाको स्वास्थ्य जाँच गरिएको छ भने 15 मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएपछि थप परामर्शका लागि सिफारिस गरिएको जनाइएको छ। शिविरमा आजदेखि टिटानसको खोप लगाउने तथा घाउ चोटको ड्रेसिङ गर्ने सेवा पनि शुरू गरिएको छ। सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान आज पनि दिनभर चल्यो। संघीय सरकार, काठमाडौँ महानगरपालिका, सुरक्षा निकाय र उपत्यका विकास प्राधिकरणको संयुक्त टोलीले विशेष गरी नदी किनार तथा जोखिमयुक्त बस्तीहरूलाई लक्षित गर्दै अतिक्रमित संरचना अघि बढाएको हटाउने कार्यक्रम अघि बढाएको हो। दोस्रो चरणको अभियान अन्तर्गत रुद्रमती, घट्टेकुलो, स्वयम्बू र बालाजु क्षेत्रमा बिहानैदेखि डोजर चलाइएको छ। आज मात्र 600 भन्दा बढी अनधिकृत घरटहरा हटाउने कार्य भइरहेको छ। यसै क्रममा नयाँ बस पार्क नजिक विष्णुमती नदी किनारमा केही समय स्थानीयको लाल पूर्जा दाबीपछि डोजर रोकिए पनि पछि पुनः काम अघि बढाइएको छ। यसअघि हिजो मात्रै बल्खु, टेकु, बन्सीघाट र शङ्खमूल लगायतका क्षेत्रमा 744 घरटहरा फत्काइएको थियो। हिजो मात्रै 323 परिवार सरकारको सम्पर्कमा आएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार नदी किनार क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्ने झण्डै 3,459 परिवार रहेका छन्। अभियानबाट विस्थापित परिवारलाई व्यवस्थापन गर्न दशरथ रंगशालामा स्क्रिनिङ गरिनुका साथै विभिन्न होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ। सरकारले असुरक्षित क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई तत्काल सुरक्षित आश्रय स्थल उपलब्ध गराउँदै दीर्घकालीन व्यवस्थापन प्रक्रिया अघि बढाएको जनाएको छ।
0: काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँ केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिले कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइरहेको छ। महाशाखाका अनुसार यी प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आज रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा अन्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ। विशेष गरी पहाड़ी र तराईका विभिन्न ठाउँमा हावाहुरीको जोखिम बढ़िरहेको छ। यो हप्ता मौसम यस्तै रहने अनुमान छ। मौसमविद हरिप्रसाद दाहालले अबको एक हप्ता देशका विभिन्न ठाउँमा मध्यम र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको बताउनु भएको छ।
1: सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। अस्ति बिहिबार रोल्पाको थवाङ गाउँपालिका एक सल्यापमा भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको दुर्घटनापछि दुःख व्यक्त गर्दै सरकारले दुर्घटनाको छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जनाएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज विज्ञप्ति निकालेर जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको समयावधि आज सकिँदैछ। गाड़ी दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढ़ताका साथ अघि बढ़ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ।
0: देशभर पछिल्लो 24 घण्टामा 17 विपदका घटनामा फेरि एकजनाको ज्यान गएको छ। 4 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा आग लागि, हावाहुरी, चट्याङ, सर्पदंश, बाढ़ी र पहिरोका घटना भएका हुन्। पहिरोका कारण ब्याग्दीको रघुगंगा गाउँपालिका एकमा सड़क निर्माणका क्रममा एक्सकाभेटर सहित पुरिँदा 52 चालकको ज्यान गएको छ। यस्तै रोल्पामा चट्याङ लागेर 3 बालिका घाइते हुनुभएको छ भने मोरङ, रूपन्देही र बाँकेमा सर्पको टोकाईबाट 3 छुट्टाछुट्टै घटना मा 3 घाइते भएका छन्। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, क्यान्सर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556493333, 4395555।
12: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति पौडेलद्वारा थप 3 अध्यादेश जारी, अतिक्रमित क्षेत्रबाट हटाइएका थप 260 परिवार सरकारको सम्पर्कमा, काठमाडौँ उपत्यका सहित केही ठाउँमा हल्का वर्षा, सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्ने प्रतिबद्धता जनायो, देशभर पछिल्लो 24 घण्टामा 17 विपदका घटना लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नारायणगढ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सड़कको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको हो। पूर्वी खण्ड दाउन्नेमा झण्डै 4 किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको खनालले बताउनुभयो। एकतर्फी ढलानको काम सकिएको हुँदा अबको 2 हप्तापछि त्यस क्षेत्रका पक्की सड़कबाटै गाड़ी चल्नेछन्। दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य पानी पर्दा पनि गाड़ी चिप्लिने र जामको समस्या थियो। सूचना अधिकारी खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ बुटवल सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको पूरै भाग 65 किलोमिटर सड़क कालोपत्र र ढलानले जोड़िएको छ।
0: पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आय आर्जन र पर्यटनसँग जोड्ने उद्देश्य सहित 2.25 अर्ब रूपियाँको लगानीमा अत्याधुनिक रिसाइकल तथा अपसाइकल केन्द्र निर्माण गरिरहेको छ। नयाँ बजारको प्रदर्शनी केन्द्रमा निर्माणाधीन कोसेली घर नामक परियोजनाबाट झण्डै 3,000 मानिसलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने अपेक्षा भएको छ। दक्षिण कोरियाली सरकारको सहयोग तथा यूएनडीपी र कोइकाको साझेदारीमा अघि बढ़ेको परियोजनाले फोहोरलाई उपयोगी तथा मूल्यांकन सामग्रीमा रूपान्तरण गर्ने सिकाई केन्द्रका रूपमा समेत काम गर्नेछ। महानगरका 33 ओडामा सामुदायिक समूह गठन गरी तालिम समेत सञ्चालन भइरहेको छ। परियोजनालाई ग्रीन भेन्चर जोनका रूपमा विकास गर्दै फोहोरबाट बनेका सामग्रीको प्रदर्शनी र बिक्री मार्फत पोखरालाई नयाँ पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। निर्माण कार्य झण्डै 1.5 वर्षमा सम्पन्न गर्ने योजना छ।
1: त्रिभुवन विश्वविद्यालय त्रिवीले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको

0: दोस्रो वर्ष स्नातक तह नियमित दोस्रो वर्ष बीटेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा अनुसार 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो।
1: महोत्तरीको मनरासीवा नगरपालिका दुई सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको स्याउसहित तीनवटा पिकअप गाड़ी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 9 महोत्तरी गण तथा मातहत युनिटले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा 6900 केजी स्याउ बरामद गरेको जनाएको छ। बरामद गरिएका स्याउ तथा गाड़ीहरू आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
0: 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना 75% भौतिक प्रगति पूरा भएको छ। तनहुँको रिसिङ गाउँपालिका एक छापुटारमा निर्माणाधीन आयोजनामा पहिलो चरण अन्तर्गत बाँध लगायत संरचना हेडवर्क्स, दोस्रो चरणमा मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरणहरू र तेस्रो चरणमा दमौली भरतपुर 220 केबी प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनु भयो। विद्युत गृह, केबल सुरुङ, सर्स ट्याङ्क, टेलरेस लगायत संरचनाहरूको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भइसकेको छ भने यस प्याकेजको प्रगति 76% पुगेको छ। आयोजनाको कुल लागत, प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत 50 करोड 50 लाख अमेरिकी डलर अनुमान गरिएको छ। यसमध्ये एसियाली विकास बैंक एडीबीले 15 करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले 18 करोड 40 लाख, युरोपियन लगानी बैंकले 8 करोड 50 लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले 8 करोड 60 लाख अमेरिकी डलर लगानी गर्ने व्यवस्था गरिएको छ। यसैबीच 132 केबी क्षमताको म्याग्दी करिडोर प्रसारण लाइन आयोजना निर्माण कार्य पनि शुरू भएको छ। म्याग्दी नदीमा निर्माणाधीन 3 जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न डबल र मल्टी सर्किट प्रसारण लाइन निर्माण थालिएको हो। धवलागिरी गाउँपालिका 4 जेलतुङदेखि वडा नम्बर 3 र 7 हुँदै मालिका गाउँपालिका 7 स्थित डाँडाखेत सबस्टेशनसम्म 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ। यस आयोजनाबाट कुल 164.75 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने हाइड्रो इम्पायरका सञ्चालक पूर्ण बहादुर पुनले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपिडी सेवा,
4: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-24063।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सूचना तथा संचार प्रविधिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष मे 2 तारिकका दिन राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस मनाउने गरिएको हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो।
0: नेपाली कम्युनिष्ट पार्टीले आउँदो मंगिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ। पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आउँदो मंगिर 11 गतेदेखि 15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार, भदौ 15 गतेसम्म वडा, भदौ 16 गते मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
1: पछिल्लो समय सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा खडाई गरेपछि वीरगंज बजारमा क्रमशः ग्राहकको चहलपहल बढ्दै गएको व्यवसायीको भनाइ छ। सबैजसो सामान किनमेल गर्न सीमा पारी नै जानु सामान्य जस्तै थियो, तर भन्सारमा कडाई शुरू भएसँगै व्यापार 25% बढेको व्यवसायीको भनाइ छ। सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न सकेको खण्डमा व्यापार पहिलेको तुलनामा 50% बढ्ने अपेक्षा छ। स्थानीय व्यापारी जयप्रकाश खेतानले भन्सार क्षेत्रमा सरकारले कडाई गरेसँगै आफ्नो पसलमा पहिलेको तुलनामा 30% बढी व्यापार हुन थालेको बताउनुभयो।
0: संसारकै सानो वनखण्डका रूपमा परिचित झापाको दक्षिणी भेगमा रहेको जलथल जंगल संरक्षणको अभावमा गम्भीर संकटमा परेको छ। अध्ययनहरूले त्यहाँका दुर्लभ वनस्पति, वन्यजन्तु र सिमसार क्षेत्रहरू लोप हुने अवस्थामा पुगेको देखाएका छन्। भद्रपुर नगरपालिका तथा हल्दीबारी, कचन कबल र बारादेशी गाउँपालिकामा फैलिएको झण्डी 6100 हेक्टर क्षेत्रफलको यो जंगल सानो भूभागमै अत्यधिक जैविक विविधता पाइने कारण विश्वमै दुर्लभ मानिन्छ।
1: पर्वतको फलेवास नगरपालिकामा आमा बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्ध वृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोग व्याधिको संक्रमणबाट मुक्त राख्नका लागि आमा बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो। वृद्ध वृद्धहरूको रक्तचाप, मधुमेह, मुटु, मृगौला रोगको परीक्षण, रगत, दिशा पिसाब, खकार लगायतको जाँच, पोषण अवस्थाको लेखाजोखा लगायत अन्य रोगको उपचार तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल रिफर समेत गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक सञ्जाल सेवा फेसबुक, इन्स्टाग्राम लगायत बन्द गर्न सक्ने चेतावनी दिएको छ। यो विवाद बालबालिकाहरूको मानसिक स्वास्थ्य र सुरक्षा सम्बन्धी मुद्दामा भएको कानूनी लडाईसँग सम्बन्धित रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उल्लेख गरेको छ। न्यू मेक्सिकोका सरकारी अभियोजनकर्ताहरूले मेटाका प्लेटफर्महरूलाई बालबालिकाका लागि अस्वस्थ र लत लाग्ने खालका बनाएको आरोप लगाउँदै कम्पनीको प्रणालीमा ठूलो परिवर्तन गर्न अदालतमा माग गरेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। प्रधानमन्त्री कप एनबीए भलिबल लीग अन्तर्गत पुरूषतर्फको उपाधि रूकुम पश्चिम भलिबल प्रतिष्ठान केन्द्र र महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज त्रिपुरेश्वरको कबडहलमा भएको फाइनल खेलमा पुरूषतर्फ रूकुमले हेल्प नेपाललाई 3-0 सोझो सेटमा हराएको छ। रूकुमले पहिलो सेट 29-27, दोस्रो सेट 25-21 र तेस्रो सेट 32-30 हरायो। यस्तै पुलिसले न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई 3-1 सेटमा हराउँदै चौथो पटक उपाधि जितेको छ।
0: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। चेन्नई 8 खेलमा 6 अङ्कसहित तालिकाको 7 र मुम्बई 8 खेलमा 4 अङ्कसहित 9 स्थानमा छन्। आईपीएल क्रिकेटमा अहिलेसम्म चेन्नई र मुम्बई बीच 40 पटक खेल भएका छन्, जसमा मुम्बईले 21 पटक र चेन्नईले 19 पटक जितेको छ। गैरआधी भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई 7 विकेटले हरायो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो।
1: आजको रंगदर्पण श्रमिकका आवाज समेटिएका गीत संगीतमा केन्द्रित छ। मानव सभ्यताको विकासको जग नै श्रम हो। जब मानिसले पहिलो पटक ढुङ्गाको औजार बनायो वा पहिलो पटक माटो खन्यो, त्यस समयमा उसले केवल काम मात्र गरेन, बरु एउटा नयाँ लयको पनि सृजना गर्यो। त्यो लय जुन उसको थकाइ मेटाउने साधन बन्यो, पछि गएर संगीतमा रूपान्तरित भयो। नेपाली समाजमा पनि श्रम र संगीतको सम्बन्ध नङ र मासु जस्तै छ।

नेपाली लोक संगीतको इतिहास पल्टाएर हेर्ने हो भने अधिकांश कालजे गीतहरू खेतबारी, उकाली ओराली र भन्ज्याङमा श्रमिकका मुखबाट निस्किएका हुन्। रोपाई गर्दा गाइने असारे मासको दबदबे हिलो, घाँस काट्दा गाइने घाँस काट्ने खुर्केर, वा भारी बोक्दा बिसाउनीमा सुनिने भरिया दाईले बिसाउने भारी लगायतका तिता मिठा धुनहरूले नेपाली श्रमजीवी वर्गको यथार्थ

भनिन्छ कामको बोझ हलुका गर्ने संगीत एउटा औषधि हो। हाम्रा पहाडहरूमा घन्किने पञ्चे बाजा होस् वा थारू समुदायमा गाइने सजना मजना गीतहरू, यी सबैले कामप्रतिको सम्मान र श्रमिकको थकानलाई उत्सवमा बदल्ने प्रयास गरेका छन्। यी गीतहरूमा केवल रमाइलो मात्र छैन, बरु सामन्ती समाजमा श्रमिकले भोग्नु परेका दमन र शोषणको प्रतिध्वनि पनि सुनिन्छ। पहिले धेरै गीतहरू समयलाई साक्षी राखेर गाइए। 2030 र 40 दशकमा नेपालमा एउटा नयाँ लहर आयो प्रगतिशील संगीतको। धेरै स्रष्टाहरूले सडकबाटै मजदुरको गीत गाए। उनीहरूका गीतहरूमा गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ जस्ता शक्तिशाली शब्दहरूले सर्वहारा समाजलाई नै झकझकाइदियो।

0: अभिलेखका गीतहरूमा श्रमिकको हातमा हँसिया र हतौडा मात्र देखाइएको थिएन, बरु उनीहरूको अधिकारको वकालत गरिएको थियो। कल कारखानामा चल्ने मेसिनको आवाजलाई संगीतको अंश बनाउँदै श्रमिकको आवाजलाई राजनीतिक शक्तिको रूपमा प्रस्तुत गरियो। यिनै गीतहरूले नै परिवर्तनको बीज रोपे र धेरै मजदुरलाई आफ्नो हक अधिकार प्रति सचेत गराए। लोक गायक बद्री पङ्गेनी।
1: श्रमिकको आवाज, श्रमिकको पीडा, श्रमिकको व्यथा अर्थात् श्रम गर्नेहरूलाई परेका चाहिँ अन्यायहरूको विरुद्धमा अर्थात् त्यसलाई चाहिँ उजागर गर्ने उद्देश्यका साथ नेपालमा जति पनि श्रमिकहरू हुन्छ, श्रम गर्नेहरू हुन्छ, र ती श्रम र श्रमिकहरूले उचित सम्मान र उचित चाहिँ पारिश्रमिक नपाएको अवस्था पनि छ। त्यसो भावनाले श्रमिकहरूका आवाजहरूलाई बुलन्द गर्नको लागि अर्थात् श्रमिकहरूका आवाजहरूलाई सम्बन्धित ठाउँसम्म पुर्याउनको लागि गीत सङ्गीतको महत्वपूर्ण भूमिका हुन्छ।
0: आजको समयमा नेपाली श्रमिकको परिभाषा फेरिएको छ। अब ती केवल देशभित्र मात्र खुम्चिएका छैनन्। अरबको मरुभूमिदेखि मलेसियाको जङ्गलसम्म नेपाली श्रमिकको रगत र पसिना बगिरहेको छ। यस आधुनिक व्यवस्थालाई पछिल्लो समयमा परदेशी गीतहरूले धेरै हदसम्म समेटेका छन्।

0: समय घरमा आमाले छोराको प्रतीक्षा गर्दा गाएका गीतहरूको ठाउँमा आज एयरपोर्टमा बाकसमा फर्किने शब्द र त्यसले दिने पीडाका गीतहरूले लिएका छन्। आधुनिक गायकहरूले गाउने कतिपय गीतहरूमा वैदेशिक रोजगारीको बाध्यात्मक यथार्थ र त्यसबाट पैदा हुने पारिवारिक विग्रह कथा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। श्रमिकका गीतहरूले हाम्रो समाजलाई आफ्नो धरातल बिर्सन दिँदैन, यो संगीतको एक विद्रोही रूप पनि हो। सूचना प्रविधिको विकाससँगै श्रमिकका आवाजहरू राख्ने माध्यम पनि फेरिएका छन्। टिकटक, युट्युब र सामाजिक सञ्जालहरूमा आज प्रत्यक्ष रूपमा मजदुरहरूले आफ्ना अनुभूति संगीतमय रूपमा प्रस्तुत गरिरहेका छन्। कतारको तातो घाममा काम गर्दा गर्दै कुनै मजदुरले गाएको गीत होस् वा फेसबुक लाइभमा आउने लोकदोहोरी, यी सबै आजका श्रमिकका वास्तविक भाकाहरू हुन्। बजारले संगीतलाई उपभोग्य वस्तु बनाए पनि श्रमिकका मौलिक स्वरहरूले भने सधैँ न्याय र समानताको माग गरिरहनेछन्। जबसम्म संसारमा श्रम रहन्छ तबसम्म श्रमको गीत गुन्जिरहनेछ। श्रमिकका सुस्केरा संगीत बनेर जब गुन्जिन्छन् तब ती केवल गीत मात्र रहँदैनन्, एउटा क्रान्ति र प्रतिबद्धताको प्रतीक बन्छन्। हाम्रो उद्देश्य समाजका ओझेलमा परेका आवाजहरूलाई शब्द र संगीतको माध्यमबाट मूलधारमा ल्याउनु हो। लोक गायक बद्री पङ्गेनी:
1: अहिले पनि अझै नै गणतन्त्र आएको छैन, जनताले भन्ने भएको छैन, मजदुर किसानहरू श्रमिकहरूको चाहिँ अवस्था उस्तै छ, उनीहरू अझै पनि अन्यायमा छन्। गाई नै राखेको छ, गाउन परि नै राखेको छ। शासकको सोचमा, शासकको काम गर्ने कार्यशैलीमा, शासकको चेतनामा, विवेकमा यी कुराहरूले चाहिँ भर पर्छ। समाजको हरेक पाटोसँग गीत सङ्गीत जोडिएसँगै जस्तै श्रम र श्रमिकसँग पनि जोडिन्छ भन्ने लाग्छ मलाई।
2: रङ्गतर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: राष्ट्रपति पौडेलद्वारा थप 3 अध्यादेश जारी, केही अध्यादेश अध्ययनकै क्रममा।
2: अतिक्रमित क्षेत्रबाट हटाइएका थप 260 परिवार सरकारको सम्पर्कमा, स्वास्थ्य परीक्षण गरी होल्डिङ सेन्टरमा पठाइँदै।
0: श्रमिकका आवाज उठाउन गीत संगीतको महत्वपूर्ण भूमिका, समाज परिवर्तन नभएसम्म यसलाई निरन्तरता दिनुपर्नेमा जोड।
2: अमेरिकाको न्यू मेक्सिकोमा सामाजिक सञ्जाल बन्द गर्ने मेटाको चेतावनी, मेटामाथि बाल बालिकाका लागि अस्वस्थ र लत लाग्ने खालको सामग्री बनाएको आरोप।
0: र प्रधानमन्त्री कप एनबीए भलिबल लिगमा पुरुष तर्फको उपाधि रुकुम पश्चिम र महिला तर्फको उपाधि पुलिसले जित्यो। आइपीएल क्रिकेटमा आज चेन्नई र मुम्बई खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली
3: स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। आउँदो मंगलबार वडा नम्बर 8 र बिहीबार नगरकार्यपालिकाको सुनवाई सञ्चालन हुने। जीवनज्योति नेपाल नामको संस्थाले माडीको बरुवामा खाद्यान्न र स्टेशनरी सामग्री वितरित। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार 3 नयाँ अध्यादेश जारी। नेपालले आगामी मंसिर 11 15 गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने। जिल्ला प्रहरीकारले सल्यानको हाताभित्र भेटिएको बम निष्क्रिय पारियो। र पूर्वमन्त्री सुदन किरातीले सुकुम्बासी व्यवस्थापनको विषयलाई लिएर सरकारको आलोचना। सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मचाइरहेको कांग्रेसको आरोप। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। नगरकार्यपालिकादेखि एउटा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो र हालसम्म एकमात्र स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ। गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा शुरूआत भएको यो कार्यक्रम शुक्रबार हिजो वडा नम्बर 9 हनुमान जिल्लामा सञ्चालन भएको थियो। अब आउँदो मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगरकार्यपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ। बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले माडीको हनुमानझुलाई स्थित सुकुम्बासी बस्ती पुगेर राष्ट्रिय निकुञ्जले जारी गरेको 15 सूचनाबाट नआत्तिने स्थानीयलाई आग्रह गर्नुभएको छ। विकल्प नदी हनुमानझुलाको सुकुम्बासी बस्ती अन्यन्त्र सार्न नसकिने उहाँले बताउनुभयो। सांसद ढकालले आफू माडी नगरपालिकाको मेयर हुँदा स्थानीयलाई अस्थायी निस्सा वितरण गरिएको उल्लेख गर्दै उहाँले उक्त निस्सा लामो समयदेखि बसोबास गर्दै आएको प्रमाणका रूपमा महत्वपूर्ण रहेको जनाउनुभयो। स्थानीयलाई ढुक्क रहन आग्रह गर्दै सांसद ढकालले आगामी दिनमा थप समस्या आए फेरि पनि स्थानीयको साथमा रहने प्रतिबद्धता जनाउनुभयो। माडीको बरुवा बजारमा मुख्य कार्यालय रही हालपूर्वी चितवनको रत्नगरबाट सञ्चालित जीवनज्योति नेपाल नामको संस्थाले माडीमा खाद्यान्न र स्टेसनरी सामग्री वितरण गरेको छ। प्रत्येक महिना 10 अपाङ्ग वा आसक्त व्यक्तिको परिवारलाई खाद्य सामग्री र 10 विपन्न बालबालिकालाई स्टेसनरी सामग्री वितरणको निरन्तरतामा यसपटक 7 माडीमा सो सामग्री वितरण गरिएको संस्थाले जनाएको छ। स्वदेशी एवं विदेशी दात्री व्यक्तिहरूबाट संकलित 100 रकमबाट चितवन जिल्लाका विभिन्न स्थानमा मासिक रूपमा सहयोग हस्तान्तरण गर्ने गरिएको र अर्को महिना माडीकी हनुमान क्षेत्रमा सहयोग सामग्री वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष कुलबहादुर बियोगीले जनाउनुभयो। देश खबरमा मुख्य राष्ट्रिय खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार 3 नयाँ अध्यादेश जारी गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम ती अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। राष्ट्रपति पौडेलले सघि सहकारी र खरिद सम्बन्धी अध्यादेश पनि जारी गर्नुभएको थियो। सरकारले संवैधानिक परिषद सहितका अध्यादेश जारी गर्नका लागि समेत राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। उक्त अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहनु भएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी 2083 साल मंसिर 11 15 गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई लक्षित गर्दै असार र साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यसैगरी भदौ 15 गतेभित्र वडा तहका अधिवेशन सम्पन्न गर्ने, भदौ 16 गतेभित्र मशान्तसम्म पालिका तहका अधिवेशन गर्ने निर्णय गरिएको छ। असोज मशान्तभित्र जिल्ला तहका तथा कार्तिक 15 गतेसम्म प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिने कार्यसूची तय गरिएको छ। यसबाहेक नेकपाको अर्को एक बैठकले आगामी जेठ मशान्तभित्र सबै जनवर्गीय संगठन तथा स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने तय गरेको जनाइएको छ। काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनाधिकृत घरटहरा हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण संकलन तथा स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारहरूको व्यवस्थापन विवरण संकलन र परीक्षण अघि बढाएको हो। शिविरमा आज मात्रै उपत्यकाका विभिन्न ठाउँबाट आएका झण्डै 260 सुकुम्बासी परिवारले आफ्नो विवरण दर्ता गराएका छन्। यो सँगै अहिलेसम्म नाम दर्ता गर्ने परिवारको संख्या 570 पुगेको छ।
मन्त्री सुदन किरातीले सुकुम्बासी व्यवस्थापनको विषयलाई लिएर सरकारको आलोचना गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सुकुम्बासीहरूको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू चरम निराशामा पुगेको र आत्महत्या जस्तो दुःखद बाटो रोज्न बाध्य भएको बताउनु भएको हो। भित्तीय उत्पीडन विरुद्ध सङ्घर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासी बस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सडक सङ्घर्ष गर्ने जनाएको छ। अखिल नेपाल सुकुम्बासी सङ्घले सरकारी डोजर विरुद्ध गरेको आम हडतालमा सङ्घर्ष समितिका संयोजक मातृका अधिकारीले एकबद्धता जनाउनुभयो। आफूहरूले श्रमिक किसान साना तथा मध्यम व्यवसाय उत्पीडित नेपाली जनताको साझा आवाज र न्यायका लागि सङ्घर्ष समिति बनाएको अधिकारीले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्नाब्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मचाइरहेको आरोप लगाउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता आङ्नाब्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतंकका कारण मानिसको ज्यान समेत गएको बताउनुभयो। राज्य आतंकको प्राय बन्न नहुनेमा जोड दिँदै उहाँले सरकारलाई अभिभावक जस्तो बन्न र मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो। र जिल्ला पुलिस कार्यालय सल्यानको हाताभित्र भेटिएको बम निष्क्रिय पारिएको छ। कार्यालय परिसरमा प्रशिक्षण भवन निर्माणका लागि जखनी क्रममा 86 बम फेला परेका थिए। ती बमलाई शनिबार नेपाली सेनाको सहयोगमा निष्क्रिय पारिएको हो। भेटिएका बममध्ये 82 सकेट बम र 3 सुतली बम र 1 बोतल बम रहेका थिए। आज माडीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 73% मापन गरिएको छ। प्रदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न। आउँदो मंगलबार वडा नम्बर 8 र बिहिबार नगर कार्यपालिकाको सुनवाई सञ्चालन हुने। जीवनज्योति नेपाल नामको संस्थाले माडीको बरुवामा खाद्यान्न र स्टेसनरी सामग्री वितरित। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार 3 नयाँ अध्यादेश जारी। नेकपाले आगामी मंगसिर 11-15 गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने। जिल्ला प्रहरी कार्यालय सल्यानको हाताभित्र भेटिएको बम निष्क्रिय पारियो। र पूर्व मन्त्री सुदन किरातीले सुकुम्बासी व्यवस्थापनको विषयलाई लिएर सरकार को आलोचना। सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मचाइरहेको काङ्ग्रेसको जिकिर। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरिघण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत संगीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 5570 2640।
3: It's 7 o'clock. अहिले 7 बजेको छ।
4: यो साँझ पख।

0: क्रिसमस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारी का लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालय का प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा 16 बालाजु स्थित विष्णुमती नदी र धोबीखोला नदी किनारमा रहेका घर टहरा हटाउने क्रम जारी छ। काठमाडौँको स्वयम्भू बालाजु गंगबु बस पार्क देवी नगर लगायत क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ भने शहरी विकास मन्त्रालयले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेको छ। हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको छ। निरन्तरको वर्षासँगै आएको बाढीले निर्माण भइरहेको पुलको विकल्पमा बनाइएको अस्थायी डाइभर्सन आज बिहान बगाएपछि सयौं सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले पानीको सतह घटेपछि तत्कालै बाँध निर्माणको काम अघि बढाइनेछ। केही दिन अघि पनि वर्षाले क्षति पुर्याएपछि मर्मत गरी डाइभर्सन सञ्चालनमा ल्याइएको थियो। कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौंसम्म बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नुपर्ने वा घण्टौं घुमेर पूर्व पश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पूर्वी खण्ड दाउन्नेमा करिब 4 किलोमिटर एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो। दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ़ बुटवल सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको पूरै भाग 65 किलोमिटर सड़क कालो पत्र र ढलानले जोड़िएको सूचना अधिकारी खनालले बताउनुभयो। एकतर्फी ढलानको काम सकिएको र अब चाँडै सो सड़कबाट यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताउनुभयो। नारायणगढ़ बुटवल सड़कको कुल 113 किलोमिटरलाई 2 खण्डमा विभाजन गरी काम अघि बढाइएकोमा पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। एसियाली विकास ब्याङ्क एडीबीको ऋण सहयोगमा अघि बढेको सड़क विस्तार योजनाको 2 खण्ड गरेर करिब 17 अर्ब रूपियाँ लागत रहेको छ। दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा उहाँले नेपाल र संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ। ती भेटमा नेपालको प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसरको विस्तार र व्यापारिक सम्बन्ध प्रवर्धन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको दूतावासले जनाएको छ। उहाँले नेपाली व्यवसायीसँग पनि व्यावसायिक सहकार्यका विषयमा सार्थक विचार विमर्श गर्नुभएको थियो। यसअघि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र विशेष दूत सर्जियो गोर बीच आजै भेटवार्ता भएको थियो। भेटमा उहाँहरूबीच नेपाल र संयुक्त राज्य अमेरिका बीचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको विशेष दूत गोरले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउनु भएको छ। भेटका क्रममा विशेष दूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि ठूलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्वारा घोषित सुधारका योजना आशा लाग्दो रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा नेपालसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेको समेत बताउनुभयो। विशेष दूत गोरले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग भेटवार्ता गरिसक्नु भएको छ। धनकुटाको पाखरीबास नगरपालिका भित्र पर्ने मुगा गाउँ कुनै बेला निकै चहलपहल भएको गाउँ हो। केही दशक यता बसाइसराईले गर्दा सुनसान जस्तै बनेको मुगा गाउँमा अहिले चहलपहल बढेको छ। नागरिकहरू पुनः स्थानीय थातथलो फर्कने क्रम शुरू भएसँगै गाउँका पुराना घर तथा मठ मन्दिरहरूको पनि पुनर्निर्माण भइरहेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
4: 81 वर्षीय वीरबहादुर थापा जीवनको उत्तरार्धमा जन्म गाउँ मुगा फर्कन लाग्नु भएको छ। उहाँले पुरानो घर स्थानीयको सहयोगमा सरसफाई र रङरोकन गर्दै हुनुहुन्छ। 2001 सालमा मुगामा जन्मनु भएका दादा काजी 2007 सालमा मुगा छोडेर विराटनगर जानुभएको थियो र 18 वर्षको उमेरमा काठमाडौँमा जागिर व्यापार र उद्योगमा लाग्नुभयो। 2057 सालमा विराटनगर फर्किएर अहिले मुगा फर्कने तयारीमा हुनुहुन्छ।
5: आफ्नो जन्म थलोको माया कहिले पनि टुट्दो रहेनछ। यताका मान्छेहरू कोही मधेसतिर जाँदाखेरि आफू पछाडि जाँदाखेरि पनि पुरै पुरानो कुरा सम्झिने, जन्म थलो सम्झिने, त्यो परिवार सम्झिने, हामी यताको छिमेकी राई लिम्बू जति छन् सबैसँग एउटा सम्बन्ध राम्रो भएको मलाई सम्झना राम्रो छ। त्यसैले पनि मलाई घचघचाएर चाहिँ जाउँ जाउँ भन्ने चाहिँ भएको।
4: अशोक थापा 1 वर्ष अघि मुगा फर्कनु भएको छ। इन्दिरा थापाले मुगामा अस्पताल सञ्चालनको लागि भवन निर्माण गर्नु भएको छ। स्वर्गीय सूर्यबहादुर थापाको कालखण्डमा बनेको मन्दिर जीर्ण भएपछि पुनर्निर्माण भई नयाँ रूप पाएको छ। जन्मघर पनि मेमोरियल म्युजियमका लागि पुनर्निर्माणको तयारीमा छ। वर्षेनी कुलपूजाका लागि मुगा आउनेहरू बस्नकै लागि गाउँ फर्कन लाग्दा खुसी लागेको स्थानीय कपिल थापाले बताउनु भयो।
6: 2-3 घर लगायत अहिले हालसाल भर्खरै हाम्रो एकजना वीरबहादुर थापा चाहिँ उहाँ चाहिँ सूर्यबहादुर दाईको भतिजा, उहाँ पनि हालसालै अब तल घर सरसफाई गर्दै हुन्छ, बस्ने आउने क्रम चाहिँ जारी छ होइन। उहाँहरू गाउँ फर्क्यो अभियानमा आउनु भएको साह्रै खुसी लागेछ।
4: धनकुटा बजारदेखि सवारीमा झन्डै 1 घन्टामा मुगा पुगिन्छ। पृथ्वी नारायण शाहको आदेशमा सरदार रामकृष्ण थापा पोखराबाट गोर्खा हुँदै मुगा पुगेपछि थापाहरूको मुगामा वंश बढेको हो। पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको गाउँमा पुराना र कलात्मक घर मन्दिरहरू पुनर्निर्माणको काम भइरहेको पाखरीबास नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष गणेश राईले बताउनु भयो।
7: मन्दिर बनिएको छ। सूर्य थापाको समयमा छुट्टै किसिमको सुन्दरता थियो, धनकुटाकै एउटा सुन्दरता, यहाँको चहलपहल पछिल्लो समय त घट्दै भयो।
4: मुगालाई पर्यटनसँग जोड्न सकिएमा यहाँको चहलपहल फेरि बढ्ने सम्भावना छ। पूर्व प्रधानमन्त्रीको गाउँ, पुराना र कलात्मक घर, मन्दिरहरू र नजिक को राजदेवी सल्लेरी वन पर्यटकको आकर्षण बन्न सक्छन्, तर सडक र खाने पानी जस्ता पूर्वाधारको भने आवश्यकता रहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: नेपाली कम्युनिस्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले आगामी मङ्सिर 11-15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ 15 गतेसम्म ओडा, भदौ 16 गतेदेखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, ओडा तथा टोल तहसम्मका संगठनात्मक र पार्टी तथा जनवर्गीय मोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै बैठकले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको पनि प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले मुक्त कमैया लगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरका आयोजनामा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले मुक्त कमैया, हलिया, हरुवा चरुवा तथा कमलरीको अधिकारको लडाईमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो। यस्तै जिल्लाको बेदकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्रको अवलोकनका क्रममा मन्त्री चौधरीले औद्योगिक क्षेत्रको निर्माण प्रक्रियाका विषयमा बुझेर सरकारले कानूनी तथा प्रशासनिक सुधार मार्फत समस्या समाधान गर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित, समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 का अवसरमा शुभकामना सन्देश दिनुहुँदै बताउँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढ़िरहेको जानकारी दिनुभयो। यसै सन्दर्भमा मन्त्रालयले आगामी दशक लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्म मार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार सम्बन्धी पनि उहाँले जानकारी दिनुभयो। सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहीबार रोल्पाको थवाङ गाउँपालिका एकमा भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैतडीमा नागरिकको घर घरमा राहदानी सेवा पुर्याइने भएको छ। घरमै राहदानी बुझ्न चाहने सेवाग्राहीका इच्छा अनुसार सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच सम्झौता भई यो सेवा प्रवाह हुने भएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
8: बैतडीमा नागरिकको घरमै राहदानी पुर्याइने भएको छ। राहदानी बनाउने नागरिकको इच्छा अनुसार घरमै राहदानी अर्थात् पासपोर्ट पुर्याउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच मंगलबार सम्झौता भएको बताउनुहुन्छ बैतडीका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई।
9: जिल्ला प्रशासन र हुलाक बीच चाहिँ भर्खरै गरेको सम्झौतामा जो नागरिकहरूको आफ्नै इच्छा अनुसार उहाँहरूलाई अप्सन दिइन्छ। उहाँहरू स्वयं चाहिँ राहदानी लिन जिल्ला प्रशासन कार्यालय आउने कि उहाँकै घरमा राहदानी पुर्याइदिने हुलाक मार्फत भन्ने कुराको राहदानीको फर्म भर्दै उहाँहरूलाई अप्सन दिइन्छ। बायोमेट्रिक लिन जाँदाखेरि अनि उहाँहरूले चाहिँ म मेरो घरमै राहदानी पुर्याइदिनुहोस् भनेर भन्नु हो भनेदेखि चाहिँ 55 रुपियाँको पैसा तिर्नुपर्छ हुलाक कार्यालयलाई र हुलाक कार्यालयमा
8: राहदानी बनाउनका लागि फारम भर्ने बेलामै घरमै राहदानी लिन चाहने नागरिकले जिल्ला हुलाक कार्यालयलाई 55 रुपियाँ शुल्क तिर्नु पर्ने र उनीहरूको घरमै राहदानी पुग्ने बताइएको छ। जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाश बहादुर कार्की।
10: सम्झौतामा हस्ताक्षर भयो, त्यो समझदारी अनुसार त्यसपछिका जो चाहिँ पासपोर्टहरू बन्नु छन् ती पासपोर्टहरू घरमै बुझ्ने अथवा डेलिभरी घरमै हुनुपर्छ भन्ने त्यस्तो उहाँलाई अप्सन दिइन्छ। घरमै बुझ्ने वा जिल्ला प्रशासनमा आएर बुझ्ने त्यो अप्सन मध्ये घरमै चाहिँ पासपोर्ट बुझ्न चाहने सेवाग्राहीले एउटा 3 प्रति फर्म भर्नुपर्छ र त्यो बाबत लाग्ने दस्तुर चाहिँ करिब 55 रुपियाँ दस्तुर चाहिँ त्यही राहदानी फाँटमै भएको हाम्रो जिल्ला हुलाक कार्यालयको कर्मचारीलाई बुझाउनु पर्ने हुन्छ।
8: नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यले घरमै राहदानी पुर्याउनका लागि सम्झौता भएको बताइएको छ। यसले सेवाग्राहीहरूलाई धेरै सजिलो भएको बताउनुहुन्छ स्थानीय युवक रोशन भट्ट।
11: हामीहरूले चाहिँ अब राहदानीको लागि प्रशासन धाइरहनु पर्ने समस्या पक्कै पनि त्यो टुट्छ होला, त्यो राम्रै कुरा हो, सहजीकरण हो। तर अब खास कुरो के हो भने अलि विश्वसनीय हुनु पर्यो, अलि सेवा राम्रो दिनु पर्यो भन्ने मात्र यो अब चिन्ताको विषय पनि हो। खुसी लाग्यो हामीलाई यो कदम देखेर।
8: यो सम्झौता भएपछि अब जिल्ला प्रशासन कार्यालय बैतडीमा राहदानी प्राप्त भएपछि सम्बन्धित व्यक्तिकै घरमा राहदानी पुर्याइने बताइएको छ। हुलाक कार्यालयले राहदानीलाई हुलाक वस्तुका रूपमा घरमै पुर्याउने जिल्ला हुलाक कार्यालय बैतडीले जनाएको छ। रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
3: बागलुङको काठेखोला गाउँपालिका 2 भीमा पोखरा र काठेखोला गाउँपालिका 4 तंग्राम जोड्नका लागि डुडिया घाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 3,62,00,000 रुपियाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिपेश

0: परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुधार्नका लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिनुहुँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन भइरहेको बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो। अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब 1,15,000 परीक्षार्थी सहभागी छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानसँगको युद्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्ज बीच मतभेद बढेको आकलनका माझ अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने योजना बनाएको छ। यो निर्णय ट्रम्पले मर्जको आलोचना गरेको एक दिनपछि आएको हो। बिहिबार सामाजिक सञ्जालमा ट्रम्पले पोस्ट मार्फत मर्जले अत्यन्त खराब काम गरिरहेको र उहाँसँग आप्रवासन तथा ऊर्जा लगायत सबै प्रकारका समस्याहरू रहेका बताउनु भएको थियो। ट्रम्पले इटली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने बताउनु भएको छ। जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको छ। त्यहाँ गत डिसेम्बरसम्म देशभरका विभिन्न आधारमा 36,000 भन्दा बढी अमेरिकी सैनिक तैनात थिए। ट्रम्पले लामो समयदेखि नेटो गठबन्धनको आलोचना गर्दै आउनु भएको छ। खास गरी होर्मुज स्ट्रेट खुलाउने कार्यवाहीमा भाग लिन अस्वीकार गरेपछि उहाँ सहयोगीहरूसँग असन्तुष्ट हुनुभएको हो। करिब 12,000 अमेरिकी सैनिक इटलीमा र थप 10,000 सैनिक युकेमा छन्। इजरायली सेनाले युद्धविराम उल्लङ्घन गर्दै लेबनानमा गरेको आक्रमणमा 13 मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा बालबालिका र महिला समेत रहेका छन्। लेबनानी राष्ट्रिय समाचार एजेन्सी एनएनएले इजरायली लडाकू विमानहरूले चेतावनी दिएको 1 भन्दा कम समयमा आक्रमण शुरू गरेको थियो। इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घनपछि हिजबुल्ला विरूद्ध बल प्रयोग गर्ने जनाउँदै स्थानीय बासिन्दाहरूलाई सहरबाट कम्तीमा 1 टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो। अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक सञ्जाल सेवा फेसबुक इन्स्टाग्राम लगायत बन्द गर्न सक्ने चेतावनी दिएको छ। यो विवाद बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षा सम्बन्धी मुद्दामा भएको कानूनी लडाईसँग सम्बन्धित छ। न्यू मेक्सिकोका सरकारी अभियोजकहरूले मेटाका प्लेटफर्महरूलाई बालबालिकाका लागि अस्वस्थ र लत लाग्ने खालका बनाएको आरोप लगाउँदै कम्पनीको प्रणालीमा ठूला परिवर्तन गर्न अदालतमा माग गरेका छन्। ती मागहरूमा बालबालिकाको उमेर पहिचान कडाई गोपनीयता सुधार र सुरक्षा नियन्त्रणहरू बढाउने व्यवस्था समावेश छन्। यो मुद्दा पहिले नै अदालतमा पुगेको हो जहाँ जुरीले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्याएको र बाल यौन शोषणका विषयमा जानकारी लुकाएको ठहर गर्दै 37.50 करोड डलर जरिवाना तोकेको थियो। अहिले मुद्दाको दोस्रो चरणको सुनवाई शुरू हुन लागेको छ। मेटाले आफूले लगातार बाल सुरक्षा सुधार गरिरहेको दावी गर्दै आएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: तनहुँ जिल्लामा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम हालसम्म 75% सम्पन्न भएको छ। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजमा भएको काममा 75% प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको 140 मिटर अग्लो बाँध निर्माणका लागि विक्रमसम्म 2081 चैत 7 गते पहिलो कंक्रिट राखी कंक्रिटिङ कार्यको सुरुवात गरिएको थियो। हालसम्म विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क, टेलरेस लगायतका संरचनाहरूको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको छ। सो आयोजनाको कुल लागत 50.5 करोड अमेरिकी डलरका लागि एडिबीले 15 करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले 18.40 करोड, युरोपियन लगानी बैंकले 8.50 करोड र नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले 8.60 करोड बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको थियो। यही वैशाख 24-28 गतेसम्म काठमाडौँको भिरकोटी मण्डप प्रदर्शनी हलमा सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना भएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 को आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ। सार्क मुलुकका सहभागी काठमाडौँ आइपुग्ने क्रम शुरू भएको आयोजकहरूले जनाएका छन्। इन्ट्रोडक्सन ट्रेड सोज नेपालद्वारा आयोजित मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रमोसन ब्युरोको सहकार्य हुनेछ। मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र मालदिव्स लगायतका

0: दर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले करिब 150 भन्दा बढी प्रदर्शकहरू मेलामा सहभागी हुने र झण्डै 1,00,000 स्थानीय दर्शक तथा 5,000 अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति हुने मेला संयोजक सुमन महर्जनले बताउनु भयो। हिजो आज भारतीय सीमावर्ती नेपाली बजारमा उपभोक्ताको चहल पहल बढ्न थालेको छ। संघीय सरकारले भारतीय बजारबाट 100 रुपियाँ भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा ल्याएपछि सीमावर्ती नेपाली बजारमा चहल पहल बढेको हो। यसअघि नेपाली उपभोक्ताले सीमावर्ती भारतीय बजारमा गएर दैनिक खाद्यान्न, लत्ता कपडा, भाँडा कुँडा लगायतका सामग्री किनेर ल्याउने गरेकोमा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो। 100 भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा आएपछि भैरवा, नेपालगंज, विराटनगर, वीरगंज लगायतका नेपाली बजारमा चहल पहल बढेको त्यहाँ स्थित हाम्रा समाचारदाताहरूले जनाएका छन्। विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्रेले 100 रुपियाँ भन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने नियम लागू भएसँगै उपभोक्ता भारतीय बजारतर्फ किनमेल गर्न जाने क्रम घटेको बताउनु भयो। म्याग्दीमा 132 केबी क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माण शुरू भएको छ। धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन 65 मेगावाट क्षमताको म्याग्दी खोला, 46.5 मेगावाट क्षमताको माथिल्लो म्याग्दी र 53.5 मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा डबल र मल्टी सर्किट प्रसारण लाइन बनाउन शुरू गरिएको हो। धवलागिरी गाउँपालिका 4 जेलतुङदेखि मालिका गाउँपालिका 7 रहेको नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सब स्टेसन जोड्ने 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो।
1: अब खेल समाचार। रुकुम पश्चिम भलिबल क्लबले 10 पीएम कप एनभीएल लीगमा पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई 3-0 सोझो सेटमा हरायो। रुकुम पश्चिमले हेल्प नेपालमाथि 29-27, 25-21, 32-30 को रोमाञ्चक जित निकालेको हो। उपाधिसँगै रुकुम पश्चिमले 10,00,000 रुपियाँ पुरस्कार पायो। उपविजेता हेल्प नेपालले 5,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्यो। लीगमा महिलातर्फ नेपाल पुलिस च्याम्पियन बनेको छ। शनिबार नै भएको फाइनलमा पुलिसले न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई 3-1 को सेटमा हराउँदै उपाधि चुमेको हो। उपाधिसँगै पुलिसले पनि 10,00,000 र उपविजेता न्यू डायमन्डले 5,00,000 रुपियाँ पुरस्कार पाएको छ। नेपाल भलिबल संघले आयोजना गरेको लीगमा पुरुषतर्फ 8 र महिलातर्फ 6 गरी कुल 14 टोलीको सहभागिता रहेको थियो। पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, खिल्जी युवा क्लब, लुम्बिनी, रुकुम पश्चिम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी थिए। महिलातर्फ न्यू डायमन्ड, नेपाल पुलिस, एपीएफ सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले भाग लिएका थिए। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 14.4 डिग्री सेल्सियस, वर्षा 21.2 मिलिमिटर। काठमाडौँको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। पोखराको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। र दिपायलको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प। अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने। र 10 पीएम कप एनभीएल लीगमा पुरुषतर्फको उपाधि, रुकुम पश्चिमलाई महिलातर्फ नेपाल पुलिस च्याम्पियन। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 को समय रहनेछ लोकगीतको अहिले भने सुन्नुहुनेछ शैक्षिक कार्यक्रम
1: श्रोताबिन नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ श्रोता आजको कार्यक्रममा हामी जमुना जुदालीले तयार पार्नुभएको कृषि पेसालाई कसरी रोजगारको केन्द्र बनाउन सकिन्छ भन्ने विषयको छलफल प्रस्तुत गर्दैछौँ यस छलफलमा भाग लिने पात्रहरू हुनुहुन्छ वासुदेव बस्ती गोपाल नारायण श्रेष्ठ रजनी धिमाल भीमादेवी कोइराला र सरोज कुमार यादव आउनुहोस् अब सुनौ छलफल कृषि पेसालाई रोजगारको केन्द्र बनाउन पहल गरौँ

0: नमस्कार काकी।
1: नमस्कार बाबु, आराम हुनुहुन्छ? बसौँ न, आज कता।
0: हेलो आयन, के छ?
2: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: खाडीमा गर्मी छ सारी माडीतिर? हाम्रो नेपाल
0: माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452028 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ फरिलाई साथमै राखौं। टेकमाइन्डलाई, टेकमाइन्डलाई।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
6: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
5: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
7: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119-32811 र 98653-73-687।
7: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौँ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
7: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नेपाली काँग्रेसद्वारा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान। सुशासन कायम गर्नको लागि सरकारको जतिकै प्रमुख प्रतिपक्षीको पनि ठूलो भूमिका हुने सभापति थापाको भनाई।
1: आज हामी संघको प्रमुख प्रतिपक्षी दल हो, सरकारको जति जिम्मेवारी हुन्छ त्यत्तिकै प्रतिपक्षी दलको पनि हुन्छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज थप 3 अध्यादेश जारी। अध्यादेशसँगै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर घनश्याम भट्टराईको राजीनामा नियुक्ति पाएकाले धमाधम राजीनामा दिँदै। पछिल्लो 24 घण्टामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 8 जनाको मृत्यु। आज लुम्बिनी प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित ठूलो वर्षा हुने, भोलि पनि चट्याङ सहितको वर्षाको सम्भावना।
2: भोलिलाई पनि अब केही स्थानहरूमा चाहिँ वर्षाको सम्भावना छ, मध्यमसम्मको होइन, यो मेघगर्जन चट्याङ सहित चाहिँ वर्षाको सम्भावना चाहिँ रहन्छ।
0: जर्मनीबाट करिब 5,000 अमेरिकी सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी। 10 पीएम कप एनबीए महिला तथा पुरुष भलिबल लिगको उपाधि रुकुम पश्चिम र नेपाल पुलिसलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुकुम्बासी समस्या देशको सामाजिक आर्थिक र राजनैतिक संरचनासँग जोडिएको छ, त्यसैले यस समस्याको समाधानका लागि सुकुम्बासी र सरोकारवाला बीच व्यापक छलफल गर्नुपर्ने हुन्छ, बहुआयामिक रूपमा यसको समाधान खोजिनु पर्दछ। त्यसैले सामाजिक करुणासहितको राजनैतिक इच्छा शक्ति दीर्घकालीन योजना अत्यन्त आवश्यक देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले आज 3 नयाँ अध्यादेश जारी गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम 3 अध्यादेशहरू जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साकेका अनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई सम्बोधन गर्ने अध्यादेश, 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नयाँ ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। हिजो मात्रै राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धिकरण, मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। यसअघि राष्ट्रपतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 र सरकारी सहकारी सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो। नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। बैठक यही वैशाख 21 गते बस्ने कार्यतालिका तय भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो 1 बजे बैठक बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ। यसैबीच नेपाली काँग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमान्दारितामा कुनै पनि सम्झौता नहुने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी र आफ्नो नेतृत्वमा रहेको सरकार दुवै तहमा जिम्मेवारी बोध आवश्यक रहेको बताउनु भएको हो।
1: सार्वजनिक जिम्मेवारी बसेको कुनै पनि व्यक्तिले 1 रुपियाँको पनि 1 सुकाको पनि तलमाथि गरेको कुरा त्यो एक्सेप्टेबल हुँदैन, त्यसमा जेरो टोलरेन्स। पार्टीभित्र बृहत्तर एकताको कुरा छ, पार्टीको सबै साथीहरूलाई मिलाएर लिएर जाने हो, सबै नेतालाई मिलाएर लिएर जाने हो। म सभापति भएकोले मेरो विशेष जिम्मेवारी छ, मैले त्यसलाई लचकता देखाउनु पर्ने, मैले त्यसलाई अरू थप उदारता देखाउनु पर्ने, सबैको कुराहरू सुन्नुपर्ने। मैले मेरो पार्टीको मभन्दा अगाडिको सभापति मभन्दा अगाडिको नेताहरूले जिम्मेवारी लिँदै गर्दाखेरि सबैलाई मिलाउनका निम्ति त्यो उदारता देखाएको मैले देखेको छु, उहाँहरूबाट सिकेको पनि छु। नेपाली काङ्ग्रेसको आजको दिनको सबभन्दा पहिलो प्राथमिकता भनेको यसको राष्ट्रपतिको के जिम्मेवारी छ। आज हामी संघको प्रमुख प्रतिपक्षी दल हो, सरकारको जति जिम्मेवारी हुन्छ त्यत्तिकै प्रतिपक्षी दलको पनि हुन्छ।
4: देशका विभिन्न जिल्लामा पछिल्लो 24 घण्टामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 8 जनाको मृत्यु भएको छ, जसमा 3 जना बाल बालिका रहेका छन्। सुनसरीको दुहैबीमा बसको ठक्करबाट एक साइकल यात्री, सर्लाहीको लालबन्दीमा ट्र्याक्टरको ठक्करबाट 6 वर्षीय बालिका, बाराको कलैयामा मोटरसाइकलको ठक्करबाट 70 वर्षीय पैदल यात्री र धनुषाको हंसपुरमा मोटरसाइकल अनियन्त्रित हुँदा 14 वर्षीय किशोरको मृत्यु भएको छ। यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकामा जीपको ठक्करबाट 6 वर्षीय बालिका नवलपरासी पूर्वको कावासुतीमा ट्रकमा स्कुटर ठोकिँदा 36 वर्षीय महिला, कञ्चनपुरको दोधारा चाँदनीमा टिप्परको ठक्करबाट 14 वर्षीय बालक र बर्दियाको गुलरियामा गाडीको ठक्करबाट 8 वर्षीय बालिकाको मृत्यु भएको हो। यसैबीच नेपालमा वर्षेनी करिब 3,000 मानिसको सड़क दुर्घटनामा ज्यान गुमाउने गरेको अध्ययनले देखाएको छ, जसमा 50%

0: विभागले असार महिनासम्म सबै अनियमित परीक्षा सम्पन्न गरी साउनदेखि अनियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्ने जनाएको छ। स्नातक तहतर्फ बीएलएलबी को दोस्रो वर्ष स्नातक तह नियमित दोस्रो वर्ष बीटेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ। आज लुम्बिनी प्रदेशका पहाडी भूभागमा एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित ठूलो पानी पर्ने सम्भावना रहेको छ। राति देशका कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत हिमाली तथा पहाडी भूभागमा सामान्य बादल लाग्ने मौसमविद विभूति पोखरेलले सिआइएनलाई जानकारी दिनुभयो।
1: कोशी, बागमती, गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागहरूका केही स्थानहरूमा होइन, त्यस्तै लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरूमा र मधेस प्रदेशका चाहिँ एक दुई स्थानमा यो मेघगर्जन चट्याङ हावाहुरी असिना सहितको मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना चाहिँ रहेको छ होइन। त्यस्तै लुम्बिनी प्रदेशको एक दुई स्थानमा चाहिँ भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। प्री मनसुन भयो होइन, त्यही भएर वर्षा मात्र चाहिँ हुँदैन, मेघगर्जन चट्याङ हावाहुरी असिनाको पनि सम्भावना रहन्छ। भोलिलाई पनि अब केही स्थानहरूमा चाहिँ वर्षाको सम्भावना छ मध्यमसम्मको होइन, यो मेघगर्जन चट्याङ सहित चाहिँ वर्षाको सम्भावना चाहिँ रहन्छ।
0: साझा खबरमा विदेशका खबर। अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब 5,000 अमेरिकी सैनिक फिर्ता गर्ने योजना बनाएको छ। यसले अमेरिका र युरोप बीचको सम्बन्धमा नयाँ तनावको संकेत गरेको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत जर्मनीमा रहेका अमेरिकी सैनिक संख्या घटाउने सम्भावना रहेको संकेत दिँदै यसबारे छोटो समयमै निर्णय गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। स्पेन र इटालीमा पनि अमेरिकी सैनिक उपस्थिति घटाउन सकिने उल्लेख गरिएको छ। युरोपेली सहयोगी देशहरूले अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वमा पर्याप्त सहयोग नगरेको भन्दै ती देशहरूको आलोचना समेत गरिएको छ। अब खेल खबर। 10 पीएम कप एनबीए महिला तथा पुरुष भलिबल लिग 2083 उपाधि रुकुम पश्चिम भलिबल क्लब र नेपाल पुलिस क्लबले जितेका छन्। आज भएको फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लबले टिप टप न्यू डायमण्डलाई 3-1 सेटमा हरायो भने पुरुषतर्फ रुकुम पश्चिमले हेल्प नेपाललाई 3-0 सेटमा हरायो। दुवैले लिग चरणमा बिहोरीको हारको बदला फाइनलमा लिँदै उपाधि सहित नगद 10,00,000 रुपियाँ जितेका छन्। रुकुमले साबिक विजेता हेल्प नेपाललाई प्रतिस्पर्धात्मक खेलमा 29-27, 25-21, 32-30 हराएर पहिलो एनबीए भलिबल लिगको उपाधि जितेको हो। महिलातर्फ पुलिसले उपाधि रक्षा गर्ने क्रममा न्यू डायमण्डलाई 25-21, 17-25, 25-13, 25-19 हरायो। लिग चरणमा न्यू डायमण्डले पुलिसलाई पराजित गरेको थियो।
2: सन्तोषी रावल एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिक एक गाग्री पानीका लागि घन्टौँ हिँड्न बाध्य।
3: अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँ पहिले त 1-1.5 घन्टा लगाएर पानी जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घन्टा त लाग्छ नि पानी।
2: सल्यानको उच्च भूभागमा पनि खानेपानीको चरम अभाव रिपोर्टसँगै विभिन्न जिम्मेवारीमा रहेर पनि लेखनलाई निरन्तरता दिने रुचि विशेष संवादसहितको शनिवारीय विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो। यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले दिगो विकास लक्ष्य अनुसार सन् 2030 धेरै नागरिकको घर घरमा स्वच्छ खाने पानी पुर्याउने लक्ष्य लिएको छ। एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिकहरू एक गाग्री पानीका लागि घण्टौं हिँड्न बाध्य छन्। सल्यानका उच्च भूभागमा अहिले खाने पानीको चरम अभाव देखिएको छ। यही समस्याको समाधानका लागि स्थानीय सरकारले लिफ्ट प्रविधिबाट खाने पानीको व्यवस्था गर्न थालेको छ।
10: सल्यानको शारदा नगरपालिका 11 खैराबाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दिनहुँको संघर्ष जस्तै बनेको छ। हरेक बिहान एक घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनु पर्छ। पानीकै अभावले घरयासी काम, बाल बालिकाको पढाई र सरसफाईमा समेत असर परेको छ भने बसाइसराई गर्नेको संख्या पनि बढेको उहाँको भनाइ छ।
3: अब हामी आशावादी केमा छौँ भने यो काम छिटै होस् होइन, सस्ता पुगेर छिटो भयो भने हामीलाई सस्ता पानीको सस्ता हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त एक डेढ घन्टा लगाएर पानी लिएर जान्थ्यौँ, अहिले पनि तपाईँको एक घन्टा त लाग्छ नि पानी।
10: शारदा नगरपालिका 11 हिमोलचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई, तरकारी खेती र फलफुल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
11: त्यो पानीकै समस्या हो, टाढा छ पानी ल्याउँदा नि, सरसफाईमा अब पुग्दैन पानी, कस्तो होला पानी खाने, अब घर सरसफा गर्नुपर्छ, पानीमा टाढा छ।
10: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम सुरु भएपछि भने खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका वडा नम्बर 1, 11 र 12 का बासिन्दा भने उत्साहित भएका छन्।
12: मेरो नाम सुतलाल थापा। सो समस्या त पहिलेदेखि भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटोको त्यहाँको पानी सुकेर अहिले लगभग पिसिएर खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पाल पनि पाउँदैन, नुहाउने धन त छोरो सबै हामी काफी
13: बिहान पानी लिन जान्छ भनेर 3 बजीतिर उठ्यो, फेरि आयो एक काग्री पानी लग्यो,
14: पालो आएपछि भर्ने नत्र भने अर्को दिन भर्ने, बर्खाभरि यता माथिबाट आउँछ र माथि भल आउँछ, अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेर बर्खा। अब
15: तर आजसम्म पानी आएको छैन, हामीले यति साह्रो गाह्रो छ कि पानीको लागि, हाम्रो छोराछोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ होइन न।
10: शारदा नगरपालिकाले 55 करोड रुपियाँ भन्दा बढीको लागतमा जर्को खाने पानी आयोजन अघि बढाइरहेको छ। करिब 25 करोड 43 लाख रुपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घरधुरीलाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी।
16: यसले शारदा नगरपालिका 1, 11, र 12 का सबै बस्तीहरूमा पानीको खानेपानीको शुद्ध पिउने पानीको व्यवस्था।
10: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डागीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ र 18 महिना भित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
17: यो राज्यको स्थिति मध्यपूर्वको यो युद्ध यो बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ। अब
10: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार सल्यानमा 55 भन्दा बढी लिफ्ट सहितका खाने पानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विभिन्न जिम्मेवारीमा रहेर पनि लेखनलाई निरन्तरता दिने रुचि
18: लेख्नै पर्छ भनेर एउटा घसघट्टा लेख्नुभन्दा पनि स्वस्फूर्त रूपमा आएका कुराहरूलाई टिप्पणी गर्ने मेरो पहिले लेख्ने बानी थियो र अहिले पनि त्यो बानीले गर्दाखेरि पनि नै मेरो एउटा साहित्यले निरन्तरता पाएको हो।
2: इच्छा र लगनशीलताको आवश्यकता विशेष संवाद सहितको शनिबार यो विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
22: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
23: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष लेखनलाई पेसा रुचि र रहर विभिन्न रूपमा लिने अभ्यास पछिल्लो समयमा नेपालमा पनि भइरहेको छ। हिजो आज कुनै व्यक्ति वा विषयका बारेमा कृति लेखेर प्रकाशन गर्ने प्रतिस्पर्धा चल्दा पनि सजिलो भएको छ। तर देश विदेशमा रहँदा वा विभिन्न जिम्मेवारीमा रहेर पनि लेखनलाई निरन्तरता दिन कसरी सम्भव हुन्छ? साथी लील प्रकाशनले कोहलपुर उद्योग वाणिज्य का अध्यक्ष तथा साहित्यकार प्रदीप भट्टराईसँग कुराकानी गर्नुभएको छ।
18: 68 सालमा विरुद्धमा भन्ने कविता सङ्ग्रह निस्केको थियो, त्यसैबाट मैले एउटा पहिलो कविता सुनाए। बाले उसलाई आफन्त नबनाएपछि मन जन्मदै मेरो दुश्मन जन्मिसकेको थियो, आज उसँगको वर्षौँ पछिको कटुताले मलाई कता कता लाग्दैछ। मेरो छोरो जन्मनु गाभे मैले उसलाई आफन्त बनाउनु पर्छ, नत्र मेरो छोरोले पनि नजन्मदै एउटा दुश्मन जन्माइसकेको हुनेछ।
24: तपाईँको कलम अलि बढी छोटो कवितामा हो कि हामी सुरुवात बिन्दुमा छोटो कविताबाट कविता सुन्न सुरु गर्छौँ?
18: मैले दुवै नै लेख्छु, तर विशेष गरी 2068 सालमा मेरो निस्केको बुकमा चाहिँ शीर्षक बिनाका छोटा कविताहरू एकदम व्यापक रूपमा भएकोले मैले त्यही सुनाएको। अहिले लामो कविता नै सुन्नुहोस् मैले।
24: छोटा कविता लेख्न सजिलो रहेछ कि लामो कविता लेख्न सजिलो रहेछ?
18: समालोचकले एउटा कविताका केही हरफहरूले तारेर ल्याएर समालोचना गरे जस्तै छोटो कविताहरू विशेष टक्क हान्ने टाइपको हुनुपर्छ, र त्यही भएर कहिलेकाहीँ एउटा कविले त्यो लेख्दै गर्दाखेरि त्यसले त्यो कविताले पूर्णता पायो भएन, छोटा लेख्दै गर्दाखेरि त्यो पूर्ण हुन सकेनन्, अपूर्ण हुन सकेनन्, र आफैलाई पनि त्यो भावमा एउटा पूर्णता लागेन भने त्यो कविता कहिले पनि पुरा हुन सक्दैन। त्यो पूर्ण चाहिँ हुनुपर्छ छोटो लेख्दाखेरि भन्ने मलाई लाग्छ।
24: लामो लेख्दाखेरि चाहिँ
18: टोटल एउटा कथा एउटा नेचर त त्यहाँनिर त अट्नु पर्यो, त्यो त्यसलाई अटाउन सकिन्छ छोटेमा भनेपछि त्यो एकदम छोटिला हुने भए, र लामो लेख्दाखेरि त एउटा विशेष गरी आफू आफूले एउटा समय दिएर त्यसलाई करेक्सन गरेर मेरो पाटोमा छोटा कविताहरू त कहिलेकाहीँ हिँड्दै गर्दाखेरि एउटा गजलको शेर जस्ता हुन् छोटा कविताहरू।
24: विरुद्धमा भन्ने कविता संग्रह प्रकाशित भयो र अर्को गजल संग्रह शौचालयमा ईश्वर भन्ने दुईटा कृति तपाईँले प्रकाशन गरिसक्नु भयो। राम्रो कविता लेख्नको लागि त्यो अध्ययन आवश्यक रहेछ भन्ने महसुस गर्नुहुन्छ कि त्यो अनुभवको आधारमा पनि राम्रो कविताहरू लेख्न सकिँदो रहेछ भन्ने लाग्छ तपाईँलाई?
18: मान्छे त एउटा सृजनशीलता त हुनै पर्यो, अब जस्तो क्रिएटिभिटी त मान्छेमा एउटा चाहियो चाहियो, अध्ययन त एउटा विशेष एउटा शब्द चयनहरूमा त्यसले एउटा अर्थ राख्ला त्यो फरक पार्ट भयो, तथापि एउटा मनमा नघोचिकन अर्काको मन घोच्छ जस्तो मलाई कदापि लाग्दैन, अन्तर्हृदयबाट आउनु पर्यो र त्यसले एउटा अनुभूतिका पाटाहरूलाई कसरी मान्छेको मनमै प्रार गर्ने टाइपमा उसले लेखेका कुराहरू अर्को मनले पनि त्यो फिल गर्दाखेरि हो है यसले त सही लेख्यो यो पनि मैले भन्न खोजेको थिएँ एउटा यस्तो लेखेर भनिदियो भन्ने एउटा जब त्यो एउटा पाठकलाई त्यो फिल हुन्छ, त्यो फिल भइसकेपछि नै एउटा कविता पूर्ण हुन्छ जस्तो मलाई लाग्छ।
24: गजल लेख्दाखेरि र कविता लेख्दाखेरि अनुभूति कस्तो छ कि यो उस्तै उस्तै सजिलो हो कि अथवा यो सैद्धान्तिक रूपमा लेखनको हिसाबले पनि फरक फरक रहेछ भन्ने महसुस गर्नुभयो?
18: अब गजललाई त निश्चित एउटा केही परिधिले बाँध्ने नै भयो, काफियाहरू हुनै पर्यो, शेरहरू हुनु पर्यो, तर एउटा स्वतन्त्रता जस्तो पनि लेख्न सकिने, जता पनि ढाल्न सकिने, जता पनि भाँच्न सकिने, बिन्दास बनाएर संसारको सबभन्दा एउटा सुखी प्राणी बनाएर लेख्न पनि सक्यो, संसारको सबैभन्दा दुखी बनाएर लेख्न सक्यो, त्यही भएर कवितामा जुन किसिमको एउटा स्वतन्त्रता छ त्यो त पक्कै पनि गजलमा त छैन, तर त्यति हुँदै गर्दाखेरि कविता भन्दा गजल कम भयो भन्ने पनि होइन, कविता लेख्दाखेरि एउटा सुखानुभूति जुन छ त्यो सुखानुभूति पक्कै पनि फरक किसिमको एउटा सुखानुभूति त गजलमा पक्कै पनि छ, कविताले एउटा तपाईँलाई दिएको एउटा बिन्दास पारा चाहिँ गजलमा छैन कि जस्तो लाग्छ। एउटा गजल सुनाएँ मेरो, सबै थोक कमाएँ मैले तिमीलाई गुमाएपछि, पहिले दुनियाँ बनायो अनि हामीलाई बनायो, यो दुनियाँ बनायो ईश्वरले तिमीलाई बनाएपछि, तिमीलाई गुमाएँ मैले सब थोक कमाएपछि, सम्झाऊ सम्झाए सम्झिन्छु मान्छे नौ आखिर, सम्झाए सम्झिन्छु मान्छे नौ आखिर, भगवान् नि सम्झिन्छ अरे तिमीले सम्झाएपछि, सबै थोक कमाए मैले तिमीलाई गुमाएपछि, तिमीलाई भेटेबाट अचम्म भाछ यो मन, यो मनमा भेटिन्छौ तिमी यो मन हराएपछि, सबै थोक कमाए मैले तिमीलाई गुमाएपछि।
24: त्यसै पनि गजल प्रेमिकासँगको संवाद हो भनेर यसको व्याख्या विश्लेषण हुन्छ, भलै गजलमा देश समाज नहुने कुरा भएन। तपाईँले जसरी गजल कृति र कविता कृति प्रकाशन गर्दै गर्दा यो लेखनमा तपाईँ लाग्दै गर्दाखेरि तपाईँसँग व्यापार व्यवसायको क्षेत्र पनि तपाईँले हेर्नुपर्ने छ, लेखनको कुरा पनि छ, घर परिवार सरी कुराहरू छ, यो व्यवस्थापनमा गाह्रो साह्रो अप्ठ्यारो त्यस्तो केही महसुस हुन्छ कि जति धेरै क्षेत्रमा हात रहन सक्यो त्यति सजिलो हुँदो रहेछ भन्ने लाग्छ अहिले आएर?
18: जसरी हामी व्यवसायमा आफै खट्छौँ लाग्छौँ, सामाजिक क्रियाशीलतामा सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा जसरी लाइन्छ, त्यसरी त निश्चित रूपमा साहित्यकै लागि भनेर यो समय म छुटाउँछु भनेर त्यो छुट्टाको अवस्था मेरो लाइफमा छैन, त्यो हुन पाए हुन्थ्यो, त्यो मैले गर्नुपर्ने हो भनेर बारम्बार एउटा महसुस एक प्रकारको एहसास चाहिँ मलाई एकदम भइरहेको छ। यस हिसाबले पनि निश्चित रूपमा केही समय कहिलेकाहीँ छुट्टाउनु पाएको भए र लेखनीलाई मात्रै एउटा त्यो सही तरिकाले एउटा निरन्तरता दिनु पाएको भए पक्कै पनि मैले एउटा लेख्न सक्थेँ भन्ने एउटा फरक किसिमको एहसास फरक किसिमको एउटा विश्वास चाहिँ मलाई छ। कार्यक्रमहरू आयोजना हुँदै गर्दाखेरि भोलि त्यहाँ जाँदै गर्दाखेरि आफूले फेस गर्ने कार्यक्रममा केही लिएर जानुपर्छ भनेर त्यो बाध्यात्मक परिस्थिति र त्यो आवश्यकताले त्यो अझ बाध्यात्मक परिस्थितिले सिर्जना गरेको लेख्नु र आफै स्वस्फूर्त रूपमा आएर लेख्नुमा फरक हुन्छ भन्ने मलाई लाग्छ। त्यही भएर मैले टाइम चाहिँ बेला बेलामा बिदाको समयमा फुर्सद भएको बेलामा ल एकछिन मलाई डिस्टर्ब नगर्नु भनेर आफै छेउतिर गएर कतै बसेर त्यसरी लेखेको अवस्था पनि हो। तर साहित्यलाई पनि हामीले व्यावसायिक रूपमा यसलाई अगाडि बढाउन सकेको खण्डमा पक्कै पनि त्यो कर्मणाले पनि एउटा सिद्धता पाउँछ भन्ने मलाई लाग्छ।
24: बिचमा तपाईँ वैदेशिक रोजगारीको क्रममा बाहिर पनि रहनुभयो र देशभित्र फर्केर पनि तपाईँ अहिले कुनै न कुनै ढङ्गबाट उद्यम व्यवसायमा लागिराख्नु भएको छ। यो विषयवस्तु चाहिँ लेख्न मैले चाहेको थिएँ तर त्यो अझै छुटिराखेको छ भन्ने विषयवस्तु, त्यो भोलि फुटकर सृजनाको रूपमा अथवा कृतिको रूपमा पनि ल्याउने कुनै सोच बनाएको विषयवस्तु छ कि छैन?
18: मैले त हिजोदेखि नै कविता लेखिरहेको र यस हिसाबले पनि म अर्को मेरो दोस्रो सङ्ग्रहको लागि पनि म एकदम तयारी अवस्थामै रहेको कविता सङ्ग्रहको लागि। त्यो बाहेक मलाई सबैभन्दा एउटा मनपर्ने एउटा मेरो विधा आख्यान पनि हो, त्यो आख्यानमा पनि मैले निश्चित एउटा शीर्षक नै होइन तर त्यो चाहिँ लेखेर मैले लगभग दुईवटा डायरी नै फुल गरिरहेको अवस्था हो। त्यही भएर त्यसबाट पनि एउटा मैले समय निकाल्न सकेको खण्डमा एउटा राम्रो आख्यान पनि त्यो लगभग दसौँ वर्षको मेहनत छ त्यसमा, साइप्रस 5 वर्ष पढाइको सिलसिलामै गएको थियो त्यतिखेर त्यसमा पनि एकदम हिजोको दिनमा स्वस्फूर्त रूपमा लेख्छु बाध्यात्मक परिस्थितिमा भन्दा पनि लेख्नै पर्छ भनेर एउटा घसघटा लेख्नुभन्दा पनि स्वस्फूर्त रूपमा आएका कुराहरूलाई टिप्पणी गर्ने मेरो पहिले लेख्ने बानी थियो र अहिले पनि त्यो बानीले गर्दाखेरि पनि नै मेरो एउटा साहित्यले निरन्तरता पाएको हो।
2: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज थप 3 अध्यादेश जारी भएको छ। नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। काङ्ग्रेस सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमान्दारितामा कुनै पनि सम्झौता नहुने बताउनु भएको छ। देशका विभिन्न जिल्लामा पछिल्लो 24 घण्टामा छुट्टा छुट्टै सवारी दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर घनश्याम भट्टराईले राजीनामा दिनुभएको छ। आज लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित ठूलो पानी पर्ने सम्भावना रहेको छ भने भोलि पनि देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ। अमेरिकाले जर्मनीबाट करिब 5,000 अमेरिकी सैनिक फिर्ता गर्ने तयारी गरेको छ र 10 पिएम कप एनबिए महिला तथा पुरुष भलिबल लिगको उपाधि रुकुम पश्चिम र नेपाल पुलिसले प्राप्त गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख र फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 8 o'clock. अहिले 8 बजेको छ.
4: 1-to-1 छलफल गर्ने तयारी बालेनको चौतर्फी विरोध.
5: पिएसँग म दुई पटक फोन कुरा गरेँ रिसिभ भएन आज बिहान पनि फोन कसियो रिसिभ भएन
6: नेपाली सेनाको एकजना प्रतिनिधि पनि उक्त स्थानमा उपस्थित भएको उहाँहरू बिच आपसमा 1-to-1 छलफल पनि हुन सक्छ
4: सार्वजनिक पदमा बसेर भ्रष्टाचार गर्नेलाई काङ्ग्रेसले नबोक्ने एक रुपियाँ मात्रै तलमाथि गरे पनि स्वीकार्य नहुने सभापति गगन थापाको चेतावनी ओलीलाई पदबाट हटाउन एमालेमा युवाहरूको विद्रोह सुरु नेकपाको एकता राष्ट्रिय महाधिवेशन मङ्सिरमा बाढीले अरणीको र हुलाकी राजमार्ग अवरुद्ध तातोपानी नाका चार दिनदेखि ठप्प सिरा र धनुषा बीचको यातायात सेवा प्रभावित साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: छुट्टे साथ हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेन कार्यकालको शुरूआत नै अपजस्र विवादका बीच भएको छ। जेएनजी आन्दोलनको रापतापमा प्रधानमन्त्री बनेका बालेनको इन्ट्री तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरेर भयो। कसैलाई पनि नछोड्ने सन्देश प्रवाह गर्न बालेन सरकार सुरुमै सफल देखियो। बालेनको कार्यशैलीसँग तालमेल मिलाउन नसक्ने, काममा सुस्तता देखाउने वा विवादमा पर्ने मन्त्रीहरू पदमुक्त भए। कोही रेड जोनमा मन्त्री सुदन गुरुङ र श्रम मन्त्री दीपक कुमार शाह क्याबिनेटबाट बाहिरिसक्नु भएको छ। आफूलाई बलियो र निर्णायक प्रधानमन्त्रीका रूपमा स्थापित गर्न बालेनले कठोर शैली अप्नाइरहनु भएको छ। रक्षा र गृह मन्त्रालय स्वयं आफैले सम्हालेका प्रधानमन्त्री बालेनले सुरक्षा फौजको तैनाथीमा अव्यवस्थित भूमिहीन सुकुमासी बसोबास गर्ने बस्तीमा डोजर चलाइरहनु भएको छ। प्रधानमन्त्रीमा उहाँको इन्ट्रीसँगै देशका विभिन्न क्षेत्रमा भय र त्रासको वातावरण सृजना भएको छ। बालेनको डोजर आतंकले खोटाङका इन्द्र बहादुर राईले जीवन नै त्याग्नु भएको छ। मनोसामाजिक परामर्श नै लिनुपर्ने अवस्थामा पुर्याएको भन्दै आलोचना खेपिरहेको बालेन सरकार एकपछि अर्को विवादित विषयमा हात हालिरहेको छ। सरकारले संविधान कानून नीति नियमलाई एक्सन ओरिएन्टेड बनाएको दावी गरिरहेको छ। गरिब जन्मनु पाप होइन र मर्नु चाहिँ पाप व्यक्ति दिने गृहमन्त्री गुरुङ अहिले आला लगाएका तस्बिर भएपछि संघका विषयमा समेत बेकारको खेदो रहेको छ। जेएनजीका समूह नै समूह अहिले क्याबिनेट बालेन क्याबिनेट सुनै सुनले भरिएको तर गरिबले धुरु धुरु रुनु परेको गीत गाउन थालेका छन्। क्याबिनेट सुनै सुनले भरिएको तर गरिबले धुरु धुरु रुनु परेको गीत गाउन थालेका छन्।

0: प्रधानमन्त्री बालेनको डोजरले सरकारी विद्यालय समेत भत्काएको छ। विद्यार्थीका कक्षा कोठा छेद विच्छेद बनेका छन्। बालेनको डोजर चल्दा प्रधानमन्त्री बालेनको डोजरले सरकारी विद्यालय समेत भत्काएको छ। विद्यार्थीका कक्षा कोठा छेद विच्छेद बनेका छन्। बालेनको डोजर चल्दा सुत्केरी आमा, शिशु, बिरामी, अशक्त, अपाङ्गता भएका व्यक्ति र दृष्टिविहीनहरूको भएको छ। यद्यपि काठमाडौँ महानगरपालिकाको प्रमुख पालले यस्तो सुकुम्बासी बस्ती भत्काउने चेतावनी दिनुभएको थियो। डोजर लिएर पुगेका बालेन स्थानीयवासी खुकुरी र भाला लिएर निस्किएपछि फर्कन बाध्य हुनुभएको छ। सुकुम्बासीको नाममा राजनीति गर्दै आएकाहरूको बन्द भएको छ, होइन गरिबी हटाऊ भन्दै सडकमा नारा लागेको छ। विस्थापित भएका र विस्थापित हुने त्रासमा रहेका नागरिकले सडकमा उत्रिएर प्रधानमन्त्री बालेनको राजीनामा नै मागेका छन्। कार्यकारीको अभ्यासबाट प्रधानमन्त्री बनेका प्रधानमन्त्री बालेन सत्ता पक्ष या प्रतिपक्ष कसैको मतलब नराखी काम गरिरहनु भएको छ। रोल्पामा 20 जनाको सडक दुर्घटनामा ज्यान जाँदा चासो नै नदिएको आरोप खेपेका प्रधानमन्त्री बालेनले आज विज्ञप्ति नै जारी गर्न लगाउनु भएको छ। तर रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद वर्षमान पुनले प्रधानमन्त्रीको सचिवालयले समेत व्यवस्था गरेको बताउनु भएको छ। बालेनले विगतमा जस्तो शक्ति केन्द्र गुहारेर मात्र सेवा प्रवाह सहज हुने मानसिकताको अन्त्य गराउने प्रयास पनि गरेको संकेत दिन खोज्नु भएको छ। सिस्टमले काम गर्ने लाइनमा होइन अनलाइनमा जस्ता नारा दिएर प्रधानमन्त्री बनेका बालेनले सोर्स फोर्समा लाग्नेहरूका लागि ढोका बन्द गरिदिनु भएको छ, जसको प्रत्यक्ष असर रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद वर्षमान पुनमाथि परेको छ। रोल्पा दुर्घटनाबारे सहयोग माग्न फोन गर्दा प्रधानमन्त्रीको सचिवालयले रेस्पोन्स नै नगरेको उहाँले बताउनु भएको छ।
1: गृह मन्त्रालयमा उहाँले सम्मान देखाउनु है, उहाँको पिएसँग म 2 पटक फोन कुरा गरेँ, रिसिभ भएन। आज बिहान पनि फोन कसियो, रिसिभ भएन। अनि मैले गृह सचिवलाई हिजो चाहिँ घटना यस्तो यस्तो छ, उद्धार गर्न हिजो पुरै सकिएन, हेलिकप्टरको आँसु पर्न सक्छ, स्ट्यान्डमा रहनु होला भनेर म हिजो नै जानकारी गराएको थिएँ। र आज हामी आवश्यक पर्न हेलिकप्टरबाट उद्धार गर्नु पऱ्यो भने सबै तयारीमा हामीले खबर गरेका थियौँ, सबैसँग समन्वय गरेका थियौँ। अब यही स्थानीय प्रतिनिधि साथीहरू प्रहरी सशस्त्र प्रहरीकाले नियमित गरेर उद्धार गर्नुभयो। त्यसो गर्दा चाहिँ त्यो चाहिँ फेरि हेलिकप्टर या अरू यस्तै खालको जरुरी भएन। यसमा त हिजै अलि तलाब त देखाउनु पर्थ्यो सरकारले भन्ने त गुनासो त छ। यस्तो दुःखद कुरोमा अहिले हतपति मैले कसैको आलोचना गर्न चाहेन।
0: झन्नै 2/3 बहुमतको सरकारको कामलाई नेपाली सेनाले समेत पूर्ण समर्थन गरेको देखिएको छ। सुकुम्बासी बस्ती हटाउँदा सुरक्षा ब्याकअप दिइएको छ। जेएनजी आन्दोलनका बेला संसद सिंहदरबार र सर्वोच्च अदालत जोगाउन नजिकिरहेको जङ्गी अड्डा अघि नसरेको देखेका नागरिकले सुकुम्बासी बस्ती हटाउँदा सेना सडकमा देखिनुलाई अनौठो मानेका छन्। अहिले बालेन महानगर प्रमुख हुनुहुन्न, देशको बागडोर सम्हालेका प्रधानमन्त्री हुनुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा कमान पनि उहाँकै हातमा छ। प्रधानमन्त्री बालेनले नेपाली सेनालाई समेत सडकमा उतारेर शासन गरिरहनु भएको देखिएको छ। भक्तपुरको मनोहरा बस्ती हटाउने क्रममा नेपाली सेनाका प्रतिनिधिको उपस्थिति मात्रै भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताउनु भएको छ।
2: अब यो विषयमा चाहिँ विशेष गरी अब नेपाली सेनाको आफ्नो दैनिकी चाहिँ विभिन्न त्यो अपरेसनल बन्दोबस्ती गतिविधिहरू चलि नै रहेको हुन्छ र यो सँगसँगै चाहिँ यो मनोहराको चाहिँ विशेष केस चाहिँ अलिकति बाहिर आएको छ। त्यसमा चाहिँ यो भक्तपुर जिल्लाको जिल्ला सुरक्षा समितिको बैठक भए पश्चात अनुगमन गर्न जाने क्रममा हाम्रो नेपाली सेनाको एकजना प्रतिनिधि पनि यो जिल्ला सुरक्षा समितिको पदन्न सदस्य हुने भएको भएर उक्त स्थानमा चाहिँ गएको भन्ने चाहिँ जानकारी चाहिँ प्राप्त भएको छ।
0: भनेको यसलाई सुरक्षा ब्याकअप दिएको भनेर भन्न मिल्छ कि मिल्दैन?
2: यो ब्याकअप दिएको होइन कि जिल्ला सुरक्षा समितिको बैठक पश्चात त्यो टिमै त्यो इलाकाको निरीक्षण गर्न गएको अवस्थामा नेपाली सेनाको एकजना प्रतिनिधि पनि उक्त स्थानमा उपस्थित भएको हो।
0: शासनको त्रासले बल्खुमा इन्द्रबहादुर राई अर्थात राईदाईले ज्यान त्याग्नु भएको छ। चार छोरी र एक छोराका बुबा राईदाईले बालेनको डोजरले घर ढलेको कसरी हेर्नु भन्दै जीवन त्याग्नु भएको छिमेकी बताउँछन्। उहाँले प्राण त्याग्नुको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ।
3: अब हामीले यता मुचुल्काहरू गरेर पोस्टमार्टमको लागि पठाएका छौँ, पोस्टमार्टम भएको छैन।
0: उहाँको मृत्युको कारण खुल्न सकेको छैन,
3: पोस्टमार्टम भएको छैन, पोस्टमार्टम पश्चात हुन्छ थियो।
0: बालेनको शुरुआत नै अब्जसिया कामबाट भएका छन्। बल्ल एक महिना मात्र भएको छ घण्टी चुनाव चिन्हको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र किचलो नबढेमा र पार्टीले फिर्ता नबोलाएमा बालेनले 5 वर्ष शासन गर्नुहुनेछ। बालेन सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आफ्नै गतिमा दौडान अध्यादेशको चाङ लगाइदिनु भएको छ। राष्ट्र मन्त्री परिषदले निर्णय गरेर पठाएकै दिन राष्ट्रपति पौडेल अध्यादेश जारी गर्न बाध्य हुनुभएको छ। उहाँले आज विदाको दिन समेत 3 अध्यादेश जारी गर्नुभएको छ। शनिबार आइतबार 2 सार्वजनिक विदामा पनि राष्ट्रपति र प्रधानमन्त्री कार्यालय सक्रिय बनेका छन्। संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा भने दुवै निकाय छलफलमा व्यस्त छन्। आवश्यक परेमा प्रधानमन्त्री बालेनसँग राष्ट्रपति पौडेलले 1-to-1 छलफल गर्न सक्ने राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुमारले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ।
4: प्रधानमन्त्रीसँग भिसाभिस आम्ने सामने बसेर छलफल भएको छैन। अब प्रधानमन्त्रीज्यूले पठाएका कुराहरू त्यहाँ अध्ययन भइराखेको छ। अब आवश्यकता भएछ भनेदेखि उहाँहरू बिच आपसमा 1-to-1 छलफल पनि हुन सक्छ।
0: अध्यादेशको बहाना बनाएर प्रधानमन्त्री बालेन पनि संवैधानिक परिषदको बैठक बोलाउन आलटाल गरिरहनु भएको छ। परिषदले पूर्णता नपाएको बहाना अब उहाँसँग छैन। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषदले पूर्णता पाइसकेको छ। अब बैठक बोलाएर संवैधानिक नियुक्तिको सिफारिस गर्न सकिने संवैधानिक जानकारहरू बताउँछन्। तर बालेन परिषद बैठक बोलाउनुको सट्टा 3 सदस्य हुँदा पनि नियुक्तिको सिफारिस गर्न सकिने प्रावधान राखिएको संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन अध्यादेश जारी गराउन राष्ट्रपति पौडेलमाथि दबाव बढाइरहनु भएको छ। राष्ट्रपति पौडेलले पनि अरू अध्यादेश जारी गरेर संवैधानिक परिषद सम्बन्धी अध्यादेश होल्ड गर्नुभएको छ। अध्यादेश अध्ययनकै क्रममा रहँदा पनि सर्वोच्च अदालतको आदेश र पुरानो ऐन अनुसार परिषदको बैठक बोलाउन कुनै समस्या नरहेको राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार एवं वरिष्ठ अधिवक्ता कुमारले बताउनुभयो।
4: संवैधानिक परिषदको बैठक बस्न कुनै समस्या छैन नि सर, क्लियर छ नि। सर्वोच्च अदालतको दुई पटकको फुल बेन्चको फैसला, एउटा संवैधानिक इजलासको फैसला, अर्को पूर्ण इजलासको फैसला, त्यसले गर्दाखेरि त्यो नोटिसमा सबैको आउनु नै पर्छ। त्यस कारणले अप्ठ्यारो छैन। तर पनि यो पठाइएको अध्यादेश अनि यसले संवैधानिक स्पिरिटलाई क्यारी गर्छ कि गर्दैन भन्ने मात्रैको छलफल हो सर, अरू केही पनि होइन। त्यो विधि शास्त्रीय छलफल हो।
0: अब यो विधि शास्त्रीय छलफल पनि धेरै दिन लम्बिँदैन भन्ने यहाँले संकेत
4: लम्बिँदैन लम्बिँदैन अब लम्बिँदैन भोलि त विदै भयो खास गरिकन। भए पनि बिदाका दिन पनि सबैजनाहरू बस्ने गरेकै छौँ अनि बिदा नभए पर्सिमै सुट्नु लागिसकेको छ।
0: राष्ट्रपति पौडेल अध्यादेश अड्काएर राख्ने सुरुमा अब हुनुहुन्न। उहाँले भ्याए भोलि नै नभए पर्सि सोमबारसम्म संवैधानिक परिषद सम्बन्धी अध्यादेशको टुङ्गो लगाउनुहुने राष्ट्रपति कार्यालयले बताएको छ। आवश्यक परेमा भोलि नै प्रधानमन्त्री बालेनलाई शीतल निवास बोलाएर छलफल गर्ने तयारी समेत राष्ट्रपति पौडेलले गर्नुभएको छ। विगत जस्तो लोसे सरकार नभएको सन्देश बालेनले प्रवाह गर्नुभएको छ। उहाँले फरक शैलीमा काम गरिरहनु भएको छ। यति हो जसलाई निरङ्कुश शैलीको संज्ञा समेत दिन थालिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीक्षा मोते।
5: नेपाली कंग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा रहेका पार्टीका व्यक्तिहरूको इमान्दारितामा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति थापाले स्थानीय तहदेखि प्रदेश सरकारसम्म जिम्मेवारमा रहेका कुनै पनि

0: सामान्य मर्मतले मात्र यातायात सञ्चालन हुने सम्भावना छैन। यसका लागि ठूला मेसिनहरूको प्रयोग अनिवार्य देखिएको छ। सड़क भाँचिएपछि माथिल्लो भेगमा रहेका सयौं घरहरू समेत जोखिममा परेका छन्। नाका बन्द हुँदा व्यापारिक गतिविधि ठप्प भएको छ भने दर्जनौं कन्टेनर
1: को नीतिगत कब्जा र संस्थागत भ्रष्टाचार प्रति कडा टिप्पणी गर्दै मन्त्री वाग्लेले विगतका गल्ती अब माफी नदिने प्रश्न पार्नुभयो। नेपालका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनले देशको आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता, व्यवसायको आत्मबल, आत्मसम्मान र लगानी मैत्री वातावरण अनिवार्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल उच्च नबनाई देशको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धि हासिल गर्न नसकिने बताउनुभयो। नेपाल उद्योग परिसंघ सिएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डेले नेपालको अर्थतन्त्रलाई आगामी सन् 2033 सम्ममा 100 अर्ब अमेरिकी डलरको आकारमा पुर्याउन सकिने बताउनुभयो। अध्यक्ष पाण्डेले निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानी मैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच घनिष्ठ सम्बन्ध र सहकारी हुनुपर्नेमा जोड दिनुभयो। भारतीय नीति तथा योजनाविद अमिताभ कान्तले जलविद्युत, कृषि, प्रशोधन र सूचना प्रविधि जस्ता तुलनात्मक लाभका क्षेत्रमा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ।
2: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनका लागि तयारी तीव्र पारेको छ। चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको एसईको उत्तर पुस्तिका जाँचको काम सकिएको र अहिले टेबुलेसनको काम भइरहेको छ। वैशाखको अन्तिमतिर नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको छ। विगतमा परीक्षा सकिएको 3 महिनाभित्र नतिजा प्रकाशन हुने गरे पनि यसपालि भने बोर्डले 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये 1/3मा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
4: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
3: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौँ र सिसा मुक्त लेड फ्री उत्पादन को माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
5: आफू पनि बाँचौं, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेड द्वारा जनहितमा जारी।

0: ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल प्रेस युनियनले निजी सञ्चार माध्यमलाई दिँदै आएको सरकारी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। युनियनको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो। युनियनले सरकारको विज्ञापन नीतिले स्वतन्त्र सञ्चार माध्यमको आर्थिक अवस्था कमजोर बनाउने निष्कर्ष निकालेको छ। विज्ञापनको न्यायोचित वितरण सञ्चार माध्यमको

0: रोपना र पत्रकारको रोजगारी सुरक्षाका लागि स्पष्ट नीति निर्माण गर्न युनियनले सरकारसँग माग गरेको छ। यसैगरी श्रमजीवी पत्रकारका समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियुक्ति पत्र अनिवार्य र नियमित तलब भुक्तानी सुनिश्चित गर्न युनियनले माग गरेको छ। पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको पनि युनियनले निष्कर्ष निकालेको छ। बैठकले पत्रकार आचार संहिताको पूर्ण कार्यान्वयन गर्न ध्यान आकर्षण गराएको छ। पछिल्लो समयमा विकसित डिजिटल युगका चुनौतीलाई सम्बोधन गर्न युनियनले एआई, सामाजिक सञ्जाल र डिजिटल मिडियाको जिम्मेवार प्रयोगका लागि मापदण्ड विकास गर्ने, पत्रकारहरूलाई डिजिटल सिप सम्बन्धी तालिम दिने र मिस इन्फर्मेसन नियन्त्रणका लागि तथ्य जाँच प्रणाली सुदृढ गर्ने भएको छ। युनियनले आगामी जेठ 13 गते काठमाडौँमा विधानसभा आयोजना गर्ने निर्णय पनि गरेको छ।
1: हुम्लामा भरुवा बन्दुक सहित एउटा सदस्य पक्राउ परेका छन्। 63 वर्षीय मक्क बहादुर रोकायालाई प्रहरीले आज समातेको हो। रोकाया खारपुना गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन्। भरुवा बन्दुक 1 थान, फलामको रडको गोली 12 थान, ढुङ्गाको गोली 7 थान सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरीकारले हुम्लाले जनाएको छ। 110 ग्राम बारुद, शुद्र तौल 90 ग्राम रहेको स्टिल नाम लेखेको हतियार चक्कु सहित पनि उनी समातिएका हुन्।
0: प्रहरीले भारततर्फ लैजाँदै गरेको 6,009 केजी स्याउ सहित 3 गाडी नियन्त्रणमा लिएको छ। महोत्तरीको मनसरासिवा सभा नगरपालिका 2 स्थित सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको उक्त स्याउसहित 3 वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल नेपालका अनुसार आज उक्त गाडीमा राखी तस्करीका लागि लैजाँदै गरिएको 6,009 केजी स्याउ बरामद गरिएको हो। प्रहरीका अनुसार स्याउ 345 कार्टुनमा प्याक गरिएको अवस्थामा फेला परेको हो। बरामद गरिएका गाडी तथा स्याउ आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
1: सिरा र धनुषा जोड्ने निर्माणाधीन कमला नदीको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुनः भत्किएको छ। डाइभर्सन भत्किँदा 2 जिल्लावासीको आवतजात पूर्ण रूपमा प्रभावित भएको छ। केही दिन अघि सामान्य वर्षाले क्षति पुर्याएको उक्त डाइभर्सन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो, तर बिहिबार रातिदेखि परेको वर्षा कारण आज डाइभर्सन फेरि बगाएको। पुल क्षेत्रभन्दा करिब 300 मिटर अगाडि बनाइएको बाटो र बालुवाको अस्थायी बाँध बाढीले बगाएपछि सयौं सवारी साधन बाटोमै अलपत्र परेका छन्।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले पश्चिम एसियामा आफ्ना सहयोगीहरूलाई बलियो बनाउन 8.6 अर्ब डलर भन्दा बढीको हतियार सम्झौतालाई अनुमोदन गरेको छ। यी सम्झौताहरूमा वायु रक्षा प्रणाली, क्षेपास्त्र र अन्य सैन्य उपकरणहरू समावेश छन्। यो निर्णय यस्तो समयमा आएको हो जब अमेरिका, इजरायल र इरानबीच लडाईँ चलिरहेको छ र 3 हप्ताभन्दा बढी समयदेखि युद्ध विराम लागू भएको छ। अमेरिकाले हतियार प्रदान गर्ने देशहरूमा इजरायल, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स यूएई समावेश छन्। सम्झौता अन्तर्गत कतारले 4 अर्ब डलर भन्दा बढीको प्याट्रियट वायु र क्षेपास्त्र प्रतिरक्षा प्रणाली र समर्थन सेवाहरू प्रदान गरिनेछ। 992.4 मिलियन डलरको उन्नत प्रेसिजन किल हतियार प्रणालीहरू पनि बेचिनेछ। कुवेतलाई 2.5 अर्ब डलरको एकीकृत युद्ध कमाण्ड प्रणाली र इजरायललाई 992 मिलियन डलर भन्दा बढीको उन्नत प्रेसिजन किल हतियार प्रणालीको बिक्रीलाई अनुमोदन गरिएको छ।
1: इरानका सर्वोच्च नेता मुज्ताबा खामेनीले भने आफ्ना नागरिकलाई आर्थिक लडाईँमा पनि संलग्न हुन अपिल गर्नुभएको छ। लिखित वक्तव्य जारी गर्दै उहाँले सैन्य युद्धमा अद्वितीय शक्ति प्रदर्शन गरेको र अब आर्थिक र सांस्कृतिक मोर्चामा पनि त्यस्तै भूमिका खेल्न इरानी जनतालाई आग्रह गर्नुभएको हो। वक्तव्यमा खामेनीले इरानले अब आर्थिक र सांस्कृतिक मोर्चामा पनि आफ्ना शत्रुहरूलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो।
0: नेपाल परिवेशमा अब खेल समाचार। 10 पीएम कप एनबीए महिला तथा पुरुष भलिबलको उपाधि रुकुम पश्चिम र पुलिस क्लबले जितेका छन्। पुरुषतर्फ रुकुमले हेल्प नेपाल भलिबल क्लबलाई र महिलातर्फ पुलिसले न्यू डायमण्ड क्लबमाथि जित हात पारेको हो। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हलमा आज सम्पन्न फाइनलमा पुरुषतर्फ रुकुमले 3-0 सोझो सेटमा जित हासिल गर्दै पहिलो सहभागितामै च्याम्पियन बनेको हो। रुकुमले खेल 29 27-25, 21-32 ले जितेको थियो। महिलामा नेपाल पुलिसले न्यू डायमण्ड क्लबमाथि 3-1 सेटमा रोमाञ्चक जितसँगै उपाधि उचाल्यो। महिलामा जिते विजेता पुलिसले र पुरुषमा विजेता रुकुमले 10,00,000 रुपियाँ र ट्रफी प्राप्त गरे। महिलामा उपविजेता न्यू डायमण्ड र पुरुषमा उपविजेता हेल्प नेपालले समान 5,00,000 रुपियाँ पाए।
1: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नई स्थित एमएस चिदम्बरम स्टेडियममा जारी खेलमा मुम्बईले टस जितेर ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा मुम्बईले 8.5 बलमा 2 विकेट गुमाएर 76 रन जोडेको छ। 4 सिजनको आइपिएलमै दुई टोली दोस्रो पटक भिडेका हुन्। यसअघि पहिलो खेलमा चेन्नईले मुम्बईलाई 103 रनले हराएको थियो। प्लेअफ चरणमा पुग्ने सम्भावना जीवित राख्न दुवै टोलीका लागि आजको जित आवश्यक छ। हालसम्म 8 खेल खेलेर 3 जित र 5 हार बेहोरेको चेन्नई 6 अङ्कसहित तालिकाको 7 स्थानमा छ। मुम्बई भने 8 खेलबाट केवल 4 अङ्क जोड्दै 9 स्थानमा छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: राष्ट्रपतिद्वारा थप 3 अध्यादेश जारी। काङ्ग्रेस संसदीय दलका नेता आङ दिम्बेले जानकारी गराए विपक्षी दलको धारणा।
1: काठमाडौँ उपत्यका नदी किनारका बस्ती खाली गराउने अभियान अन्तिम चरणमा। हालसम्म 800 घर भत्काइयो। 400 परिवारका 1600 व्यक्ति सरकारको सम्पर्कमा।
0: राष्ट्रपा सभापति लामिछानेसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेट। आगामी मङ्सिर 11 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने नेकपाको घोषणा।
1: अमेरिकाले इजरायल सहित खाडी देशलाई 8 अर्ब बढी डलरको हतियार बिक्री गर्ने। कतारलाई 4 अर्ब डलर भन्दा बढीको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्रदान गरिने।
0: र पीएम कप एनबीए भलिबलको उपाधि रुकुम पश्चिम र पुलिसलाई आइपिएल क्रिकेटमा चेन्नई विरुद्धको खेलमा मुम्बई ब्याटिङ गर्दै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार। We'll be right back.

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-7-38, मोबाइल 98-550-88-002।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजेर लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
10: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97-45-23-91-63।
11: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
11: कहाँ गएर के सिप सिकौ भन त अब।
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
10: IHSBC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 0656-94-374, 98-510-61-356।
11: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
10: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
11: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौँ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
10: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: Šāda īnis pokšā. Sodies FM, Tirana Pithuplu, 2 MHz.
1: हस्पिटल प्राली बालमन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0564934440 4935780 र 98550264440
2: इट्स 9 o'clock अहिले 9 बजेको छ
3: यो रेडियो नेपाल हो राति 9 बजेको समाचारमा स्वागत छ म सुमिता लामा सुरुमा प्रमुख समाचार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने र 10 पीएम कप एनबीएल लिगमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमलाई महिलातर्फ नेपाल पुलिस च्याम्पियन समाचार विस्तारमा राष्ट्रपति रामचन्द्र पौडेलले 3 अध्यादेश जारी गर्नुभएको छ राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ काठमाडौँ उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामोपा सोर बालाजु स्थित विष्णुमती नदी र धोबीखोला नदी किनारमा रहेका घर टहरा हटाउने क्रम जारी छ काठमाडौँको स्वयम्भू बालाजु गोङ्गबु बस पार्क देवीनगर लगायत क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्तिराम रिजालले जानकारी दिनु भयो हालसम्म काठमाडौँ उपत्यकामा सरकारी सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2,000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ भने शहरी विकास मन्त्रालयले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेको छ हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको छ निरन्तरको वर्षासँगै आएको बाढीले निर्माण भइरहेको पुलको विकल्पमा बनाइएको अस्थायी डाइभर्सन आज बिहान बगाएपछि सयौं सवारी साधन र यात्रुबीच बाटोमै रोकिएका छन् सहायक प्रमुख जिल्लाधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले पानीको सतह घटेपछि तत्कालै बाँध निर्माणको काम अघि बढाइनेछ कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौंदेखि बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नुपर्ने वा घण्टौं घुमेर पूर्व पश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पूर्वी खण्ड दाउन्नेमा करिब 4 किलोमिटर एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ़ बुटवल सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको पूरै भाग 65 किलोमिटर सड़क कालोपत्र र ढलानले जोड़िएको सूचना अधिकारी खनालले बताउनुभयो नारायणगढ़ बुटवल सड़कको कुल 113 किलोमिटरलाई 2 खण्डमा विभाजन गरी काम अघि बढाइएकोमा पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार सोमबार दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ नेपाली कम्युनिष्ट पार्टीले आगामी मंगसिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले आगामी मंगसिर 11-15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, ओडा तथा टोल तहसम्मका संगठनात्मक र पार्टी तथा जनवर्गीय मोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले मुक्त कमैया लगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले मुक्त कमैया, हलिया, हरुवा चरुवा तथा कमलरीको अधिकारको लडाईँमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो। बागलुङको काठेखोला गाउँपालिका 2, भीमा पोखरा र काठेखोला गाउँपालिका 4 तंग्राम जोड्नका लागि डुडिया घाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 3,62,00,000 रुपियाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिपेश रिगलले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
4: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। त्रिभुवन विश्वविद्यालयले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रलाई सुधार्नका लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिनुहुँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन भइरहेको बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो। सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिका 1 भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जनाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानसँगको युद्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच मतभेद बढेको आकलनका माझ अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने योजना बनाएको छ। यो निर्णय ट्रम्पले मर्जको आलोचना गरेको एक दिनपछि आएको हो। बिहिबार सामाजिक सञ्जालमा ट्रम्पले पोस्ट मार्फत मर्जले अत्यन्त खराब काम गरिरहेको र उहाँसँग आप्रवासन तथा ऊर्जा लगायत सबै प्रकारका समस्याहरू रहेका बताउनु भएको थियो। ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने बताउनु भएको छ। जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको छ। त्यहाँ गत डिसेम्बरसम्म देशभरका विभिन्न आधारमा 36,000 भन्दा बढी सैनिक तैनात थिए। करिब 12,000 अमेरिकी सैनिक इटालीमा र थप 10,000 सैनिक युकेमा तैनात छन्। इजरायली सेनाले युद्ध विराम उल्लङ्घन गर्दै लेबनानमा गरेको आक्रमणमा 13 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाल बालिका र महिला समेत रहेका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली लडाकू विमानहरूले चेतावनी दिएको 1 घण्टा भन्दा पनि कम समयमा आक्रमण गरेको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: तनहुँ जिल्लामा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जल विद्युत आयोजनाको काम हालसम्म 75% सम्पन्न भएको छ। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजमा भएको काममा 75% प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको 140 मिटर अग्लो बाँध निर्माणका लागि विक्रमसम्म 2081 चैत 7 गते पहिलो कंक्रिट राखी कंक्रिटिङ कार्यको सुरुवात गरिएको थियो। हालसम्म विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क, टेलरेस लगायतका संरचनाहरूको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको छ। सो आयोजनाको कुल लागत 50 करोड 50 लाख अमेरिकी डलरका लागि एडिबीले 15 करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले 18 करोड 40 लाख, युरोपियन लगानी ब्याङ्कले 8 करोड 50 लाख र नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले 8 करोड 60 लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको थियो। यही वैशाख 24-28 गतेसम्म काठमाडौँको भिरकोटी मण्डप प्रदर्शनी हलमा सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 को आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ। सार्क मुलुकका सहभागी काठमाडौँ आइपुग्ने क्रम शुरू भएको आयोजकहरूले जनाएका छन्। इन्ट्रोडक्सन ट्रेड सोज नेपालद्वारा आयोजित मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रमोसन ब्युरोको सहकार्य हुनेछ। मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र मालदिप्स लगायतका देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले करिब 150 भन्दा बढी प्रदर्शकहरू मेलामा सहभागी हुने र झण्डै 1 लाख स्थानीय दर्शक तथा 5,000 अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति हुने मेला संयोजक सुमन महर्जनले बताउनुभयो। हिजो आज भारतीय सीमावर्ती नेपाली बजारमा उपभोक्ताको चहल पहल बढ्न थालेको छ। संघीय सरकारले भारतीय बजारबाट 100 रुपियाँ भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा ल्याएपछि सीमावर्ती नेपाली बजारमा चहल पहल बढेको हो। यसअघि नेपाली उपभोक्ताले सीमावर्ती भारतीय बजारमा गएर दैनिक खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा लगायतका सामग्री किनेर ल्याउने गरेकोमा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो। 100 भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा आएपछि भैरवा, नेपालगंज, विराटनगर, वीरगंज लगायतका नेपाली बजारमा चहल पहल बढेको त्यहाँ स्थित हाम्रा समाचारदाताहरूले जनाएका छन्। विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्रेले 100 रुपियाँ भन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने नियम लागू भएसँगै उपभोक्ता भारतीय बजारतर्फ किनमेल गर्न जाने क्रम घटेको बताउनुभयो। म्याग्दीमा 132 केभी क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माण सुरु भएको छ। धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन 65 मेगावाट क्षमताको म्याग्दी खोला, 46.5 मेगावाट क्षमताको माथिल्लो म्याग्दी र 53.5 मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा डबल र मल्टी सर्किट प्रसारण लाइन बनाउन शुरू गरिएको हो। धवलागिरी गाउँपालिका 4 जेलतुङदेखि मालिका गाउँपालिका 7 रहेको नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सब स्टेशन जोड्ने 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो।
3: अब खेल समाचार। रुकुम पश्चिम भलिबल क्लबले 10 पीएम कप एनभीएल लीगमा पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई 3-0 सोझो सेटमा हरायो। रुकुम पश्चिमले हेल्प नेपालमाथि 29-27, 25-21, 32-30 को रोमाञ्चक जित निकालेको हो। उपाधिसँगै रुकुम पश्चिमले 10 लाख रुपियाँ पुरस्कार पायो। उपविजेता हेल्प नेपालले 5 लाख रुपियाँ पुरस्कार प्राप्त गर्यो। लीगमा महिलातर्फ नेपाल पुलिस च्याम्पियन बनेको छ। शनिबार नै भएको फाइनलमा पुलिसले न्यू डायमण्ड स्पोर्ट्स एकाडेमीलाई 3-1 को सेटमा हराउँदै उपाधि चुमेको हो। उपाधिसँगै पुलिसले पनि 10 लाख र उपविजेता न्यू डायमण्डले 5 लाख रुपियाँ पुरस्कार पाएको छ। नेपाल भलिबल संघले आयोजना गरेको लीगमा पुरुषतर्फ 8 र महिलातर्फ 6 गरी कुल 14 टोलीको सहभागिता रहेको थियो। पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, खिल्जी युवा क्लब, लुम्बिनी, रुकुम पश्चिम, कोशी प्रदेश र बुढानी नीलकण्ठ क्लब सहभागी थिए। महिलातर्फ न्यू डायमण्ड, नेपाल पुलिस, एपीएफ सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले भाग लिएका थिए। अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक स्थानमा मेघगर्जन चट्याङ हावाहुरी असिना सहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प। अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने र 10 पीएम कप एनबीए लीगमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमलाई महिलातर्फ नेपाल पुलिस च्याम्पियन। राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: अब केही पनि हुँदैन, अब त्यसो गर्दा चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0956951174, मोबाइल 98550509034।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्रणाली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656858353, 5189353।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
6: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
5: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
8: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
7: सम्पर्क 98119 32811 र 98653773687।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: हेलो
2: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर त, तलाई हेरम।
1: भिडियो अनै छ त, देख्नु भएन र?
2: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
2: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 0157900086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई।

0: Suodes FM 93.2 MHz.
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश

0: नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा नगर कार्यपालिकादेखि एउटा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो र हालसम्म एकमात्र स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ। गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा शुरूआत भएको यो कार्यक्रम शुक्रबार हिजो वडा नम्बर 9 हनुमान झुलामा सञ्चालन भएको थियो। अब आउँदो मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगर कार्यपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ। बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले माडीको हनुमान झुला स्थित सुकुम्बासी बस्ती पुगेर राष्ट्रिय निकुञ्जले जारी गरेको 15 दिने सूचनाबाट नआत्तिने स्थानीयलाई आग्रह गर्नुभएको छ। विकल्प नदी हनुमान झुलाको सुकुम्बासी बस्ती अन्यन्त्र सार्न नसकिने उहाँले बताउनुभयो। सांसद ढकालले आफू माडी नगरपालिकाको मेयर हुँदा स्थानीयलाई अस्थायी निस्सा वितरण गरिएको उल्लेख गर्दै उहाँले उक्त निस्सा लामो समयदेखि बसोबास गर्दै आएको प्रमाणका रूपमा महत्वपूर्ण रहेको जनाउनुभयो। स्थानीयलाई ढुक्क रहन आग्रह गर्दै सांसद ढकालले आगामी दिनमा थप समस्या आए फेरि पनि स्थानीयको साथमा रहने प्रतिबद्धता जनाउनुभयो। माडीको बुढा बजारमा मुख्य कार्यालय रही हालपूर्वी चितवनको रत्नगरबाट सञ्चालित जीवन ज्योति नेपाल नामको संस्थाले माडीमा खाद्यान्न र स्टेसनरी सामग्री वितरण गरेको छ। प्रत्येक महिना 10 अपाङ्ग वा अशक्त व्यक्तिको परिवारलाई खाद्य सामग्री र 10 विपन्न बालबालिकालाई स्टेसनरी सामग्री वितरणको निरन्तरतामा यसपटक 7 माडीमा सो सामग्री वितरण गरिएको संस्थाले जनाएको छ। स्वदेशी एवं विदेशी दात्री व्यक्तिहरूबाट संकलित 100 रकमबाट चितवन जिल्लाका विभिन्न स्थानमा मासिक रूपमा सहयोग हस्तान्तरण गर्ने गरिएको र अर्को महिना माडीकी हनुमान झुला क्षेत्रमा सहयोग सामग्री वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष कुलबहादुर बियोगीले जनाउनुभयो। राष्ट्रिय खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार 3 नयाँ अध्यादेश जारी गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम ती अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। राष्ट्रपति बोर्डले सघी सहकारी र खरिद सम्बन्धी अध्यादेश पनि जारी गर्नुभएको थियो। सरकारले संवैधानिक परिषद सहितका अध्यादेश जारी गर्नका लागि समेत राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। उक्त अध्यादेश बारे पनि राष्ट्रपति बोर्डले अध्ययन गरिरहनु भएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी 2083 साल मंसिर 11 15 गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्य योजना कार्य संयोजन समितिको बैठकले यसो निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई लक्षित गर्दै असार र साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यसैगरी भदौ 15 गतेभित्र वडा तहका अधिवेशन सम्पन्न गर्ने, भदौ 16 गतेभित्र मशान्तसम्म पालिका तहका अधिवेशन गर्ने निर्णय गरिएको छ। असोज मशान्तभित्र जिल्ला तहका तथा कार्तिक 15 गतेसम्म प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिने कार्यसूची तय गरिएको छ। यसबाहेक नेकपाको अर्को एक बैठकले आगामी जेठ मशान्तभित्र सबै जनवर्गीय संगठन तथा स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने तय गरेको जनाइएको छ। उपत्यकाका नदी किनारमा रहेका अनाधिकृत घरटहरा हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण संकलन तथा स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारहरूको व्यवस्थापन विवरण संकलन र परीक्षण अघि बढाएको हो। शिविरमा आज मात्रै उपत्यकाका विभिन्न ठाउँबाट आएका झण्डै 260 सुकुम्बासी परिवारले आफ्नो विवरण दर्ता गराएका छन्। यो सँगै अहिलेसम्म नाम दर्ता गर्ने परिवारको संख्या 570 पुगेको छ। मन्त्री सुदन किरातीले सुकुम्बासी व्यवस्थापनको विषयलाई लिएर सरकारको आलोचना गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सुकुम्बासीहरूको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू चरम निराशामा पुगेको र आत्महत्या जस्तो दुःखद बाटो रोज्न बाध्य भएको बताउनु भएको हो। वित्तीय उत्पीडन विरुद्ध संघर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासी बस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सड़क संघर्ष गर्ने जनाएको छ। अखिल नेपाल सुकुम्बासी संघले सरकारी डोजर विरुद्ध गरेको आम हड़तालमा संघर्ष समितिका संयोजक मातृका अधिकारीले एकीबद्धता जनाउनुभयो। आफूहरूले श्रमिक किसान साना तथा मध्यम व्यवसाय उत्पीडित नेपाली जनताको साझा आवाज र न्यायका लागि संघर्ष समिति बनाएको अधिकारीले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङ्गनाबेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मचाइरहेको आरोप लगाउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता आङ्गनाबेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतंकका कारण मानिसको ज्यान समेत गएको बताउनुभयो। राज्य आतंकको प्राय बन्न नहुनेमा जोड़ दिँदै उहाँले सरकारलाई अभिभावक जस्तो बन्न र मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो। जिल्ला पुलिस कार्यालय सल्यानको हाताभित्र भेटिएको बम निष्क्रिय पारिएको छ। कार्यालय परिसरमा प्रशिक्षण भवन निर्माणका लागि जखनी क्रममा 86 बम फेला परेका थिए। ती बमलाई शनिबार नेपाली सेनाको सहयोगमा निष्क्रिय पारिएको हो। भेटिएका बम मध्ये 82 सकेट बम र 3 सुतली बम र 1 थान बोतल बम रहेका थिए। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार तत्काल ब्रेकिङ समाचार लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 98 5570 7053।
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सभी रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 98 5570 2640।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: निष्पक्ष सधैं निष्पक्ष निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 MHz।

0: भोलि घटा कथा जाने हो
1: अबु को जान्छ चाहिँ टाडा तल हजुरले नयाँ मिल खोलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे नकरा त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.5

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2।

0: 93.2 MHz।
1: एक क्षणमै किन व्यर्थ चिन्ता गर्छौ, को देखि व्यर्थै डराउँछौ, तिमीलाई कसले मार्छ, आत्मा न जन्म लिन्छ न मर्छ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी।
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
3: आजको शुभ बिहानीमा म गीतोपदेश

तस्मात् सर्वेषु कालेषु योगयुक्तो भव अर्जुन। हर समयमा योगी भएर बस्ने, योगी माने परमात्मासँग जीवात्मा जोडिने, है सयोग योग मिथ्या हो, जीवात्मा परमात्मा हो। हाम्रो उपनिषद्ले यस्तो महान वाक्य बोलेको छ, त्यसैलाई भक्तहरू जो छन् जुनसुकै मार्गबाट गएर पनि परमात्मासित जोडिन सक्छन् भनिकन यहाँ भनिएको छ, नैते श्रुति पार्थ जानन् योगी मुह्यति कश्चन तस्मात् सर्वेषु कालेषु भनेर, जीवो ब्रह्मैव नापर, त्यो जीव नै ब्रह्म हुन्छ। कसरी? म चित्त विशिष्ट चैतन्य वस्तु होइन रहेछु भनेर हजुर हाम्रो धारणा जब हुन्छ ऊ चाहिँ नि त्यो जीव चाहिँ शिव भइहाल्छ। हेर्न सजीव केवल शिव भनेर भनेको, जीव शिव, शिवो जीव, सजीव केवल शिव, तुषेण बद्धो ब्रीहि स्याद तुषा भावेन तण्डुल भनेर लेखिएको छ। जहाँसम्म भुसले संयुक्त हुन्छ चामल, त्यहाँसम्म उसको जन्म भइरहन्छ। चामल र भुस अलग अलग भएपछि भुसको पनि जन्म हुन सक्दैन, चामलको पनि जन्म हुन सक्दैन। यो भुस के हो त भन्दा, मानिसको जीवनमा त्यो भुसको संज्ञा दिन्छ अज्ञानलाई। जबसम्म मानिस अज्ञानी भइराखेको छ उसको जन्म मरण भइरहन्छ। जबसम्म चामल भुससित टालिएको हुन्छ उसको पनि जन्म भइरहन्छ। त्यस कारणले हामी चाहिँ त्यो तुख जस्तो हुनु भएन है, हामी केवल शिव हुनको लागि अनि अज्ञानबाट हामी मुक्त हुनु पर्ने। अज्ञान के हो भन्दा, डोरीलाई नचिनेर सर्प भनेर झस्किनु, यसको नाम हो अज्ञान। जब मान्छेले डोरी चिनिसकेपछि उसमा भ्रम बुद्धि हुँदैन, सर्प बुद्धि हुँदैन, उसले डोरी बुद्धि गर्छ, उसलाई डराउनु नि परेन, टोक्ला कि भनेर भाग्न नि परेन। यस्तो जबसम्म हामीले डोरीमा सर्प भ्रम गर्छौँ त्यसलाई अज्ञान भएर भनिन्छ, त्यसले साह्रै दुःख दिइरहन्छ। र यस भौतिक जगतबाट विदा भएर जाने समयमा नि आत्माले विभिन्न मार्ग अपनाउन सक्छ यो संसार छोडेर जान। यो देखेर विचलित नहुने सल्लाह परमात्मालाई ले अर्जुनलाई दिँदै हुनुहुन्छ, तिमी विचलित नहौ भन्नुहुन्छ। भगवत भक्तले आफ्नो मृत्यु अवस्थित ढङ्गले हुन्छ कि अकस्मात हुन्छ भन्ने विषयमा चिन्ता लिनु पर्दैन। भक्तले दृढतापूर्व परमात्मामा भावना गरेर, परमात्माको याद गरेर, भगवत मन्त्रमा ध्यान दिएर यसरी आफ्नो समय बिताइरहन्छ अरे भने, त्यस्ता महामन्त्रको भर परेर भगवान्लाई याद गरिरहन्छ अरे भने, ऊ त दुवै मार्गमाथि कुनै पनि मार्गको विषमता चिन्ता लिनु कष्टदायक हुन्छ। किनभने उसले बुझ्नुपर्छ कि सदा सर्वदा भगवानका सेवामा संलग्न रहेर परमात्मामा तल्लीन रहनु नै उसको सर्वोत्तम उपाय ठहरिन्छ। त्यसो सर्वोत्तम उपायलाई हामीले अँगालेर हाम्रो जीवन बितायौँ भने हाम्रो जुनसुकै मार्गबाट जाँदा पनि मुक्ति हुन्छ। सर्वोत्तम मार्ग के हो? भगवानको सन्निधिमा बस्नु। सन्निधि भनेको के हो? ईश्वरको शरणागति। शरणागतिमा हामी गयौँ भने ईश्वरले चाहिँ स्वीकार गर्नुहुन्छ। छोराले बाबाको हात समाचिरहन्छ अरे भने,

बाबाको भर पर्छ अरे भने बाबाले उसको सुरक्षा गर्नु। छोरा बाबादेखि पृथक भएर आफ्नो स्वतन्त्रतापूर्वक हिँडिरहन्छ अरे भने बाबाले उसलाई सुरक्षा दिन अलिकति सजिलो पर्दैन। जति सजिलो नजिकै बसेको छ त्यसमाथि सजिलो पर्छ। अहिलेको साथो जति नजिक बस्ने मान्छेले पाउँछ त्यति टाढा बस्नेले पाउँदैन। त्यस कारणले अग्निको तातो झैँ परमात्माको सन्निधिमा बस्नेले परमात्माको आसरा पाउन सक्छ, टाढा बस्नेलाई कम हुन्छ। ईश्वर त सबैमाथि बराबरै हुनुहुन्छ, तर पनि जो सन्निधिमा छ उसमा प्रकाश धेरै पर्न सक्छ, जो टाढा छ उसमा कम प्रकाश पर्न सक्छ। यसरी परमात्मामा हाम्रो मन हरमेसा लागिरहेको छ भने उसलाई सजिलोसँग उसको यो जीवन सम्पन्न हुन्छ र पर जीवनमा मुक्ति लाभको पनि अवसर प्राप्त हुन्छ। भोगमा थिरहेको व्यक्तिका लागि सबै गतिविधिहरू परमात्मामय हुन जान्छन्। यसरी अनासक्तस्य विषयान् यथार्ह मुपयुञ्जत भनेर उपनिषद्हरूमा पनि राखिएको छ। अर्थात् मानिस सांसारिक क्रियाकलापहरूमा अनासक्त हुनुपर्छ, संसारिक क्रियाकलापमा आफू लागिराखेको छ, हिँडिराखेको छ, बोलिराखेको छ, तापनि उसमा अलिकति यो सत्य होइन भनिकन उसमा सत्यता बुद्धि कम गर्नुपर्छ। जब संसारमा सत्यता बुद्धि कम हुन्छ परमात्मामा त्यो बुद्धि प्रवेश गर्न जान्छ। यसरी हाम्रो यो संसारमा जे जति देखिराखेका छौँ यसलाई अस्थिर यसलाई झुटा यस्तो ठान्यौँ भनेदेखि त्यो सत्य वस्तुको अनुसन्धान गर्न सजिलो हुन्छ। यो विधिलाई युक्त वैराग्य भनिन्छ र यसैद्वारा मानिसले सिद्धि पनि प्राप्त गर्न सक्छ, सिद्धि प्राप्त। त्यसैले यी वर्णहरूबाट भक्त कहिल्यै पनि विचलित हुनु हुँदैन, किनभने भक्तिद्वारा नै निश्चित रूपले भगवत धाममा पुग्न सकिन्छ भन्ने जानकारी उसलाई हुन जान्छ। र परमात्मा यसरी भक्तहरूप्रति अनि आफ्नो कृपा दृष्टि पार्नुहुन्छ, भगवानको कृपा दृष्टि। भगवान सबै भक्तवत्सल हुनुहुन्छ, भक्तमाथि उहाँको कृपा दृष्टि पर्यो भने अनि परमात्माको सान्निध्यमा गएर हाम्रो जीवन सुखमयसँग व्यतीत हुन सक्छ। र यसरी कृपा दृष्टि पर्नको लागि उहाँको सन्निधि हामीलाई अति आवश्यक हुन्छ। त्यो सन्निधि परमात्माको अनि नाम स्मरण मन्त्र जप आदिबाट सान्निध्यता प्राप्त गर्न सजिलो पर्न जान्छ। यिनै कुराहरूलाई राखेर आजको प्रवचन कार्यक्रमबाट म बिदा लिन्छु। जयतु संस्कृतम्।

0: आज विक्रम सम्बत 2083 साल वैशाख 20 गते आइतबार कृष्ण द्वितीय 3 मई सन् 2023 सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा
2: गरिमा विकास बैंक लिमिटेड एक्सेस टु ऑल।
3: एउटै अध्यादेशले 1200 भन्दा बढी पदाधिकारी पदमुक्त, सार्वजनिक पदाधिकारीको विदेशका खाता पनि खोतलिने, सार्वजनिक जग्गामा बसेका 12 लाख परिवार व्यवस्थापन गर्न स्थानीय सरकारलाई कठिन, सामान आयात गर्दा एमआरपी अनिवार्य गरिएपछि जाँच पास ठप्प लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको बाल बालिकामा कुपोषण मापन अभियान शीर्षकको शुभ समाचार।
0: विद्यार्थीमा समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार भन्ने मूल नाराका साथ 15 दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान थालिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 6-59 महिनासम्मका लागि बाल बालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषण तथा मध्यम कुपोषण जोखिमको समयमै पहिचान र आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले अभियान शुरू गरेको हो। अभियान मार्फत स्थानीय तह, जिल्ला तथा प्रदेश स्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधार तयार गरिने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यही वैशाख 15 देखि प्रारम्भ भएको अभियान 753 स्थानीय तहमा चल्नेछ। लेखाजोखा कार्य स्वास्थ्य संस्था तथा खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुनेछन्।

नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: पहाडमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एउटै अध्यादेशले 1200 भन्दा बढी पदाधिकारी पदमुक्त शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 दर्जनौ सार्वजनिक निकायमा कम्पन सिर्जना गरेको छ। अध्यादेशबाट 110 कानून संशोधन गरिएसँगै विभिन्न विश्वविद्यालय संस्थान प्रतिष्ठान प्राधिकरण परिषद कोष बोर्ड आयोग जस्ता निकायका 1200 भन्दा बढी पदाधिकारी एकैचोटि पदमुक्त भएका छन्। विभिन्न सार्वजनिक निकायमा गत 12 चैत अगाडि नियुक्त पदाधिकारीको नियुक्ति शर्त सुविधा वा बाँकी पदावधि जे सुकै भए पनि स्वत पदमुक्त हुने व्यवस्था अध्यादेशमा गरिएको छ। प्रचलित कानूनमा अन्यत्र जुन सुकै कुरा लेखिएको भए पनि 12 चैत 2082 अगाडि सार्वजनिक निकायमा नियुक्त भई बहाल रहेका अनुसूची बमोजिम अनुसूचीमा 110 कानूनका सार्वजनिक पदाधिकारीहरूले नियुक्तिका जुनसुकै शर्त सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेशको प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वत पदमुक्त हुनेछन् अध्यादेशमा भनिएको छ। 21 फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै 2/3 सीट जितेर रासुपाले 13 चैतमा बनाएको सरकारले गरेको यो निर्णय सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा अहिलेसम्मकै ठूलो हो। जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले गरेका नियुक्तिहरू पनि अध्यादेशबाटै खारेज गरिएका छन्। अध्यादेशको सबैभन्दा बढी प्रभाव शिक्षा स्वास्थ्य तथा सार्वजनिक सेवा प्रदायक संस्थामा परेको छ। नेपाल विद्युत प्राधिकरण त्रिभुवन विश्वविद्यालय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल वायु सेवा निगम गोरखापत्र संस्थान लगायतका संस्थामा बोर्ड कार्यकारी प्रमुख र नीति निर्माण तहमा नै एकैपटक खाली भएका छन्। चिकित्सा शिक्षा नर्सिङ इन्जिनियरिङ सहकारी विद्युत नियमन त्यसै गरी बीमा सूचना आयोगदेखि विश्वविद्यालय अनुदान आयोगसम्मका नियामक तथा सेवा प्रदायक निकायमा पनि नेतृत्वमा शून्यता देखिएको छ। धेरै संस्थामा निर्णय अधिकारी नै हुने भएपछि नियमित सेवा नै प्रभावित बन्ने अवस्था छ। तत्काल पदपूर्ति नगरिए प्रशासनिक निर्णय सेवा प्रवाह र दीर्घकालीन नीतिगत काम अवरुद्ध हुने जोखिम छ। सरकारले पदपूर्ति कहिले र कुन विधिबाट गर्ने भन्ने स्पष्ट भएको छैन।
3: सम्पत्ति छानबिन विदेशका खाता पनि खोतलिने शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। मुलुकको शक्ति संरचनाभित्र वर्षौंदेखि जमेको अकुत सम्पत्ति र स्रोत नखुलेको धनमाथि राज्यले पहिलो पटक व्यापक र संस्थागत छानबिनको ढोका खोलेको छ। स्थानीय तहका प्रमुखदेखि संघीय सरकारका कार्यकारी प्रमुखसम्म पूर्व प्रधानमन्त्रीदेखि उच्च पदस्थ कर्मचारीको सम्पत्ति खोजबिन गर्न सरकारले उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेको छ। आयोगले विदेशमा लुकाइएका सम्पत्ति ब्याङ्क खाता लगानी र आफन्तका नाममा राखिएका सम्पत्ति समेत जाँचको दायरामा ल्याइने राजपत्रमा स्पष्ट गरेको छ। सरकारले पूर्व न्यायाधीश राजेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा 5 सदस्यीय आयोग गठन गरिसकेको छ। आयोगमा तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश पुरूषोत्तम पराजुली उच्च अदालतका पूर्व न्यायाधीश चण्डीराज ढकाल पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन्। आयोगले पहिलो चरणमा आर्थिक वर्ष 2062/63 2082/83 चैत महिनासम्म सार्वजनिक पदमा बसेका राजनीतिक पदाधिकारी कर्मचारी र संस्थागत नेतृत्वको सम्पत्ति विवरण संकलन पुष्ट्याई र अनुसन्धान गर्नेछ। दोस्रो चरणमा 2048 2061/62 सम्मको सम्पत्ति पनि खोतलिने भएको छ। यस निर्णयसँगै 20 वर्ष यता मुलुकको शासन प्रशासन र वित्तीय संरचनामा प्रभाव राखेका लगभग सबै शक्ति केन्द्रहरू निगरानीमा परेका छन्। 10,000 भन्दा बढीको सम्पत्ति छानबिन हुने भएको छ।
2: सार्वजनिक जग्गामा 12,00,000 भन्दा बढी परिवार व्यवस्थापन गर्न स्थानीय तहलाई कानून स्रोत र जनशक्ति अभाव शीर्षकमा कान्तिपुरले खबर लेखेको छ। सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सुकुम्बासीलाई अनेत्र व्यवस्थापन गर्न सरकारले स्थानीय तहलाई पत्राचार गरेको छ। 2047 यता गठन भएका 19 आयोगले पूरा गर्न नसकेको काम संघ सरकारले स्थानीय तहलाई संलग्न गराउन लागेको हो। संघको पत्राचारसँगै सुकुम्बासीलाई व्यवस्थापन गर्न स्थानीय तह सक्षम छन् कि छैनन् भन्ने प्रश्न पनि उब्जिएको छ। स्थानीय तहमा रहेका सम्पत्तिको संरक्षण दायित्व पालिकाको अधिकार क्षेत्रभित्र पर्छ, तर जग्गा वितरणको अधिकार पालिकासँग छैन। त्यसमाथि बजेट लगायतका स्रोत साधनमा सीमितता तथा कानूनी जटिलताका कारण सुकुम्बासी व्यवस्थापनको समस्या दायित्व पूरा गर्न स्थानीय तहलाई कठिन देखिएको छ। भूमि आयोगमा जग्गा प्राप्तिका लागि निवेदन दिनेको संख्यालाई आधार मान्दा मुलुकभरमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संख्या 12,00,000 भन्दा बढी छ। त्यसमा वास्तविक सुकुम्बासीको संख्या 2,80,000 हाराहारीमा छ। बाँकी अव्यवस्थित बसोबासी छन्। उनीहरूको बसोबास सार्वजनिक सरकारी जमिन वन क्षेत्र नदीले छाडेको स्थान बगर पाखामा बसोबास छ। नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाल सरकारले पत्राचार गर्दैमा सुकुम्बासी तथा व्यवस्थित बसोबासीको समस्या समाधान नहुने बताउँदै आएका छन्। सहयोग गर्न तयार छौं, तर जग्गा वितरणको अधिकार पालिकासँग छैन। संघले बजेट काटेका कारण पालिकाले आयोजनालाई भुक्तानी दिन सकिरहेका छैनन्। नयाँ क्षेत्रमा खर्च गर्ने स्थिति छैन, नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले भनेका छन्। यस्तै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डेले संघले नियम कानूनमा बाधा अड्चन फुकाइदिए, स्रोत साधन तथा दक्ष जनशक्तिको व्यवस्थापनमा सहयोग गरिदिए स्थानीय तहले भूमिहीनको समस्या समाधान गर्न सक्ने बताएकी छन्।
3: विकल्प बिनाको डोजर आतंकले सुकुम्बासी बस्तीमा रुवावासी शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र पारेको छ। सरकारी जग्गा बचाउनु राम्रो काम भए पनि मानिसहरूलाई जाने ठाउँ नदिई डोजर चलाउँदा ठूलो समस्या भएको छ। वर्षौंदेखि सानो टहरा बनाएर बसेका गरीब मानिसहरूको घर भत्काउँदा बालबालिका सुत्केरी वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा धेरै मारमा परेका छन्। घर भत्किने र बाटोमा बास हुने डरले दुईजनाले त आत्महत्या नै गरेका छन्। यसले सरकारको काम गर्ने तरिकामाथि ठूलो प्रश्न उठाएको छ। आफ्ना नागरिकलाई बास दिनुपर्ने सरकारले उल्टै डर देखाएको भन्दै धेरैले विरोध गरिरहेका छन्। घर भत्किएर चिसोमा रात बिताउन बाध्य भएका गर्भवती महिला र साना बालबालिकाको अवस्था निकै दयनीय छ। खानेकुराको अभाव एकातिर छ भने अर्कोतिर बस्ने बास खोसिएको छ। जीवनभर दुःख गरेर बनाएको सानो घर भत्किएको देख्दा सहन नसकेर दुईजनाले ज्यान फालेका हुन्। यस दुखद घटनाले सुकुम्बासी बस्तीहरूमा शोक र सरकारप्रति रिस बढेको छ। लालपूर्जा भएका घरमा पनि डोजर, अदालतको आदेश बेवास्ता। काठमाडौँको धोबी खोला आसपासमा डोजर चल्दा कानून र मानवीयता दुवैको ख्याल नगरिएको स्थानीय बासिन्दाले बताएका छन्। शनिबार धोबी खोला स्थित रुद्रमती मन्दिर नजिकै डोजर चलाएर घरहरू भत्काइएको छ। सुकुम्बासी बस्ती हटाउने नाममा डोजर चल्न थालेपछि त्यहाँका स्थानीयवासीले आफ्नो घर सुकुम्बासी बस्तीमा नपर्ने देखाउन भित्तामा लाल पूर्जा नै टाँसेर विरोध गरेका छन्। विराटनगर जुट मिल्स क्षेत्रमा पनि उकुस मुकुस। यो समस्या काठमाडौँमा मात्र सीमित छैन। नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल्सका मजदूर बस्ने हटताली हाट क्षेत्रमा पनि यति बेला ठूलो त्रास छ। यो त्यही ठाउँ हो जहाँबाट प्रजातन्त्रका लागि नेताहरूले आन्दोलनको शुरूआत गरेका थिए। विकल्प बिनाको कामले निम्त्याउँदैछ विद्रोह। सरकारको यो अमानवीय कामको जताततै विरोध भइरहेको छ। शनिबार काठमाडौँको माइतीघरमा युवाहरूले डोजर चलाएको घटनाको कडा विरोध गर्दै प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा सरकारको, सुकुम्बासी जनता कसको जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर उनीहरू सड़कमा आएका हुन्। वास्तविक सुकुम्बासी र लाल पूर्जा भएका मानिस नछुट्याई जथाभावी डोजर चलाउँदा नागरिकको बाँच्न पाउने अधिकार खोसिएको छ।
2: सगोलमा बस्ने परिवार अचेल भेटाउनै मुस्किल पर्छ। एकै परिवारका सदस्य बीच समेत दशैं तिहार जस्ता चाडबाड र अन्य अवसरमा मात्रै जमघट हुने गर्छन्। बर्दियाको मधुवन एक पत्थर बोजीमा तीन पुस्तादेखि सगोलमा बस्दै आएको एउटा यस्तो परिवार थियो जुन भिन्न हुँदा एउटा सानो बस्ती नै बनेको छ। 59 जनाको यो परिवार सहमतिमै अलगिदा 9 परिवारमा विभाजित भएका छन्। अहिले उनीहरू आसपासमा मिलेर एकअर्काको घर निर्माण गरिरहेका छन्। पत्थर बोजीको जंगल किनारमा एक नासका 9 काठ र खरका